0: हो। ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
4: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल भदौ 1 गते सोमबार, तदनुसार सन् 2026 अगस्त 17 तारीक नेपाल सम्बत 1146 साउन शुक्ल पक्ष पञ्चमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाली कंग्रेसको देउवा समूहको सम्मेलन सम्पन्न, सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव पारित, पार्टीबाट पर्याप्त अवसर लिइसकेका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको ओलीको आरोप, पार्टी पुनर्गठनको नभई अहिले पुनर्जागरणको समय आएको दावी, गण्डकी मेडिकल कलेजका इन्टर्न डाक्टरको आन्दोलन स्थगित, 12,500 रूपियाँ भत्ता निरन्तर दिने सहमति, बर्खायाममा सतर्क रहन कास्की प्रशासनको अनुरोध, बेपत्ता 3 अझै भेटिएनन्, सोमबारदेखि म्यान पावर व्यवसायीले आफ्ना कार्यालयमा ताला लगाउने, माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी, सरकार र लघुवित्त पीड़ित बीच 7 बुधे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित, हिजबुल्लाहको वरिष्ठ कमाण्डर मारिएको इजरायलको दावी, इण्डोनेशियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 पुग्यो र अस्ट्रेलियाली भूमिमा बंगलादेशको पहिलो टेस्ट जित, पल्सर स्पोर्ट्स अवार्डको पीपल्स चोइस विधाको मनोनयन सार्वजनिक।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263 र 5 53834।

अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र सड़क कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित भएको छ। कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डमा यातायात पूर्ण रूपमा अवरूद्ध हुनका साथै कतिपय स्थानमा एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशका भोजपुर, इलाम र संखुवा सभाका सड़क प्रभावित भएका छन्। भोजपुर 5 बोखिम मा बाढ़ीका कारण मध्य पहाड़ी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलाम 9 राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने वैकल्पिक सड़कबाट यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। संखुवा सभाको भोट खोला 3 सिरखेक डाँडामा बाढ़ीका कारण खादबारी किमाथाङका सड़क खण्ड पूर्ण रूपमा बन्द रहेको छ। काभ्रे पलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुञ्जे बेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राखी बेलुका 6 देखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 देखि साँझ 6 बजेसम्म मात्र सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको हो। मकवानपुरको हेटौँडा भीमफेदी कुलेखाने फाखेल हुँदै काठमाण्डु जोड्ने सड़कमा पनि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशी 2 कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो खसेपछि अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। रसुवाको उत्तर गया 5 खाल्टेमा बाढ़ीका कारण त्रिशुली मैलुङ स्याफ्रु बेस्टी सड़क खण्ड पनि बन्द रहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेशमा पनि पहिरोले प्रमुख सड़क प्रभावित भएका छन्। बागलुङको जैमिनी 8 बेलबगरमा काली गण्डकी करिडोर तथा तल्लो बान्द्रेमा बागलुङ बेनी सड़क खण्ड एकतर्फी सञ्चालनमा रहेका छन्। लमजुङको मर्स्याङदी 4 रामबजारमा पहिरोका कारण बेसी सहर मनाङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। मुस्ताङको थासाङ 4 कैकु खोलामा बेनी जोमसोम सड़क खण्ड एकतर्फी सञ्चालनमा रहे पनि म्याग्दीको अन्नपूर्ण 3 रूपसेमा सोही सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहेको छ। कर्णाली प्रदेशमा रूकुम पश्चिमको 8 बीस कोट 6 रिगे गाड खोलामा बाढ़ी आएपछि भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। यसअघि पनि वर्षाका कारण कर्णालीका विभिन्न सड़क खण्डमा पहिरो र बाढ़ीले यातायात प्रभावित हुँदै आएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा बाढ़ी पहिरो आगलागी सर्पदंश र लेक लाग्ने लगायतका 46 विपदका घटना भएका छन्। ती घटनामा 2 जनाको मृत्यु, 3 जना बेपत्ता र 23 जना घाइते भएका छन्। पछिल्लो 24 घण्टाका विपद व्यवस्थापन कार्यमा कुल 210 जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। बर्खायाममा बाढ़ी पहिरो र सड़क कटानको जोखिम बढ़ने भएकाले प्रहरी तथा प्राधिकरणले जोखिमयुक्त सड़कमा यात्रा नगर्न, लामो यात्रा गर्नु अघि सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेको सूचना पालना गर्न आग्रह गरेका छन्। सड़क खुल्ने र पुनः अवरूद्ध हुने क्रम चलिरहेकाले यात्रुलाई विशेष सतर्कता अप्नाउन पनि आग्रह गरिएको छ।

संघीय मन्त्रालयहरूले संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने क्रमलाई तीव्रता दिएसँगै अहिलेसम्म 13 मन्त्रालयका 9,000 भन्दा बढ़ी विभिन्न तह र पदका कर्मचारीको दरबन्दी राष्ट्रिय किताबखानामा अभिलेखीकरण भएका छन्। निजामती कर्मचारीको दरबन्दी चुस्त र प्रविधि मैत्री बनाई अत्यावश्यक सेवाका लागि मात्र सीमित दरबन्दी कायम गर्ने उद्देश्यले मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने क्रममा अहिलेसम्म 13 मन्त्रालयको ओएनएम सम्पन्न भएको हो। ओएनएममा सचिवदेखि कार्यालय सहयोगीसम्मका पद गरी कुल 9,607 जनाको दरबन्दी राष्ट्रिय किताबखानामा दर्ता भई अभिलेखीकरण भएका हुन्। गत असार मसान्तमा सरकारले प्रधानमन्त्री कार्यालय सहित सबै मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो। किताबखानाका निर्देशक सुदन ख्वाखली श्रेष्ठका अनुसार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन विज्ञान प्रविधि तथा नवप्रवर्धन रक्षा सूचना तथा संचार कानून न्याय तथा संसदीय मामिला र शिक्षा तथा खेलकुद मन्त्रालयले ओएनएम सम्पन्न गरी किताबखानामा दर्ता गरिसकेका छन्। त्यसै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन युवा श्रम तथा रोजगार र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ओएनएम सम्पन्न गरी दरबन्दी कटौती गरेका छन्। त्यसै ऊर्जा जलस्रोत तथा सिंचाई गृह र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले ओएनएम गरी सोको विवरण किताबखानामा दर्ता गराएका छन्। ओएनएम गर्न बाँकी मन्त्रालयमा पूर्वाधार विकास उद्योग वाणिज्य तथा आपूर्ति कृषि वन तथा पर्यावरण परराष्ट्र र अर्थ मन्त्रालय रहेको किताबखानाले जनाएको छ। भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ 4 दिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउनु भएको छ। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आउनुभएका जनरल सेठसँग पत्नी तथा भारतीय सेनाको आर्मी वाइफ्स वेलफेयर एसोसिएशनका अध्यक्ष कोमल सेठ सहित 5 सदस्यीय भ्रमण टोली रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनरल सेठलाई नेपाली सेनाका तर्फबाट स्वागत गरिएको थियो। नेपाल भ्रमणका क्रममा उहाँले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जियानी चिन्ह ग्रहण गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। विक्रम सम्वत 2007 नेपाल र भारतका सेनाध्यक्षलाई एक अर्का देशमा मानार्थ सेनापतिबाट सम्मान गर्ने परम्परा रहेको छ। दुवै देशका सेनाबीच विपद व्यवस्थापन सैनिक तालिम संयुक्त अभ्यास र क्षमता अभिवृद्धिका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ।

0: साउन शुक्ल पञ्चमीको दिन प्रत्येक वर्ष मनाइने नागपञ्चमी आज परम्परा अनुसार नागको पूजा गरी मनाइरहेछ। नागका 12 नाम भए पनि 8 कुलका 8 नागको पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा रहेको छ। अनन्त, वासुकी, पद्मा, महापद्मा, तक्ष, कुलीर, कर्कट र शंख गरी 8 नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ। आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको छ। घरका मूल ढोकामा नागको तस्विर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरू बताउँछन्। आज बिहानदेखि काठमाण्डुको नाग पोखरी र टौदह, भक्तपुरको सिद्ध पोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढ़ाउने गरिन्छ। एक्काइस फागुनको चुनावपछि पहिलोपटक गृह जिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने प्रष्ट सन्देश दिनुभएको छ। मृतामोडमा एमाले झापाले हिजो गरेको मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै ओलीले पुनर्गठन अभियान चलाउनेहरूमाथि कार्यवाही गर्ने उल्टे चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने, हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने पार्टीमा यस्तो शैली सह्य हुँदैन, ओलीले चेतावनी दिनुभएको छ। एक घण्टा लामो सम्बोधन गर्दा ओलीले धेरैजसो समय आफ्नै नेतृत्व कौशलको प्रशंसा गर्नुभएको थियो। 2029 सालमा सीपी मैनाली, आरके मैनालीहरूको कार्यवाहीमा परेको, 2077 सालमा प्रचण्ड माधव नेपालहरूले कार्यवाही गरेको सन्दर्भ सुनाउँदै ओलीले अहिले अध्यक्षबाट हटाउने अभियान पनि सफल नहुने सन्देश दिनुभएको छ। अहिले पार्टी पुनर्गठन जो भनिएको छ वास्तवमा पुनर्गठन होइन, कुनै जनसंगठनको होला, सिंगै पार्टीको पुनर्गठन होइन, ओलीले भन्नुभयो, कुनै कमिटीको होला, त्यस्तो व्यापक रूपमा भइरहन्छ, अधिवेशनहरू गरिरहन्छ, पुनर्गठन हुँदैन। एमाले पुनर्गठन नहुने संकेत ओलीले शनिबार इलामको फिक्कलमा आयोजित सभाबाटै दिनुभएको थियो। पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको चौथो बैठकमा प्रमुख वक्ताको रूपमा रहनुभएका ओलीले आफूलाई पदबाट हटाउने कुरा ख्यालठट्टा नभएको बताउनु भएको थियो। पार्टी अध्यक्ष हटाउने, चिया मगाएको छ, चिया खाएको छ, अध्यक्ष हटाउने, कहिले हो हटाउने, ओलीले भन्नुभएको छ। ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा मानिलियो, ख्याल हो, ठट्टा हो। च्यासलमा पुनर्गठनको बहस गर्नेहरूलाई ओलीले आवारा भनेपछि चर्को प्रतिवाद भइरहेको छ। देशभर नेता कार्यकर्ताहरूले म आवारा अभियान नै चलाएको देखिन्छ। पार्टीलाई यथास्थितिबाट परिवर्तन गर्न आवारा हुन तयार रहेको सन्देश दिन होड रहेको देखिएको छ। कंग्रेसले 2080 साल फागुनमा गरेको महासमिति बैठक स्थलमा एउटा पक्षले हिन्दू राष्ट्रको हस्ताक्षर अभियान चलाएको थियो। नेता शंकर भण्डारीको अगुवाईमा भएको हस्ताक्षर अभियानमा हिन्दू राष्ट्रको पक्षमा 1061 जना महासमिति सदस्यले हस्ताक्षर गरेका थिए। कंग्रेसका नेताहरूबाट शुरू गरिएको वैदिक सनातन हिन्दू राष्ट्र स्थापना अभियान संकलित हस्ताक्षर तत्कालीन सभापति शेरबहादुर देउवालाई बुझाइएको थियो। उक्त अभियानका सह संयोजक लोकेश ढकालले हिन्दू राष्ट्र पक्षमा तत्कालीन समयमा 42 जना केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेको दावी गरेका थिए। महासमिति हलको परिसरमा ब्यानर सहित अभियान चलाइएको थियो। हिन्दू राष्ट्रको एजेण्डा महासमिति बैठकमा राख्नुपर्ने अडान अभियान कर्मीले लिएका थिए, तर महासमिति बैठकमा हिन्दू राष्ट्रको एजेण्डालाई छलफलका लागि त्यस बेलाका सभापति देवाले प्रवेश गराएनन्। महासमिति बैठकका 11 निर्णय सार्वजनिक हुँदा हिन्दू राष्ट्रको विषय कहीँ कतै उल्लेख गरिएन। कंग्रेस हिन्दू राष्ट्रको पक्षमा उभिनुपर्ने विषय त्यस अघि पनि उठ्दै आएको हो। अघिल्लो महासमिति बैठक 2075 पनि हिन्दू राष्ट्रको पक्षमा महासमितिका 714 सदस्यले हस्ताक्षर गरेका थिए। त्यसबेला महासमिति सदस्य सहित 22 जना केन्द्रीय सदस्यले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरेको तत्कालीन समयमा हस्ताक्षरका अगुवा राजुराज जोशीले जानकारी दिएका थिए। संस्थापन इतर भेलाले सम्मेलनको संयोजक बनाएका डाक्टर शशांक कोइराला स्वयं धर्मनिरपेक्षताको विपक्षमा छन्। राष्ट्र धर्म सापेक्ष निरपेक्ष नहुने तर धार्मिक स्वतन्त्रता सहितको राष्ट्र हुने बताउँदै आएका छन्। नेपाललाई धर्मनिरपेक्ष बनाउन दुर्भाग्य भएको कोइरालाले विगतमा भन्दै आएका छन्
1: धर्म न निरपेक्ष हुन्छ न धर्म सापेक्ष हुन्छ, धर्म स्वतन्त्र हुन्छ, दुर्भाग्यवश हामीले धर्मनिरपेक्ष बनायो।
0: संविधानको धारा 26 धार्मिक स्वतन्त्रताको हकको व्यवस्था छ। उक्त धाराको उपधारा 1 धर्मको आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्ना आस्था अनुसार धर्मको अवलम्बन अभ्यास र संरक्षणको स्वतन्त्रता हुने उल्लेख छ। संविधानको धारा 4 नेपाल धर्मनिरपेक्ष राष्ट्र हुने उल्लेख गरिएको छ। संस्थापन इतरको 3 भेला सम्मेलनले सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अगाडि बढ़ाउने प्रतिबद्धता गरेको छ। नेपालका सनातन धर्महरूमा हिन्दू, बौद्ध, किराँत लगायतलाई चिनिन्छ। हिन्दू धर्म मान्ने जनसंख्या 81% रहेको हुँदा सनातन धर्मको कुरा प्रमुखता हिन्दू धर्मावलम्बी बहस बढ़ी हुन्छ। सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अथवा राष्ट्रिय धर्म भनेर राष्ट्रिय पहिचानको रूपमा निर्णय गरिएको पूर्व प्रवक्ता महतको भनाई रहेको छ। संविधान संशोधनको बेला यो विषयलाई बहसमा लानुपर्ने कंग्रेस संस्थापन इतरको तर्क रहेको छ। बेला सम्मेलनको अन्तिम दिन धर्मको विषयले प्राथमिकता पायो। पूर्व सभापति देवालले जोड़ दिएर आफू हिन्दू भएको दोहोर्याए। आफू धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै देवालले भनेका छन्, नेपाल के हुने के नहुने त नेपाली जनतामा भर पर्छ, तर हिन्दूलाई त हिन्दू होइनस् भन्न पाइँदैन। म हिन्दू हो, हिन्दू हो, हिन्दू हो, उनको भनाई छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समितिको निर्णय अनुसार सोमबारदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्न लागेको छ। निर्णयको बुदा नम्बर 7 मन्त्रीहरूसँग प्रत्यक्ष संवाद गरिने भनिएको थियो। सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्य सम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन महिनाको कम्तीमा एक दिन मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने निर्णय गरिएको थियो। जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न नागरिक नीति र नेतृत्व कार्यक्रम भदौ 1 शुरू गर्न लागि सह महामन्त्री असीम शाहले जानकारी दिएका छन्। लोकतन्त्रको मर्म अनुसार निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले यस कार्यक्रम शुरू गर्न लागि शाहको भनाई रहेको छ। संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। अपरान्ह 1 सिंहदरबारमा प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ भने राष्ट्रिय सभाको बैठक 1:15 बस्ने कार्यसूची रहेको छ। आजका दुवै बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नेछ। मन्त्रीवादीले नै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सदन समक्ष पेश गर्नेछन्। त्यसैगरी 1:15 बस्ने राष्ट्रिय सभाको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9890.
2: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, बीबीए, बीआईटीएम र बीएमटीएम, वार्षिक कार्यक्रम, बीबीएस, बीएससी माइक्रोबायोलोजी, बीएड र बीए, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
6: विस्तृत जानकारीको लागि
1: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की। फोन 061-581-822-77।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात् 3 सेमिस्टरमा समयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ।
11: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
10: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ।
11: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियुष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले। नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ। कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ। कन्सल्टेन्ट फिजिसियन डाक्टर
12: अनुमोल पौडेल। वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
14: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
15: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
15: विस्तृत जानकारीका लागि लागरांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
15: विस्तृत जानकारीका लागि लागरांडी

0: मिलिट्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
2: हेलो
3: हजुर, नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।
5: होम केयर सेवा, होम केयर सेवा।
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061 411 777, मोबाइल 98560 99 77।
4: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98 560 33 405 98 560 33 405।

विषयमा जनपन हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। गण्डकी मेडिकल कलेजका इन्टर्न डाक्टरहरूले सेवा सुविधा, कार्यस्थल सुरक्षा तथा शैक्षिक सुरक्षा लगायतका माग राख्दै गर्दै आएको आन्दोलन सहमतिपछि स्थगित भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङको उपस्थितिमा गण्डकी मेडिकल कलेज प्रशासन, इन्टर्न डाक्टर र जिल्ला प्रशासन कार्यालय बीच तीन पक्षीय वार्ता भएको थियो। वार्तामा इन्टर्न डाक्टरहरूले उठाएका मागहरू कलेज प्रशासनले सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले प्रशिक्षार्थी डाक्टरहरूले पाउने सेवा सुविधाका विषयमा भएको आन्दोलन सहमतिमा टुंगिएको जानकारी दिएका छन्। आइतबारदेखि नै इन्टर्न डाक्टरहरूको आन्दोलन समाप्त भएको छ। आन्दोलनरत इन्टर्न डाक्टर प्रवीण ओझाका अनुसार वार्तामा यसअघि पाउँदै आएको मासिक रू 12,500 निर्वाह भत्ता निरन्तर उपलब्ध गराउने सहमति भएको छ। अन्य मागका विषयमा भने कलेज प्रशासनसँग छलफल गरी क्रमशः समस्या समाधान गर्ने सहमति भएको उनले बताए।

0: Ocasión. जिल्ला प्रशासन कार्यालय कास्कीले बर्खायामा हुन सक्ने बाढ़ी पहिरो डुबान तथा नदी खोलामा आउने लेदो सहितको बाढ़ीबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ। सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले हिजो एक सूचना जारी गर्दै अविरल वर्षाका कारण नदी तथा खोलाको प्राकृतिक बहावमा वृद्धि भई जल सतह बढ़ने आकस्मिक बाढ़ी तथा भेल आउने नदी खोला आसपास पहिरो जाने र बाटो भासिन सक्ने जोखिम रहेको जनाएका हुन्। पानी परेपछि चरको घाम लाग्दा समेत सुक्खा पहिरो खस्न सक्ने तथा एक्कासी खोला थुनिएर वा खोलिदा माथिल्लो भागबाट पहिरो सहितको लेदो आउने सम्भावना रहेको प्रशासनले जनाएको छ। प्रशासनले यस्तो जोखिमपूर्ण समयमा नदी तथा खोलाको किनारामा माछा मार्ने, पौड़ी खेल्ने, नुहाउने, लुगा धुने, ढुंगा बालुवा गिटी निकाल्ने, गाईवस्तु चराउने तथा पानी खुवाउने जस्ता कार्य नगर्न आग्रह गरेको छ। साथै नदी तथा खोला किनारामा भलिबल, फुटबल, क्रिकेट लगायत बाहिरी खेल नखेल्न र अभिभावकले बालबालिकाको निगरानी गर्न अनुरोध गरिएको छ। नदी खोला किनारा तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई पानीको बहाव र जल सतह बढ़न थालेमा तत्काल सुरक्षित स्थानमा सर्न तथा आवश्यक सामग्री सुरक्षित राख्न प्रशासनले आग्रह गरेको छ। त्यसैगरी चालकहरूलाई नदी तथा खोलाको किनारामा पर्ने सड़क र बजार क्षेत्रमा सवारी साधन रोक्ने वा पार्किङ नगर्न भनिएको छ। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट खाना पकाउने ग्यासको सिलिण्डर बाँड्न थालेपछि वितरण प्रणाली झनै भद्रगोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाण्डुले तोकिएका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्रगोल अस्त व्यस्त बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्तव्यस्त बनेको हो। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोल टोलमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्ता सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन्। उपभोक्ताहरू घर दैलोका डिलर छोडेर घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू चारदेखि छ घण्टासम्म लाइनमा उभिन परेको छ भने कतिपय रित्तै फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1000 रूपियाँ भन्दा धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्ध वृद्धा, महिला र बाल बालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम उपभोक्तालाई थप अप्ठ्यारो बनाएको छ। नेपाल आयल निगमका अनुसार अस्ति विभिन्न बिक्री केन्द्रहरूबाट 6802 सिलिण्डर ग्यास वितरण भएको छ। हिजो काठमाण्डु उपत्यकाका 7 ठाउँबाट ग्यास बिक्री भइरहेको थियो। सरकारले हिजो अर्कै ठाउँमा ग्यास बेचिरहेको जनाएको छ। आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै हुने भएको छ। नेपाल आयल निगमले आइतबार सूचना प्रकाशित गरी भदौ 1 गते सोमबारका दिनबाट सम्बन्धित उद्योगहरूले नियुक्त गरेका विक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ। ग्यास सिलिण्डर आवश्यक भएका उपभोक्ताहरूले आफूलाई पाएक पर्ने ग्यास विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न पनि निगमले अपील गरेको छ। सो कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन निगमले 5 बुधे सूचना जारी गरेको छ। ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता र वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्या सहितको विवरण निगममा प्रत्येक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउने, ग्यास विक्रेता वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्बर सहितको विवरण दैनिक रूपमा तयार पारी अनिवार्य रूपमा सम्बन्धित उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने र सम्बन्धित उद्योगले नेपाल आयल निगमलाई सो विवरण सोही दिन उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ। यस्तै ग्यासको बिक्री वितरण गर्दा अत्यावश्यक भएका घरायसी प्रयोजनको लागि प्रयोग गर्ने उपभोक्ताहरूलाई उच्च प्राथमिकतामा राखी बिक्री वितरण गर्नुपर्ने, ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालय मार्फत अनुरोध गरिएको छ। म्यानपावर व्यवसायीले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन्। सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावरहरूले श्रमिक नै पठाउन बन्द गर्ने भएका हुन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले सेवा शुल्क परिमार्जन लगायत 15 बुँदे माग अघि सारेको छ। ती माग सम्बोधन नभएको भन्दै आजदेखि देशभरिका म्यानपावर व्यवसायका कार्यालय बन्द गर्ने जनाएको हो। संघका अध्यक्ष डिग बहादुर खत्रीले सम्पूर्ण म्यानपावर व्यवसायले पूर्व निर्धारित कार्यतालिका अनुसार आफ्ना कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने बताएका छन्। संघले 7 साउनमा व्यवसायको विशेष भेला आयोजना गरेर सरकारलाई 15 बुँदे माग अगाडि सारेको थियो, जसमा वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायत माग रहेका छन्। संघले सरकारसँगको वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अगाडि बढ़ाएको छ। शुक्रबार युवा श्रम तथा रोजगार मन्त्रालयसँग प्रारम्भिक चरणको छलफल भएको थियो। छलफलमा व्यवसायीले अघि सारेका मागका विषयमा ब्रिफिङ गरेका थिए भने आफ्नो धारणा समेत राखेका थिए। त्यसै मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्यविवरणका विषयमा मन्त्रालयका अधिकारीहरूले धारणा राखेका थिए। सरकार र लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समिति बीच 7 बुँदे सहमति भएको छ। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले आइतबार काठमाण्डुमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो। सहमति भएसँगै लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन नेपालले राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष रमेश सेन्चुरीले सरकार र आन्दोलन सहमति बीच भएको सहमति कार्यान्वयन नभएसम्म लघुवित्त संस्थाले गर्दै आएका गतिविधि रोक्नुपर्ने माग समेत गरेका छन्। उनले सरकारले लघुवित्त पीड़ितका समस्या समाधान गर्न सरकारले प्रतिबद्धता जनाएको कारण तत्कालका लागि समितिले गर्दै आएको राजधानी मार्च समेत स्थगित गरिएको बताएका छन्। हाइकर्स क्लब नेपालको आयोजनामा भएको नियमित हाइकिङ कार्यक्रमको 73 श्रृंखला विभिन्न प्राकृतिक धार्मिक तथा ग्रामीण पर्यटन क्षेत्रको अवलोकन गर्दै सम्पन्न भएको छ। हाइकिङ कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर 13 को काउँ खोलाबाट आरवा गाउँ महाप्रभुधाम हुँदै विजयपुर पोखरी गाउँसम्म सञ्चालन गरिएको थियो। 50 भन्दा बढ़ी सहभागीहरूले आरवा र विजयपुर गाउँको ग्रामीण परिवेश, प्राकृतिक सौन्दर्य, स्थानीय जीवनशैली तथा धार्मिक महत्व बोकेका स्थलहरूको अवलोकन गरेका थिए। आरवाका स्थानीय युवाहरू केदार बराल, माधव बराल र विजयपुर पोखरी गाउँका मोती विकले हाइकिङ रूट देखाउन सहजीकरण गरेका थिए भने गाउँमा चण्डेश्वरी तमु आमा समूहकी अध्यक्ष धनकुमारी गुरूङ र पदाधिकारी तथा सदस्यहरू, स्थानीय आमा दिदी बहिनी लगायतले फूलगुच्छा र अबीर खादाले हाइकर्स समूहलाई भव्य स्वागत गरेको हाइकर्स संयोजक रन पाटा मगरले बताएका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: ఫోన్ పాయింట్స్ సంగా సదై రివార్డెడ్.
1: అయ్యని మేరు దాదుఖేర ఐరాన్ భయకు సు తెసేమా ఛోరాఛోరీకు పని తెస్తై ఛ కా గయర ఉపచార గరని హోలా.
2: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न.
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ.
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा. फोन 0165685536, मोबाइल 9856000536.
4: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ. चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट. ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर. फोन 061-577-007, 97-623-36-817.
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्.
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि.
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ.
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ.
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा. फोन 061-454-6089, 452-715.
8: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा.
9: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
8: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ. जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ.
9: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा.
8: फोन नम्बर 0614510000,
9: 0614510002, मोबाइल नम्बर 9856084466.
8: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर.
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-5-91-728, मोबाइल 9560-0279-29।
10: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
12: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764119905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752।
3: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार। आजको पास त उतै होला हस यार।
3: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
5: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98568408082, 98461482।

0: जनसेना बनाइलेट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। पोखराको नयाँ गाउँस्थित सेन्ट म्यारिज स्कूलमा आइतबार हजुरबुबा र हजुरआमासँग कुराकानी तथा अनुभव साटासाट कार्यक्रम सम्पन्न भएको छ। मुटु सुने कथाहरू पुस्तालाई प्रेरणा दिने ज्ञान भन्ने मूल नाराका साथ स्कूलको एफएमडब्ल्यू क्लब ले उक्त कार्यक्रम आयोजना गरेको हो। पोखरा महानगरपालिका वडा नम्बर 15 का वडाध्यक्ष तोरण बहादुर बानियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हजुरबुबा दलबहादुर कुमारले दियो प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए। इजरायली सेनाले हिजबुल्लाको बद्र युनिटका वरिष्ठ कमाण्डर अबु हसन अल्लाहलाई मारिएको दावी गरेको छ। इजरायली सेनाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा इजरायली सेना विरूद्ध हिजबुल्लाका गतिविधि विरूद्ध यो कार्यवाही गरिएको उल्लेख गरेको छ। इण्डोनेशियाको फ्लोरेस द्वीपमा गएको 7.7 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा पनि ज्यान गुमाउनेको संख्या 47 पुगेको छ। भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्न अवशेषमा फँसेकाहरूको खोजी तथा उद्धार गरिरहेको बीबीसीले जनाएको छ। इण्डोनेशियाको मौसम तथा भूभौतिकी निकायका अनुसार स्थानीय समयअनुसार बिहान 5 बज्न केही समय अगाडि गएको भूकम्पको केन्द्र 15 किलोमिटर गहिराईमा रहेको थियो। भूकम्पपछि दर्जनौं पराकम्प गएको छ। अब खेल समाचार। बंगलादेशले अस्ट्रेलियालाई उसकै भूमिमा आइतबार पहिलो पटक टेस्ट क्रिकेटमा हराएको छ। जीतका लागि 57 रनको मात्र लक्ष्य पाएको बंगलादेशले एक विकेट गुमाएर त्यसलाई आत्मसात गरेको हो र यससँगै डार्विनमा भएको खेल 9 विकेटले जित्न सफल रह्यो। टेस्टको चौथो दिन लन्चपछि अस्ट्रेलिया आफ्नो दोस्रो इनिङमा 294 रनमा अल आउट भएपछि बंगलादेशले जीतका लागि झिनो लक्ष्य पाएको हो। बंगलादेश का बलर मेहदी हसनले 67 रनमा 5 विकेट लिए भने हसन महसुमले 56 रनमा 3 विकेट लिएका थिए। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजीएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 को पीपल्स चोइस अवार्डको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजीएफले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै 23 एनएसजीएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पीपल्स चोइस विधामा पर्नेमा भलिबल किमिना सुनार, फुटबलर पूजा राणा, कराते खेलाड़ी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्शल आर्ट्स का रविन्द्र ढाँट रहेका छन्। अनुपम हाइलाइट्स खण्डमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। नेपाली कंग्रेसको देउवा समूहको सम्मेलन सम्पन्न। सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव पारित। पार्टीबाट पर्याप्त अवसर लिइसकेका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको ओलीको दावी। पार्टी पुनर्गठनको नभई अहिले पुनर्जागरणको समय आएको दावी। गण्डकी मेडिकल कलेजका इन्टर्न डाक्टरको आन्दोलन स्थगित। 12,500 रूपियाँ भत्ता निरन्तर दिने सहमति। बर्खायाममा सतर्क रहन कास्की प्रशासनको अनुरोध। बेपत्ता 3 अझै भेटिएनन्। सोमबारदेखि म्यान पावर व्यवसायीले आफ्ना कार्यालयमा ताला लगाउने। माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी। सरकार र लघुवित्त पीड़ित बीच 7 बुधे सहमति। राजधानी केन्द्रित आन्दोलन स्थगित। हिजबुल्लाको वरिष्ठ कमाण्डर मारिएको इजरायलको दावी। इण्डोनेशियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 पुग्यो र अस्ट्रेलियाली भूमिमा बंगलादेशको पहिलो टेस्ट जित। पल्सर स्पोर्ट्स अवार्डको पीपल्स चोइस विधाको मनोनयन सार्वजनिक। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुस अब ढुक्कले सुनका गहना। गए अब रसायन केडियम राख्ने समय।

0: AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
2: ए हजुर पेन्सन पट्टा हरायो रे
3: हो म खोज्दै छु
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
4: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
2: बुद्धि तमाङ
4: गौमाया गुरुङ
2: विल्सन विक्रम राई
4: सुनिल थापा
2: पशुपति राई
4: डीबी गुरुङ
5: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
6: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा
7: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9856010131 9750010131 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
8: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
9: ओहो नासर बे कति छाब डिजाइन बे मारेको न किन नि खनि तोला
10: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाडी तोला
9: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई दिसानारी बेल्ले छ्याबा पोपिम ओछे
10: हजुर किने झोको लाइनि छ्याबा मारे डिजाइन गहना चैदिमो दिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै क्यार मोहै
9: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
10: समुदाय रवा ताक रिवा ज्याला जाति कृवा छतैरा नत खैमा दिलन चन्न यामो
9: तोय मिल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 9855358 प्रोप्राइटर दशरथ सुनार
10: छतैरा त तान नि भिम्द
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: ए साथीहो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
2: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
4: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
4: त्यो पनि एनटीएचएमसीमा छ नि
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
4: विस्तृत जानकारी का लागि नेपाल टूरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
12: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
7: के तपाईँ IT वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै ISO मान्यता प्राप्त यस लाग्रानी इन्टरनेसनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि IT तर्फ BCA र व्यवस्थापन तर्फ BBA को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै IT विषयमा उत्कृष्ट तथा टप 10 BBA कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
7: विस्तृत जानकारीका लागि लाग्रानी इन्टरनेसनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
2: होम केयर सेवा, होम केयर सेवा,
13: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
13: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
13: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99-77।
14: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
15: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
14: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
15: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
14: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक AC हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
15: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
14: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
13: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
17: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
17: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
18: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
17: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
18: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखोपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
17: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
2: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: के तपाई ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979393।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9956600536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनात्मक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ईसीजी, इइजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
4: फोन 061-572-648-572-849।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग, नदीपुर, पोखरा।
6: फोन नम्बर 0614510000,
7: 0614510002, मोबाइल नम्बर 9856084666।
6: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेड में खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्य का लागि पनि सोच्ने कि
2: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो
5: हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज एनकाउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि। छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि

0: यी त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखुरा। फोन 061-454-6089, 452-715।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
5: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
4: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
5: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
4: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
5: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
4: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
5: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-027-29।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्द सँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। आज हामीले अटो मेकानिकल अक्सका बारेमा कुराकानी गर्छौं र पोखराको टोली र नेपालको टोली एउटा जम्बो टोली चाइना गएर एक्सपोमा भिजिट गरेर पोखरा फर्किएको अवस्था छ र यो एसोसिएसनले यी बेलामा वर्षेनी सफाईका स्वास्थ्यसँग सम्बन्धित रहेका कामहरू पनि गर्ने गर्छ। यति बेला डेंगू फैलन नदिनका लागि, डेंगू लाग्न नदिनका लागि पूर्वका कामहरू पनि

0: हरेक वर्ष गरे जस्तै यसपालि पनि एसोसिएशनले त्यो गरेको अवस्था छ। एक्सपो सँगसँगै यो उद्यमशीलताको कुरा सँगसँगै म यी कुराकानी जोड्नका लागि आज मैले निम्त्याएको छु एसोसिएशनका गण्डकी अध्यक्ष विष्णुप्रसाद अधिकारीज्यू र कोषाध्यक्ष निहाल अन्सारी आउँदै हुनुहुन्छ। अध्यक्षज्यू अहिले स्टुडियोमा हुनुहुन्छ, नमस्कार, यहाँलाई स्वागत छ।
1: नमस्कार,
0: आराम हुनुहुन्छ?
1: अब यो रेडियो मार्फत हाम्रो गण्डकी अटो मेकानिकल एसोसिएसनको मेकानिकहरूको दुःख सुखका कुराहरू जनतासम्म पुर्याइदिनको लागि तपाईँले जुन भूमिका खेल्नु भएको छ त्यसको लागि यो रेडियो अन्नपूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: यहाँहरूले अलिकति उन्नत किसिमको त्यो सेवा पनि कसरी गर्ने होला भनेर पनि तल जरादेखि माथिसम्म लागिरहेको त्यो अवस्था छ। अब मजदुरदेखि अलिकति माथि क्लास कसरी अपग्रेड गर्ने भन्ने कुराहरू पनि गरिरहनु भएको छ। एकातिर सरकारसँगको लडाइँ छ, अर्कोतिर वर्तमान परिवेशमा हामीले कसरी अब बाह्य कुराहरूलाई पनि एउटा ज्ञान आर्जनको रूपमा लिएर आफूमा लागू गर्ने खालको त्यो कुरा पनि गर्नुभएको छ। अब हाम्रा ठाउँका समस्याहरू विविध समस्याहरू छन्, यही बीचमा यहाँहरूको टोली एउटा नेपालको जम्बो टोली चाइना गएर पनि एक्सपो भिजिट गरेर पनि आउनुभयो, त्यहाँबाट सुरु गरौँ, हामीले के कुरा अलिकति अनुभव गर्यौं?
1: धन्यवाद, तपाईँले एकदम सान्दर्भिक कुरा उठाउनुभयो। र नेपालमा अहिले जति पनि इभी गाडीहरू आइरहेछ र इभी गाडी मर्मत सम्बन्धी र इभी गाडीको टेक्नोलोजी सम्बन्धी नेपालमा भएका हामी नेपाल अटो मेकानिक व्यवसाय महासंघ अन्तर्गत रहेको हामी लगभग 40 भन्दा बढी जिल्लामा हामी समावेश छौँ यो मेकानिकहरूको टिम। र त्यो मध्येमा अहिले भिजी मोटर्सले चाहिँ हामीलाई लामो समयदेखि सम्पूर्ण जिल्ला जिल्लामा गएर इभी ट्रेनिङ दिइरहेको र इभी ट्रेनिङ गरेर त्यही ट्रेनिङ गर्नेहरू मान्छे नै जुन जुन जिल्लामा गएर तालिम दिनुभएको थियो त्यही तालिमदेखि हाम्रा मेकानिकहरूलाई चाहिँ चाइना लिएर गएर उहाँले उहाँको कम्पनीमा कसरी गाडी बन्छ, गाडी सम्बन्धी सुरक्षित कसरी हुने भन्ने विषयमा जानकारी दिनको लागि उहाँहरूले लिएर जानुभयो। र त्यही सँगसँगै चाइनामा भएको सङ्घाई अटो एक्सपो भन्ने 2026 ले चाहिँ हामीलाई निमन्त्रणा उहाँहरूले नै गरिदिनु भएको कारणले गर्दाखेरि हामी जान सफल भयौँ। नत्र भने यो 11 दिनको यो 30 जम्बो टोलीलाई चाइना लिएर गएर आउनको लागि चान्चुल कुरा थिएन। हाम्रो देश, हाम्रो राज्य, हाम्रो स्थानीय सरकार, हाम्रो प्रदेश सरकारले जुन
0: हाम्रो आय होइन
1: धेरै कुराहरू जोडिन्छ, हाम्रो जुन अरू देशका अरू राष्ट्रका 140 त्यहाँ अटो एक्सपो हेर्न आएका रहेछन् तिनीहरू मध्येमा चाहिँ अलिकति हामी पीडामा चाहिँ हामीलाई राज्यले चाहिँ कमसेकम जाने र त्यहाँको भगिनी सम्बन्ध भयो हाम्रो देशको लागि गइरहेछन्, मेकानिकहरूले सिकेर आएर देशमा केही गर्छन् भन्ने हिसाबले जुन राज्यले हेर्नुपर्ने थियो, एटलिस्ट अरू केही नगरे नि भिसा प्रक्रिया टिकट प्रक्रियामा राज्यले केही साथ र सहयोग गरिदिएको भए अझै हौसलाका साथ हामी काम गर्न देशको लागि केही सोच्नको लागि हामी अझै अग्रसर हुने थियौँ भन्ने लाग्छ। भोलिका दिनहरूमा गर्नुहुन्छ भन्ने आशा पनि लागेको छ।
0: अब अटोसँगै रिलेटेड भयो होइन, जम्मै
1: पुरै अटो सम्बन्धी भयो,
0: उत्पादन मर्मत सम्भार बिक्री वितरणसँगै सबै कुराहरू जोडिन्छ होला
1: अटो सम्बन्धी नै। जति पनि त्यहाँ हामी गयौँ 11 बस्यौँ, 11 अटो सम्बन्धी भन्दा बाहिरको अरू केही पनि हाम्रो क्रियाकलाप भएन। अटो इभी गाडीमा सर्टेन एउटा सानो कुरोले इभी गाडी बिग्रेको हुन्छ, तर नेपालमा त्यही इभीको सामान त्यहाँ जहाँ 3,035 पर्ने सामान, अब यो नयाँ नयाँ टेक्नोलोजी आएको छ यहाँ थाहा हुँदैन नभएको कारणले गर्दा त्यसको मूल्य कति हो भन्ने कुरो पनि थाहा हुन्न। र यहाँ अहिले जति पनि गाडी किनी इभी किनी सरहरूलाई चाहिँ र जति पनि इभी अहिले आफूसँग राख्नु भएको छ उहाँहरूलाई चाहिँ यो विषयमा चाहिँ अलिकति गाह्रो भएको छ, किनकि एउटा वायरको यहाँ 3.5 लाखसम्म लिएको हामीले जुन बजारमा सुनेका छौँ,
0: वायरको
1: ब्याट्रीको एउटा वायरको त्यो वायर उहाँ किन्दाखेरि कति पर्ने रहेछ भन्ने कुरो त हामी मेकानिकहरूले बुझ्यौँ र त्यो वायर यहीँ नेपालमा बनाउन नि हामीले सक्ने रहेछौँ भन्ने कुरो नि बुझ्यौँ। र जुन पहिला मेकानिकहरूलाई डर त्रास यो इभी गाडी छुने बित्तिकैमा यो हुन्छ त्यो हुन्छ भन्ने जुन एउटा भाष्य पैदा गरेर नेपालको मेकानिकहरूले गर्न नसक्ने र विदेशबाटै आउनुपर्ने भन्ने जुन उहाँहरूले यो बजारमा मेसेज छोड्नु भएको थियो

0: चाहिँ हामीले चिर्न सफल भयौँ। अहिलेको यो चाइना अटो एक्सपो 2026 र हाम्रो भिजी मोटर्सले एसआरएम कम्पनी भिजिट गराइसकेपछि हामी मेकानिकमा चाहिँ र हामी व्यवसायमा चाहिँ त्यो कुरो चाहिँ हाम्रो मन मस्तिष्कमा परेको छ। त्यसले गर्दा चाहिँ अब ठगिनु पर्दैन भन्ने चाहिँ हामीलाई लागेको छ।
1: अब सुरक्षाका कुराहरू पनि सिक्न पाइयो, त्योसँग सम्बन्धित हामीले गर्न सक्ने उत्पादनका कामहरूको पनि ज्ञान लिन पाइयो होइन,
0: धेरै कुराहरू पाइयो त्यसमा।
1: त्यसबाहेक आफूलाई नपुग्ने हुन्छ भने आयात गर्न सकिने
0: सकिने हो, र यदि राज्यले दियो, राज्यले साथ दिने हो भने, राज्यले डकुमेन्टेसन मिलाइदिने हो भने इभी गाडी हामी आफैले बनाउन सक्ने रहेछौँ भन्ने हामीले आत्मविश्वासका साथ हामी फर्केर आएको छौँ। र इभी गाडी बनाउनको लागि यहाँ जति पनि हामीसँग गाडी बोडी एकदम राम्रो छ, इन्जिन अलिक पुरानो भयो, चल्न नपाउने अवस्थाको भएका गाडीहरूमा चाहिँ त्यो टेक्नोलोजी निकालेर इभी गाडी बनाउने हो भने एकदम सजिलोसित हामीले बनाउन सक्ने हामीसँग क्षमता बढ्यो। त्यो चाहिँ राज्यले नै गर्नुपर्ने थियो, तर हामी आफै मेकानिक अटो नेपाल अटो मेकानिक व्यवसाय राष्ट्रिय महासङ्घले चाहिँ को पहलमा चाहिँ जुन हामीले गर्यौँ त्यसले गर्दाखेरि चाहिँ हामीलाई अब यतिसम्म विश्वास र आत्मबल बढेछ कि राज्यले मेकानिकहरूलाई चाहिँ ल इभी गाडीको पार्ट पुर्जा जुन बेट्री त ल्याउनै पर्यो, जुन चिजहरू चाहिनेहरू त चाहियो, तर अरू बाँकी चिज चाहिँ यही हाम्रो यहाँ जति पनि अहिले पुरानो गाडी भनेर कवाडिया काटेर 40 रुपियाँ किलोमा इन्डिया पठाइन्छ, त्यसैलाई चाहिँ फेरि रिसाइक्लिङ गरेर त्यसैलाई चलाउन सक्ने चाहिँ क्षमता र अभिवृद्धि चाहिँ हामीमा बढेको छ।
1: हामीले उत्पादन गर्न सक्छौँ चाहिने वस्तुहरू,
0: चाहिने वस्तुहरू कतिपय त लिएर आउने पर्ने हुन्छ। चाइनामा पनि सबै कुरो चाइनामै नबन्ने रहेछ, कुनै युकेबाट जाँदो रहेछ, इन्जिनका सामान अर्को देशबाट जाँदो रहेछ, ब्याट्री अर्कै कम्पनीले बनाउँदो रहेछ, सबै चिज त्यहाँ जोडेर उनीहरूले नै गर्ने रहेछ यो, किनकि सबै मैले मात्रै गर्छु भन्ने त हुँदैन, सबै ठाउँ ठाउँबाट ल्याएर हामीले त्यो गर्यौँ भने चाहिँ इभी गाडी जति पनि हाम्रो पुरानो गाडीहरूलाई चाहिँ इभी गाडी बनाउनको लागि एकदम सजिलो रहेछ भन्ने कुरो चाहिँ हामीले बुझ्यौँ। त्यसको लागि चाहिँ राज्यले अलिकति केही न केही भन्सारमा त्यही ब्याट्री ल्याउनमै भन्सारमा केही छुट र डकुमेन्टेसन जस्तो गाडीको बिलबुकहरू बनाउनु पर्ने माने केही छुट गरिदियो भने चाहिँ हामीले त्यो काम गर्न सक्ने प्रतिबद्धता जनाउन सकिन्छ।
1: हाम्रो एसेम्बलिङ यहाँ पूर्ण रूपमा गर्न सकिन्छ,
0: एकदम गर्न सकिन्छ। हामीले मोटरसाइकल त गरिसकेका छौँ यहाँ, र नेपाल अटो मेकानिक व्यवसाय महासङ्घ अन्तर्गतै चितवनमा दुईटा गाडी गरेको छ, तर त्यो गाडी बनाइसके पनि सञ्चालन गर्न पाइएको छैन,
1: टेस्टिङ भयो,
0: टेस्टिङ भइसक्यो। हाम्रै नेपाल अटो मेकानिक व्यवसायकै अध्यक्ष गोपाल भट्टराई हुनुहुन्छ चितवनले, उहाँले त्यसलाई पूर्ण रूपले हेरेर चलाएर सबै गरिसकेपछि पनि नेपाल सरकारको अब कानुन नै कता कता के हो, अब त्यो गरेको काम पनि सञ्चालनमा ल्याउन नपाएपछि चाहिँ त्यसले चाहिँ त्यो व्यवसायलाई चाहिँ मर्का पऱ्यो। कमसेकम 10-15 लाख रुपियाँ खर्च हुँदो रहेछ एउटा कारलाई, डिजल कारलाई इभी कार बनाउँदाखेरि त्यो 15 लाख चाहिँ उसको त्यहाँ फ्रिज भइरहेको छ अब, र त्यो डकुमेन्टेसन बनाएर त्यो गाडीलाई सञ्चालनमा ल्याउन पाइयो भने 20-25 लाखमा त इभी गाडी त यहीँ रेडी हुने भयो, राज्यको कर जोगिने, बाहिर जाने पैसा जोगिने भयो, राज्यले कर त उठाउन त पाइयो नि त, पुरानो गाडीलाई नयाँ बनाए पनि त त्यो अनुसारले राज्यले कर लिने र बाहिरको गाडी निर्यात गर्नुभन्दा यहीँ भएको गाडीलाई चाहिँ गर्दाखेरि उचित हुन्छ कि भन्ने सोचमा चाहिँ हामी आएछौँ। मैले अब जति
1: अलिकति रोजगार पनि सृजना गर्न सकिने भयो होइन,
0: रोजगारको त एकदम ठुलो हब छ त्यसमा। यदि राज्यले जुन अहिले यो जेएनजी आन्दोलनपछि उहाँहरू आउनुभयो, उहाँले जे सोचेर जे बोल्नु भएको थियो त्यो कुरो चुनाव अगाडि त बोल्नु भएको थियो, सरकार बनाएको 100 दिनमा फ्री टिकट फ्री भिसामा नेपाल ल्याउनेछौँ भनेदेखि दुनियाँ कुराहरू त हामीले सुनेको थियौँ। त्यो गर्नको लागि उहाँहरूले त्यहाँ टिकट त्यो टाँच्नुपर्ने, फ्री भिसा फ्री टिकट गर्नै पर्दैन, देशमा भएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिनु पर्यो।
1: अब हरेक दिन अटोलाई नछोएर कहीँबाट कहीँ पुग्न सक्ने अवस्था छैन, त्यो बाध्यकारी अवस्था पनि छ। त्यो भएको हुनाले सरकारले र सरकारसँग तपाईँहरूको समन्वय भई हुन्न,
0: तपाईँले यो उठाएको कुरा एकदम राम्रो लाग्यो। स्थानीय सरकार र प्रदेश सरकार लाई धेरैचोटि ध्यान आकर्षण गराए र केन्द्रीय सरकारले त मेकानिक छ भन्ने नै थाहा छैन उहाँलाई. उहाँहरूलाई चाहिँ यति थाहा रहेछ कि इन्डियाबाट मित्र राष्ट्र भारतबाट आएर काम गरेछन् र झोला बोकेर जानेछन्.
1: हिजो अस्ति पनि मन्त्रीले हाम्रो भाइहरूले बनाएको मोटरसाइकल स्कुटर पनि हेर्न जानुभयो होइन.
0: हजुर,
1: अब त्यसले कतिको चेतन दिलायो दिलाएन पछि थाहा होला, तर यस्ता कुराहरूमा पनि एग्रेसिभली प्रवर्धनमा लाग्यो भने त्यसले केही फाइदा हुन्थ्यो कि भन्ने हो.
0: होइन, एकदम
1: जस्तो तपाईँले पनि अब त्यो आन्दोलन भइसकेपछि किन यो कबाडमा बेच्ने, 10 रुपियाँ 20 रुपियाँ 30 रुपियाँ किलोमा किन बेच्ने, यसलाई हामी गाडी बनाएर दियौँ भने त हामीले रोजगार स्थापना पनि गर्ने भयौं र ती गाडीहरूलाई पुनः फेरि सञ्चालन ल्याउन सक्ने क्षमता हामीसँग छ पनि भन्नुभएको थियो. त्यो भनेको पनि अब एक वर्ष त पुग्यो
0: सिडिओ साहबसँग
1: 15-20 दिनमा आएको छ, एक वर्ष पुग्यो
0: पुग्यो. विभिन्न चरणमा सिडिओ साहबसँग गएर बसेर हामीले छलफल पनि गर्यौँ. उहाँले हुँदैछ हुँदैछ चाहिँ भन्नुभयो, तर त्यो काम कताबाट के भयो, कतिपय त कवाडीमा बिक्री भइसकेछ. यो राज्यलाई अब हामी जस्तो मान्छेले भन्दाखेरि र बोल्दाखेरि चाहिँ मेरो विचारमा चाहिँ उहाँले कमसे कम त्यो कवाडीमा बेच्नुभन्दा मेकानिकहरूले ल्याएको कुरो के हो त नि, राज्यले एकचोटि मेकानिकहरूलाई यो काम गर्न दिएर त्यही गाडी बन्छ भने किन नगर्ने भन्नेतिर लाग्नुपर्नेमा अब के सोचमा के तरिकाले उहाँहरूले त्यो गाडी जति चाहिँ कवाडीमा दिएर नयाँ गाडी फेरि ल्याउँदाखेरि चाहिँ राज्यलाई त पक्कै घाटा छ. कोही व्यक्तिलाई फाइदा भयो होला, तर राज्यलाई घाटा गराएर व्यक्तिलाई फाइदा हुने गरी त्यसरी काम गर्नुभन्दा त्यही गाडीलाई चाहिँ बनाएर सञ्चालनमा ल्याएको भए चाहिँ राज्यमा हामी युवाहरूको रोजगार पनि बढ्थ्यो, हाम्रो आर्थिक स्तर पनि बढ्थ्यो, र कामै नभइकन बस्नु परेको छ अहिलेको स्थितिमा ग्यारेज लाइन. अब यसलाई नयाँ टेक्नोलोजीबाट नजाने भने हामी अडिन सक्दैनौँ भन्ने हिसाबले नै अहिले हामी यो आफ्नै खर्चले चाइना भ्रमण गएर विविध कुराहरू सिकेर ज्ञान हासिल गरेर हामी नेपाल आउन सकेका छौँ. र अब यही तरिकाले गर्दै जाँदाखेरि भोलिको दिनमा देशलाई आवश्यकता परेको जनशक्ति जति पनि अटो सेक्टरका हुन् मेकानिक भनिसकेपछि हरेक ठाउँमा राज्यले उत्पादन गर्नुपर्ने ठाउँमा हामी मेकानिकहरू आफैले उत्पादन गरिरहेका छौँ. त्यो उत्पादनलाई त कम्तीमा संरक्षण गरिदिने राज्यको दायित्व हुनु पर्यो, तर त्यो भएको छैन. तपाईँहरू मार्फत राज्यसम्म पुगोस् र राज्यलाई दबाब दिने पहल हजुरहरूबाट भयो भने अवश्य त्यो कुरो गरिदिनु भयो भने राम्रो हुन्छ र भोलिको दिनमा मेकानिक खोज्न हामी मित्र राष्ट्र भारत अर्को देश जानु पर्दैन, यहीँ भएका युवाहरूलाई नै रोजगार सिर्जना गरेर उहाँहरूलाई नै मेकानिक बनाएर उहाँहरूले नै काम गर्नुभयो भने देश अटोमेटिक विकास हुन्छ जस्तो लाग्छ मलाई.
1: अब हामीले अटो रिजनको एउटा सेपरेट एरिया पनि खोजिरहेको अवस्था अझै पनि अब त्यो सायद माग गर्नुपर्ने अवस्थामै पनि होला. त्यहाँ भिजिट गरिसकेपछि त्यहाँको मेकानिजम चाहिँ कस्तो रहेछ?
0: त्यहाँको एउटा सिस्टम रहेछ हाम्रो देश र त्यहाँ चाहिँ अलिकति फरक. कानून जबसम्म लागू हुँदैन तबसम्म मान्छेमा अनुशासन हुँदैन. कुनै ठाउँमा पनि एउटा दिएको निर्देशन मान्ने ठाउँ चाहिँ हुनुपर्ने रहेछ. त्यहाँ टाइम टु टाइम छ. मेकानिकहरू 9 बजी आएर ग्यारेजमा खोल्ने भनेपछि 9 बजे त्यो आइसके र 9:15 बजे गेट बन्द भइसक्यो. त्यो अटो भिलेजभित्र अरू छिर्न पाउने अवस्था रहेन रहेछ. र गाडीको हकमा सिस्टममा टिपेर ना अब तपाईँको शुक्रबार आउने गाडी छ भने आजै टिप्नुपर्ने रहेछ. सोमबारै उसको चाहिँ त्यहाँ इन्ट्री भएर ल मेरो गाडी बनाउन म आउँदैछु भने त्यो उहाँहरूको प्रविधि र उहाँहरूको विकास छुट्टै छ. हामी अझै घन र हतौडीमा छौँ, हामी छिनो र हतौडी पिलासमा छौँ. अझै उहाँहरूको टेक्नोलोजी चाहिँ कम्प्युटरमा छ सबै. अहिले अब उहाँहरू चाहिँ छुट्टै भिन्दै तरिकाले अगाडि बढिसक्नु भएको रहेछ. त्यो स्तरमा हामी नपुगे पनि उहाँहरूको पछि पछि लागेर जान सक्यो भने चाहिँ सही हुन्छ कि जस्तो लाग्छ.
1: चिनी अटोमोबाइल उद्योगले नेपालको जस्तो यो बजारलाई प्राथमिकता दिएको पाइयो,
0: त्यो पाइयो. उहाँहरूले चाहिँ चिनको चाहिँ अहिले उहाँहरूले चाहिँ हेर्ने नजर सातको राष्ट्र जति बङ्गलादेश भुटान हामी सबै देशको थिम थियौँ. त्यो भएको कारणले गर्दा अरू देशकालाई चाहिँ हामी यो पहिलोचोटि गएर रहेछौँ. मेन कुरो दुःख लाग्दो कुरो अटो
1: एक्सपो
0: नेपालबाट पहिलोचोटि भाग लिन गएको रहेछौँ यो अटो एक्सपोमा. र अरू देशबाट चाहिँ जो पहिलोचोटि दोस्रोचोटि गएको मान्छेहरू चाहिँ उहाँहरू चाहिँ फेरि भिसा फ्री टिकटमै जानुभएको रहेछ, उहाँ अटो एक्सपोले नै गर्दै रहेछ र हामी चाहिँ पहिलोचोटि भएको कारणले धेरै कुराहरूमा पऱ्यो, राज्यले जुन गर्नुपर्ने कुराहरू थियो त्यो राज्यको पहल भएको है, हामी सायद सबै फ्री भिसा फ्री टिकटै हुने रहेछौँ र हामीलाई सहजीकरण हुने रहेछ, त्यो कुराहरू चाहिँ हामीले अलिकति पहिलोचोटि भएको कारणले गर्दा अलिक बुझ्न सकेन र अब सालै पछि हुने रहेछ, त्यसलाई स्थानीय सरकार र प्रदेश सरकारले पहल गरिदियो भने जाने अटो मेक्यानिकहरूलाई चाहिँ आर्थिक भार नपर्ने रहेछ, त्यो भएपछि जानको लागि सहजीकरण र मेक्यानिकहरूले चाहिँ गएर ज्ञान हासिल गरेर आएर त्यो ज्ञानलाई चाहिँ यहाँ सदुपयोग गर्न पाइयो भने देशको लागि राम्रो हुन्छ भन्ने महसुस भएको छ।
1: अब गढीको अटो मेकानिकल वर्क्स एसोसिएसन त्यसै गरी नेपालको अब यो संघले चाहिँ रिलेसन डेभलपमेन्ट गर्ने बाटो त पहिल्यायो नि त, अब होइन
0: त्यो चाहिँ पहिल्याएर आयो उहाँहरूसँग, हामीले
1: अब आफैले पनि यो रिलेसनमा रहेर इन्फर्मेसन सेयरिङ गरिरहने के कसो गर्ने भन्ने खालको त्यो पहुँच त बन्यो नि,
0: त्यो बन्यो, त्यो उहाँहरूसँग हाम्रो एउटा द्विपक्षीय सम्झौता भएको छ, अब अर्कोचोटिदेखिबाट जाँदा कसरी जाने के अरे जाने भन्ने कुरोहरूमा चाहिँ उहाँहरूले जुन अटो एक्सपोमा अहिले 2026 सक्यो, अर्कोचोटि 2027 चाहिँ हामी जाँदाखेरि चाहिँ त्यो हुनुभन्दा 3 महिना अगाडि नै उहाँहरूले पत्र पठाउनु हुँदो रहेछ, त्यसैलाई सबै कुरा हेरेर बुझेर र हामी त्यहाँ जानको लागि त्यसरी तयार हुन्छ भन्ने लागेको छ।
1: यही बिचमा हामीसँग कोष अध्यक्ष निहाल अन्सारी आउनुभएको छ। निहालजी, कस्तो रह्यो यो एक्सपोमा विजय गर्दाखेरि पहिलो होइन?
2: सम्पूर्णलाई नमस्कार। एक्सपोमा भिजिट गर्दा एकदमै राम्रो लाग्यो र हामीले चाहिँ धेरै चाहिँ सिक्ने चाहिँ मौका पायौँ, अब किनकि बाहिर नगएको भएपछि अब एक्सपोमा गर्दाखेरि हामीले चाहिँ विभिन्न गाडीहरूको पार्ट्स हेर्न पायो र चाहिँ हामीले चाहिँ धेरै कुरा सिक्न नै पायो। त्यहाँ चाहिँ एकदम हामीले चाहिँ मेन काम गर्ने हाम्रो टुल्स चाहिँ रहेछ, टुल्स बिना हामीले काम गर्न सकिँदैन र यति चाहिँ धेरै कुरा हामीले चाहिँ अनुभव चाहिँ पाइयो। अब यहाँ चाहिँ हाम्रो मेकानिकहरूलाई चाहिँ सिकाउन चाहिँ अझै हामीले कसरी गर्नुपर्छ हामी चाहिँ त्यो चाहिँ गर्छौँ।
1: विद्युतीय डिजेलको गाडी सँगसँगै अब एकदम एक्सप्रेस रूपमै इभी आइसक्यो होइन, अब इभीमा पनि हामीले काम गर्नुपर्ने अवस्था भइसक्यो, नेपालमै पनि भित्रिसक्यो संयम होइन, अब त हजारौंमा पनि गाडीहरू आइसके, स्कुटर आए, कारहरू आए होइन,
2: अब हामीले त मेन फ्लो त इभीलाई नै गर्नुपर्छ जस्तो देखेँ हामीले, उहाँ चाहिँ जाँदाखेरि हामीले चाहिँ 90% चाहिँ इभी गाडी देख्यौँ, यसले गर्दाखेरि हामीले प्रदूषण र अरू अरू चिज पनि सफा चाहिँ हुन्छ क्या, यति नै हो।
1: अब यसले आगामी दिनहरूमा पनि अलिकति उत्साहित बनाएको छ तपाईँ जस्तै युवाहरूले,
2: अहिले अब हामीले उहाँ गएर अध्ययन गरेर आइसक्यो हामीले, अहिले अब चाहिँ हामीले चाहिँ धेरै एभीमा चाहिँ फोकस गर्छौँ र अब चाहिँ कसरी हुन्छ यसले अगाडि चाहिँ लान्छौँ क्या। अब सरकारसँग चाहिँ हाम्रो निम्ति के छ भन्दाखेरि हामीले चाहिँ डिजल गाडीलाई र पेट्रोल गाडीलाई हामी चाहिँ इभीमा कसरी गर्ने भनेर अहिले हामीले सहयोग गरिदियो भने अझै राम्रो हुन्छ, हामी चाहिँ गर्न सक्छौँ, यति चाहिँ अनुभव लिएर आएको छ हामीले। अहिले स्थानीय सरकारसँग हाम्रो चाहिँ उच्च कि हामीले चाहिँ सहजपुरले चाहिँ इभी पार्ट्स उपलब्ध गराइदिने र हाम्रो करमा केही छुट गरिदियो भने हामी डिजल गाडीलाई चाहिँ इभीमा कन्भर्ट गरेर बनाउन सकिन्छ र देशलाई चाहिँ विकास गर्न चाहिँ सक्छौँ क्या, नेपाललाई अझै एकदम राम्रो हुन्छ।
1: अध्यक्षज्यू, यो रिसाइक्लिङलाई अलिक बढी सरकारले कसरी बुझ्छ वा सरकारलाई अझै कसरी बुझाउन सकिएला र त्यसबाट हामीले कसरी फाइदा लिन सकिएला? इण्डस्ट्रीमा अब हाम्रा इभीका ब्याट्रीहरू तिनका पार्ट पूर्जाहरू अहिले त कुनै कुनै संस्थाले त तिनीहरूसँग सम्बन्धित काम रिसाइक्लिङको काम गर्दै गर्दाखेरि उनीहरू आइपिओसम्म जाने हिम्मत राख्न थालिसके, नेपालमै पनि बेटनगरमा पनि जेमिनीले त्यो सुरु गर्दैछ, उसले यिनै इभीहरूको रिसाइक्लिङ गर्दैछ र त्यसबाट नयाँ केही उद्यम स्थापना गर्दैछ, तपाईँले अघि जोड्न खोज्नुभयो यहाँसम्म पुग्छ होला।
0: अघि मैले त्यही कुरो जोड्दै थिएँ, उहाँहरूसँगै समन्वय गरेर भोलिको दिनमा नेपालमा एउटा आफै नेपाल देश आफै आत्मनिर्भर बन्नको लागि सबै क्षेत्रलाई समेट्नुपर्छ र देशमा अहिले हामी 35,000 मेकानिकहरू छौँ, हाम्रो तथ्याङ्कन अनुसारले चाहिँ 1,35,000 छ, तर दर्ता अनुसारले चाहिँ 35,000 जुन हाम्रो यो कम्पनीहरूको बाहेक हाम्रो मेकानिकहरूमा हामी त्यसरी लागेका छौँ र त्यो तथ्याङ्कन अनुसारले त्यो मेकानिकहरूलाई राज्यले काम गर्नको लागि सहजीकरण गरिदिने भने यो रिसाइक्लिङ गर्नको लागि र यो इभी गाडी डिजल पेट्रोल गाडीलाई इभी गाडी बनाउनको लागि कुनै समस्या छैन त्यसको लागि राज्यमा जो मान्छे नपुगिन्जेल सबै काम गरिदिन्छु भन्नुहुन्छ र त्यो ठाउँमा पुगिसकेपछि त्यो ठाउँ कस्तो अप्ठ्यारो ठाउँ रहेछ भन्ने कुरो हामीले बुझ्न सकेका छैनौँ अब विगत लामो समयदेखि हाम्रो अटो ल्यान्ड बन्यो बन्यो बन्यो भन्ने कुरोमा म तपाईँको यो समय तेस्रो चोटि मैले इन्टरभ्यू दिन आउँदैछु र पहिलोचोटि हाम्रो मेयर धनराज आचार्यले अटो ल्यान्डको लागि लामे हालमा हुने भयो भनेर खुसीको साथ तपाईँकोमा अन्तर्वार्ता दिएको थिएँ त्यसपछि गर्दै जाँदा आजसम्म त्यो अटो ल्यान्ड कहाँ पुग्यो थाहा भएन र गएको साल डेङ्गुको अत्याधिक ऊ बढेको बेलामा मेरै नेतृत्वमा पोखराभरिका वर्कसपहरूमा जमेका पानीदेखि लिएर
1: धेरै
0: सरसमयमा र गण्डकी प्रदेश स्वास्थ्य विभागका हाकिमसँग समन्वय गरेर हामी त्यसरी लाग्यौँ त्यसरी लाग्दाखेरि संस्थाको लगभग 50-1 लाख रुपियाँ हामीले खर्च गऱ्यौँ औषधि पन्जा हरेक चिज किन्दाखेरि त्यो शुद्ध दिने हाम्रो राज्यमा समेटन छैनन् स्थानीय सरकारले प्रदेश सरकारले त्यो लै तपाईँहरूले यो गरिरहनु भएको छ जनताको हितको लागि काम गरिरहनु भएको छ तपाईँहरूले यो चिज चाहिँ तपाईँहरूलाई हामीले उपलब्ध गराउँछु भन्ने छैन भने यो देशमा म एक्लैले गर्छु भनेर लागेर चाहिँ नहुने रहेछ जो मान्छे ठाउँमा पुग्नुहुन्छ उहाँले सबैलाई हेर्ने नजर एउटै गरेर अगाडि बढाइदिनु भयो भने हामीलाई काम गर्न सहजीकरण हुन्छ र यो अघि हजुरले उठाउनुभयो मैले अघि नै भनिसकेँ चितवनमा र बुटोलमा इभी कार बनिसकेका छ डिजेल कारलाई हटाएर इन्जिन र गेयरबक्स हटाएर इभी कार उहाँहरूले बनाइसक्नु भएको छ उहाँहरूले अब त्यो गाडीलाई कागजपत्र बनाइदिने राज्यको निकायमा दर्ज हुने गरी काम गरिदिनु भयो भने अटो मेकानिक व्यवसाय राष्ट्रिय महासङ्घ अन्तर्गतमै रहेर हामी राज्यलाई समन्वय गरेर र राज्यलाई कर तिरेर हामी सबै मेकानिकहरूले
1: हामीलाई प्रोत्साहन पनि चाहियो हामीलाई लगान पनि चाहियो अब यही गर्न सक्छौँ
0: चाहियो त्यति भएपछि हामीसँग भाका गाडी जुन 40 रुपियाँ किलो कवडिया बेच्थ्यौँ भने त्यसको चाहिँ मूल्य नै पर्ने भयो आजको दिनसम्म मैले त्यो गाडी कवडिया बेच्दा 1 लाखमा तपाईँले पुरानो कार बेच्दै हुनुहुन्थ्यो भने त्यो गाडीमा तपाईँले 15 लाख लगानी गरेर 10 वर्ष चढ्न पाउनु भने त तपाईँले अहिले भर्खरै किन त्यो महँगो कार किन्नु पर्यो त्यो त जनतालाई बुझाउन सक्ने अहिलेका नेतृत्वमा पुगेका सरकारमा पुगेका मान्छेहरूले व्यक्तिहरूले यो कुरो चाहिँ बुझाइदिनु पर्यो अब हाम्रै यहाँको पर्यटन मन्त्री हुनुहुन्छ गणेश पौडेल उहाँलाई उहाँले यो कुरो सबै बुझ्नु भएको छ उहाँ जतिको मान्छे केन्द्रमा पुगिसकेपछि उहाँले जुन उहाँ मान्ने नहुँदाखेरि अटो मेकानिक व्यवसायीसँग एकदम नजिक हुनुहुन्थ्यो अहिले उहाँकोमा फोन हाम्रो फोन लाग्दैन कि र हुन त समयले चेन्ज भयो होला नम्बर त्यो भएको कारणले गर्दा उहाँ जतिको मान्छे हामीले पाएको थियौँ र अब केही हुन्छ भन्ने जुन हाम्रो आशा थियो उहाँले चाहिँ हाम्रो कुरो राखिदिनु पर्ने थियो अटो ल्यान्डको विषयमा नगरपालिका गएर हालको मेयर हाम्रो धनराज आचार्यलाई उहाँले ढोकाउनु भएको मान्छे उहाँलाई थाहा छ मेकानिकको समस्या हुन त बिर्सिनु भएको होला यो तपाईँकै रेडियो मार्फत नै म उहाँलाई ध्यान आकर्षण गराउन चाहन्छु हामी मेकानिकहरू छौँ है हजुरले जुन बोल्नु भएको गरिदिनु भएको अटो ल्यान्डको विषयमा जुन बोल्नु भएको थियो मेकानिकहरूको हकितको लागि बोल्नु भएको थियो संसद भवनमा हाम्रो कुरो उठाइदिनुहुन्छ होला भन्ने हामीलाई ठुलो आशा थियो र त्यसै गरी उहाँले अब भोलिको दिनमा यो जुन रिसाइक्लिङ गर्ने जुन इभी डिजेल पेट्रोलको गाडीलाई हटाएर इभी गाडी बनाउनको लागि उहाँले हाम्रो मन्त्री परिषदबाटै बैठकबाट एउटा कानून बनाइदिएर हामीलाई काम गर्ने माहौल बनाइदिनु भयो भने बेरोजगार युवा विदेश जानुपर्ने र विदेशका त्यो गल्ली गल्लीमा त्यो टाँस्न चाहिँ पर्दैन है अब त्यत्तिकै युवाहरूले रोजगार पाउने भएपछि आफै खोज्दै आउँछन् भन्ने कुरोहरू चाहिँ उहाँको ध्यान आकर्षण गराउन चाहन्छु र बाँकी रहेको कुरो हजुरले जसरी यो मेकानिकहरूको समस्या मेकानिकहरूले गर्नुपर्ने कुराहरू जुन अहिले भर्खरै हामी चाइना भ्रमण गरिरहेछौँ
1: त्यो हेराइको डिफरेन्सेस कस्तो छ हामीलाई यहाँ कसरी हेरिन्छ त्यहाँ कसरी हेर्दो रहेछ अनुसारी सिक्छ त कसरी हेर्दो रहेछ मजदुरहरूलाई मेकानिकहरूलाई कसरी हेर्दो रहेछ यहाँ कसरी हेरिरहेको अनुभव छ युवा
2: होइन उहाँ त हामीले मेकानिकलाई धेरै सम्मान गर्दो रहेछ क्या मजदुरलाई यहाँ जस्तो छैन उहाँ चाहिँ एकदम मजदुरलाई र तपाईँको कृषि विकासहरूलाई एकदम त्यहाँ एकदम उच्च के दर्जामा राख्दो रहेछ क्या त्यहाँ चाहिँ हामीले हेऱ्यौँ र उहाँहरूको धेरै चाहिँ फेसिलिटी पनि छ मेकानिकहरूलाई र अरू मजदुरहरूलाई पनि यति चाहिँ हामी चाहिँ देखे चाहिँ उहाँ चाहिँ जाँदाखेरि चाहिँ
1: अब अहिले स्थानीय रोजगारी श्री विकास र यो प्रविधि हस्तान्तरणको यो सम्भावना र एक्सचेन्ज कति हुन सक्छ अध्यक्षज्यू अब एकपटकको भिजिट पूर्ण त हुँदैन होइन
0: त्यो त हुँदैन अहिले पछिल्लो समय चाहिँ
1: कम्ती पनि हामी सिफ हस्तान्तरणको यो वातावरण रेगुलर बनाउन सक्यो भने यसले कहीँ न कहीँ हामीलाई फाइदा पुर्याउँछ नि
0: जब
1: महानगरपालिकासँगका भगिनी सम्बन्ध भएका संस्थाहरू जापानको होस् चाइनाको होस् कहिले काहीँ बोट रेटिङ रेस्ट हुन्छन् कहिले काहीँ माउन्टेन बाइकका होइन हिलका दौडहरू हुन्छन् कम्ती पनि यस खालको अब अटो क्षेत्रको रिलेसन डेभलपमेन्ट हुँदै गयो भने केही न केही
0: लाभ हुन्छ तर त्यसको लागि यो विषय चाहिँ मैले हामी चाइना जाँदैछौँ हजुरहरूको भग्नी सम्बन्ध यो पोखरा महानगरपालिकाको भग्नी सम्बन्ध चाइनामा छ भन्ने थाहा पाइसकेपछि तीन पटकसम्म नगरपालिकालाई हामीले पत्र पठाएछौँ गएको छौँ त्यहाँ पत्र बुझाएको त्यो बुझेको सिग्नेचर गराएर ल्याएको हामीसँग त्यो प्रभाव पनि छ तर उहाँहरूले त्यो हामीलाई मान्छे देख्नु भएको छैन यिनीहरू जाँदैछन् घुम्ने हो त्यतिकै आउने हो भन्ने सोचेर होला सायद मेरो चाहिँ अझै हाम्रो मिडिया पार्टनर प्रेस सल्लाहकार हुनुहुन्छ कृष्ण थापा उहाँलाई मैले बारम्बार तपाईँहरूले पहल गरिदिनुहोस् न कम्ती हाम्रो त कुरो सुनेनन् मैले तीन पटक पत्र लगिदिइसकेँ हामीलाई अरू ठुलो आशा गरेका छैनौँ महानगरले कमसेकम यसरी जाँदैछ चाइना भनेपछि भ्रमणमा जाँदैछ भने चाहिँ कमसेकम त्यहाँको भवानी सम्बन्ध जुन उहाँहरूले राख्नुभएको छ जे गर्नुभएको छ त्यो हामीले सुनिएको थियो त्योलाई त अलिकति अझै निखार हुन्थ्यो नि त
1: यसलाई व्यवसायसँग जोडौँ
0: जोड्न सकिन्थ्यो
1: अब इन्भाइरोमेन्टसँग जोडौँ
0: जोडौँ
1: इभीसँग जोडौँ व्यवसायसँग जोडौँ अब रिलेसन पर्यटन मात्रैमा मात्र सीमित भएन
0: भएन त्यो त्यो भएको भए त कमसेकम हामीले त्यहाँ अहिले जुन हेरिरहेका छौँ तपाईँको अटो ल्यान्डको ठाउँ नै हरियाली सिटी छ त्यहाँ जुन अटो ल्यान्ड छ त्यहाँ कालो धुलो मबिल जुन हाम्रो नेपालको त्यो सिनारी छ यहाँको र त्यहाँको धेरै फरक छ उहाँको राज्यले नै सबै चिज छिनछिनमा सफा गर्ने छिनछिनमा सबै चिजको व्यवस्था पनि राज्यले गरिदिइसकेपछि त्यो ठाउँ त यतिकै बन्ने भयो तर हाम्रो यहाँको हकमा अरू केही चाहिएन हामी चाइना जाँदैछौँ तपाईँहरूको भगिनी सम्बन्ध भएकोलाई कमसेकम एयरपोर्टमा गएर वेलकम गरिदिएर पोखराबाट आएको ए नेपाल अटो मेकानिक व्यवसाय राष्ट्रिय महासङ्घको मेकानिकहरू आएछन् उहाँहरूलाई यहाँ भएको मेकानिकहरूको र यहाँ भएको अटो ल्यान्डको भिजिट गराइदिउँ भने त्यतिसम्म मात्रै हामीलाई गरिदिनु भएको भए
1: अब पोखरालाई कसरी जोड्न सकिन्छ उद्यमशीलतासँग कसरी जोड्न सकिन्छ भन्ने खालको वातावरण खोज्नु भएको थियो
0: हामीले त्यो खोजेथ्यौँ तर उहाँहरूले त्यो अब समयले के भयो मिलेन होला सायद उहाँले गर्न खोज्दा खोज्दै नै नभएको होला त्यो भएको कारणले गर्दा मेरो चाहिँ विचारमा भोलिको दिनमा नगरपालिकामा हरेक साल अटो ल्यान्डको अटो मेकानिकको भिजिटको तालिमको लागि भनेर बजेट छुट्टिरहेको हुन्छ र त्यो बजेट अहिलेसम्म कहाँ छ हामीले देखेको छैन
1: को जान्छ तालिममा
0: त्यो पनि हामीलाई थाहा छैन अटो मेकानिकको लागि ट्रेनिङ भनेर आएको हुन्छ त्यो ट्रेनिङमा हामीले दसचोटिसम्म हामीलाई तालिमको लागि रकम उपलब्ध गराइदिनुहोस् हामी जान्छौँ हामी यो तालिम कसरी गर्ने हो कहाँ जाने हो खर्च जुटाइदिनुहोस् हामी जान तयार छौँ भनेर धेरैचोटि लगभग त्यहाँ गएर हेरियो भने 100 बढी पत्र होला यो मेरो यो 19-20 महिनाको कार्यकाल अहिले भइरहेछ यो 20 महिनामा 100 बढी पत्र बुझाएछ तर त्यसलाई उहाँहरूले कसरी तराजुमा त्यो तुलामा राख्न सक्नु भएन यो मेकानिकहरूलाई सँगसँगै गरेर लिएर जानुपर्छ उहाँहरूको माग पुरा गर्नुपर्छ यो उहाँहरू नि यो देशको नागरिक हो उहाँहरूलाई एउटा तरिकाले राम्रोसित गऱ्यौँ भने भोलि बेरोजगार युवाहरू घट्छन् उहाँहरूले हामीले मेरो कम्पनीमा अहिले मेरै ग्यारेजमा 35 काम गर्ने नेपाली छ
1: 35
0: जसमध्येमा तपाईँको मेकानिकै भन्ने एकदम जानेको मान्छे 10 छन् 25 काम सिक्ने हेल्पर नेपाली नै जो कि यहीँ तनावको बिमारका यही स्याङ्जाका जो मान्छे पढ्न अल्छी गर्ने पढाइलाई ब्रेक गरेका भाइ बहिनी भाइहरू छन् प्रायः जसो 17 वर्ष 18 वर्ष पुगेका छन्। म 16 वर्ष मुनिको चाहिँ मैले हाम्रो संस्थाले नै त्यो उर्दी जाहेर गरेको छ नराख्ने भनेर बालबालिकालाई काममा लाउनु महापाप हो उहाँको खान लाउन मात्रै दिन दिए हुन्छ भन्ने नै आउँछन् कि बाबुआमाले उसलाई अहिले काम मात्रै सिकाइदिनु खाना लाउन मात्रै दिनु भन्छन्। त्यो गर्दा त राज्यले फेरि हामीलाई नै समात्ने हो किन यो गरिस् त भन्ने कुरो हुन्छ। त्यो भएको कारणले गर्दा यही तपाईँको रेडियो मार्फत नै भन्छु सबै जति पनि वर्कसप सञ्चालकहरू हुनुहुन्छ जति पनि कम्पनी गण्डकी अटो मेकानिकल एसोसिएसनमा दर्ता भएका संस्थाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो कम्पनीमा आफ्नो ग्यारेजमा वर्कसपमा 16 वर्ष मुनिका बालबालिकालाई काममा नराख्नुहोला भोलि परिआएको ठाउँमा त्यो कठिनमा संस्था उभिने छैन। कानुनभन्दा माथि गएर कसैले काम गर्न सक्दैन कानुनको परिधिभित्र बसेर सबैले काम गरिदिनु भयो भने तपाईँको अप्ठ्यारोमा साथ र सहयोगमा हामी सबैको दुःख सुखको चौतारी गण्डकी अटो मेकानिकल एसोसिएसन त्यहाँ उपस्थिति हुन्छ भन्ने कुरोहरू तपाईँहरूलाई जानकारी गराउँछु।
1: अब निहालजी तपाईँ जस्तै उमेरका साथीहरूले कसरी काम गरिरहेका थिए त्यहाँ साङ्घाईमा साङ्घाईमा पुग्दा के देख्नु
2: साङ्घाईमा हामी अब हामी त यहाँ त उमेर बढी देखिरहेको छ त्यहाँ त बढी उमेर भयो नि सानै देखिन्छ त्यहाँ त्यहाँ खानपिनले गर्दाखेरि होला फ्रुट्स बढी खान्छ त्यहाँ फेरि हामीले जाँदाखेरि देख्यो सुपहरू बढी खाँदो रहेछ हामीलाई त्यहाँ चिल्लो प्रात बढी खान्छौँ अनि त्यही उमेर हाम्रो चाहिँ बढी देखिन्छ उहाँ चाहिँ जस्तो टाइम एकदम टाइमको ख्याल रहेछ क्या उहाँ चाहिँ टाइम बाई टाइम काम हुँदो रहेछ र मजदुरहरूलाई चाहिँ रेस्ट पनि खाजा खाइसकेपछि खाना रेस्ट पनि दिँदो रहेछ र काम पनि एकदम टाइममा टाइम हुँदो रहेछ एकदमै राम्रो हुँदो रहेछ
1: रेस्ट पनि रेस्पेक्ट पनि
2: एकदम रेस्ट पनि एकदम मान सम्मानको साथ गर्दो रहेछ एकदम मान दिँदो रहेछ मेकानिकहरूलाई त्यो सम्मान मान दियो भने अब उनीहरूको काम गर्ने तरिका नि एकदम मन लगाएर काम गर्दो रहेछ क्या मान्छेले हेपेर गर्दाखेरि चाहिँ मन लगाएर काम गर्दैन त्यो एकदम मान सम्मान गर्दाखेरि एकदम माया मानेर काम गरिसकेपछि उहाँहरू एकदम आफ्नै सुरले कति राम्रो हुन्छ अझै राम्रो हुन्छ भनेर एकदम लागि परेर काम गर्नुहुन्छ क्या हामीले चाहिँ हेऱ्यौँ।
1: अध्यक्षज्यू यो व्यावसायिक डेभलपमेन्टको कल्चरलाई पनि कतिपय अवस्थामा हामीले बाह्य भए पनि एडप्टेसनतिर जानुपर्छ होइन एडप्ट गर्न सक्नुपर्छ
0: त्यो गर्न सक्नुपर्छ जसरी
1: बेजिङमा वा साङ्घाई वरपरकै सहरमा पनि पुग्दाखेरि त्यहाँ कारहरू लिएर आउनुहुन्छ आफ्नो सरसफाई गर्नुहुन्छ बाटो साटो यता धुनुहुन्छ फेरि कार चढेर
0: जानुहुन्छ त्यो चाहिँ मलाई एकदम त्यहाँको आनन्द चाहिँ कस्तो लाग्यो भने किसानहरू ल्यान्ड रोभर कार चढेर आउनुहुन्छ आफ्नो खेतीपाती गर्नुभयो टक्क बेलुका सरसफाई गरेर ड्रेस चेन्ज गर्नुभयो फेरि गाडी चढेर हिँड्नुभयो भने राज्यले त्यो किसान र एउटा जागिर खाएको ब्याङ्कको बिएममै भनौँ न तिनीहरूको त एउटै नजरले हेरेको रहेछ नि त राज्यले ऊ पनि नागरिक हो ऊ पनि नागरिक हो भनेर त्यो स्तरले हाम्रो देशमा एउटा मेकानिक पनि यिनीहरू वैज्ञानिक डक्टर बराबर हो है एउटा डक्टरले एकचोटि अपरेसन गर्दा एउटा बिरामी जोगाउँछ भने यो मेकानिकले गरेको अपरेसन र गरेको उपचारले मिस्टेक भयो भने त्यो गाडीमा सवार 30 देखि 50 जना मान्छे सकिन्छ है भन्ने कुरो राज्यले त्यो राज्यको लाइट बत्ती बल्नु पर्यो कि राज्यले जो ठाउँमा पुगेका मान्छेले त्यो कुरो बुझ्न सक्नु पर्यो।
1: पोखरालाई वातावरण मैत्री पोखरा यो सहर मेट्रो अब इबीसँग जोडिएला रेलसँग जोडिएका अब कुराहरू भाषणहरू त आइरहन्छन् तर पनि आखिर यी ससाना कामहरूले त्यहाँ पुर्याउनु त होला नि होइन
0: सबैभन्दा ठुलो कुरो खाटमा सुतेर काठमाडौँ पुगिन्न काठमाडौँ पुग्नको लागि उठ्नै पर्यो आफ्नो नित्यकर्म गर्नै पर्यो र झोला बोकेर जबसम्म बस पार गएर बस चढिन्न तबसम्म काठमाडौँ पुगिन्न मैले भन्न खोजेको कुरो हजुरले मनन गर्नुहोला। हामीले सपना देख्छौँ सपना सीमित कोठाभित्र र कुर्सियाँ बसेर होइन सपना देख्नको लागि गन्तव्यको एउटा निचोड गर्नु पर्यो कि मेरो गन्तव्य यहाँसम्म हो मैले यो सपना देखेँ यो गन्तव्य चाहिँ यहाँसम्म हो भन्ने कुरो जस्तो चाइनाको काम गराउनको लागि र चाइनासँग एउटा सम्बन्ध जोड्नको लागि स्थानीय सबभन्दा ठुलो कुरो त यो हाम्रो सेक्टरमा केन्द्रले गर्ने काम छुट्टै छ केन्द्रले हरेक नगर एक अटोल्यान्ड बनाइदियो केन्द्रले नियम बनाइदियो भने नगरले नबनाई सुख पाउँदैन नि त अनि विकासको लहर त त्यहाँबाट सुरु हुन्छ हरियाली पोखरा भन्नुहुन्छ हरियाली पोखरा बनाउनु मेकानिक जति सबलाई यहाँबाट हटाएर उहाँको भोलिदेखि गाडी कुराबाट चढ्ने एउटा हावा भर्नु पर्यो भने कहाँ भर्ने, एउटा सामान्य पम्चर भन्ने बनाउने मान्छे चाहियो,
1: अझै पनि हाम्रो काम म्यानुअल नै छ,
0: म्यानुअलै छ, कसैले जानेर त गरेको छैन, एउटा सामान्य कुराहरू, गाडी स्टार्ट भएन फ्युज गर त्यो बनाउनको लागि, यहाँ कार चढाइदियो भने कुनै मान्छेले घरमा दसवटा कार होला तर फ्युज भयो त्यो फ्युज हाल्न सक्ने क्षमता भएको कोही पनि कार चढाइदिने मान्छे हुनुहुन्न, भनेपछि सबभन्दा पहिला त्यो कार चढ्नको लागि त व्यवस्थापन त मेकानिक चाहियो नि त हो भन्ने कुरो राज्यले बुझेन कि यो जब नेपालमा अहिले इभी गाडी आइरहेको छ नेपाल सरकारले इभी गाडी आउनुभन्दा अगाडि नेपालमा भएको मेकानिकहरूलाई इभीको दक्षता साथ उहाँहरूलाई काम सिकाएर यो इभी गाडी आएको भए गाडी किन्ने उपभोक्ता त डुब्दैनथे नि त, जति पनि गाडी एउटा चल्नको लागि एउटा व्यवसाय गर्नको लागि जति पनि लिएका छन् उहाँहरूको लागि त एउटा जोगिने ठाउँ हुन्थ्यो नि त, राज्यले बिना सोच बिना भोलिको भिजन बिना तरिकाले हिँडेपछि जनताले यो सधैँ दुःख पाइरहेको कारणले त्यही हो जस्तो लाग्छ मलाई। अब सामान भ्ल्याटर ल्याइदिनुहुन्छ भोलि त्यो कम्पनी बन्द हुन्छ त्यो कार बिग्रिन्छ लेबरलाई त्यतिकै फालेको हुन्छ, यस्ता कुराहरूलाई चाहिँ राज्यले हेर्नु पर्यो।
1: एकाएक इभीमा जाने भनिदियो तर त्यसको पूर्वाधार परम्परा कस्तो हुनुपर्छ भन्ने थाहा पनि एकैपल्ट हाम चाहिँ अटो क्षेत्रमा पर्यो
0: हो, अहिले गाह्रो हामीलाई परेको छ, गाडी बिग्रिया छ बोलाउँछ,
1: पूर्वाभ्यास भइदिएको भए सही
0: हामीलाई सजिलो हुन्थ्यो, अब बोलाउँछ गाडी बनाउनु जान्दैन भने के मेकानिक भनेर बसिया जस्तो भनिदिन्छन्, अब त्यसको लागि राज्यले हामीलाई पहिले त्यो विषयमा अलिकति सिप सिकाइदिएको भए तपाईँ ढुक्क हुनुहोस् तपाईँहरूको इभी गाडी
1: गैर जिम्मेवार छ, इन्टरनेसनल ट्रेड गर्छ गर्नुपर्छ भन्छ र गरिहाल्छ, निर्णय पनि गरिहाल्छ, इम्पोर्ट पनि भइहाल्छ, तर यहाँ हाम्रो पूर्वाधार तयार भइसकेको हुन्न,
0: त्यो भएको कारणले गर्दाखेरि यो समग्र रूपमा हेर्दा त देशैलाई घाटा हो नि, इभी गाडी आएको छ एउटा गाडी ठोकिया छ उसले ब्याङ गरेर गाडी निकालेको हुन्छ र त्यो गाडी छ महिनासम्म ग्यारेजमा बसिया हुन्छ, एउटा त्यति गाडीकै एउटा वायर फेर्न चाइनाबाट हामी जस्तो मेकानिक आउनु परे हुन्छ।
1: अब तर यी दुविधाहरूबाट हाम्रो मेकानिकल वर्कसप वा हाम्रो एसोसिएसन हाम्रा मेकानिकहरू सक्षम छन् नि होइन, गर्न चाहन्छ गर्न सक्छन् होइन,
0: पूर्ण रूपले सक्षम छ, मैले त्यो त सक्षमको कुरो त अघि नै भनिसकेँ, डिजल पेट्रोलको इन्जिन फालेर हामी इभी गाडी बनाउन सक्ने हामीसँग खुबी छ भनेपछि कागज बन्न बाँकी छ भनेपछि यो बिग्रेका गाडी बनाउन हामीलाई कुनै ऊ होइन, तर राज्यले के हो त नि राज्यको नीति राज्यको नजर के हो त नि, भोलिको दिनमा घर बनाउँदै हुनुहुन्छ भने त्यो घरमा पानी चुह्यो भने मैले त्यो माथि यो गर्छु है भन्ने त भिजन त हुनु पर्यो नि, इभी गाडी भरभर्ती नेपाल छिराइदिने अनि त्यो गाडीलाई मर्मत र त्यो गाडीको व्यवस्थापन भोलिको दिनको त्यो गाडी किन्ने मान्छेको अप्ठ्यारोलाई सहजीकरण गरिदिने कसले त, राज्यले उही कर लिने गाडी छिर्यो भन्सार आयो सक्यो भनेर त
1: राज्यलाई पनि ज्ञान हस्तान्तरणको खाँचो छ, यो ज्ञान हस्तान्तरण गरिएको कुरा राज्यले पनि पक्कै पनि सुन्नुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं, अब थोरै अलिकति संक्षिप्तमा हरेक वर्ष यो बर्खाको समयमा सरसफाई गर्नुहुन्छ, स्वास्थ्यसँग सम्बन्धित सचेतनाका कामहरू गर्दै हुनुहुन्छ, अध्यक्षजी योपालि के गर्दै हुनुहुन्छ?
0: धन्यवाद, हामीले चाहिँ यो जति पनि यो डेङ्गु सम्बन्धी चाहिँ हामी पोखरामा रहेका 346 हामीले केही साथीहरू विस्थापित भएको भएर त्यहाँबाट घटाएर 322 हाम्रो मेकानिकहरू हुनुहुन्छ, उहाँहरूसँग चाहिँ हामीले समन्वय गरेर आफ्नो ग्यारेजको वरिपरि पानी जम्न नदिने, टायरहरू छन् भने बेलामै व्यवस्थापन गर्ने पत्र हामीले पठाइरहेका छौँ सबैलाई, र हामी आफै पनि निगरानीमा लागिरहेछौँ, भर्खर चाइना गइरहेछौँ, अब हाम्रो त्यो सेक्टर अनुसार एमडी हेर्ने मान्छे उहीँ हुनुहुन्छ, हाम्रो उमेशजी हुनुहुन्छ उहाँले हेर्नुहुन्छ, बागलुङ बसुवार हेर्ने हाम्रो सन्तोषजी हुनुहुन्छ, यसरी सबै ठाउँमा हामीले छुट्याएको छौँ, नयाँ बजार हेर्ने हाम्रो कोषाध्यक्ष नेहाल सर र महासचिव विजेन्द्र चौधरी हुनुहुन्छ, साउथ एरिया म आफै अध्यक्ष नै छु, वरिष्ठ
1: नियन्त्रणका कामहरू सुरु
0: भइसकेका छन्, उहाँहरूलाई चाहिँ सबै यहीँबाट तपाईँकै रेडियो मार्फत भन्न चाहन्छु, राज्यले दिएको जुन नियम छ कानूनमा बसेर राज्यले जनतालाई अप्ठ्यारो नपर्ने गरी आफ्नो ग्यारेज वरिपरि सरसफाइ राखौँ र जमेको पानीहरू तुरुन्तै खाली गरौँ र टायर बाहिर नराखौँ, भोलिको दिनमा ड्याङ्गो संरक्षण भएर तपाईँ हाम्रो ज्यान जाने जोखिम हुन्छ, त्यसमा सहजीकरण गर्नको लागि गण्डकी अटो मेकानिकल एसोसिएसनलाई तपाईँको वरिपरि रहेको फोर टायर फाल्नु पर्यो हामीलाई सम्पर्क गर्नुहोला। गण्डकी अटो मेकानिकल एसोसिएसनको नम्बर तपाईँहरूको सबैको ग्यारेज ग्यारेजमा क्यालेन्डर छ, त्यो क्यालेन्डरमा हेरेर फोन गर्नुहोला र फोहोरै जम्मा भएको धेरै छ भने पनि हामीलाई खबर गर्नुहोला। हामीले नगरपालिकासँग समन्वय गरेर तपाईँहरूको फोहोर उठाएर पोखरामा यो डेङ्गु रोग पोहोर साल पुरै घटाएको थियौँ, यसपालि अहिलेदेखि नै अस्ति नैदेखि लागेको भएर अहिलेसम्म डेङ्गु रोगी देखा परेको छैन। त्यो कारणले गर्दा तपाईँ हामी नै सचेत भयौँ, मेकानिकहरू सचेत भएर पोखरालाई यो सालको लागि डेङ्गु रहित बनाऊ र भोलिको दिनमा कसैले पनि मेकानिकहरूको कारणले गर्दाखेरि डेङ्गु फैलियो भन्ने नहोस् भन्ने तपाईँलाई सबैलाई म आग्रह गर्दछु। र अटो मेकानिक व्यवसायी जति पनि हुनुहुन्छ र त्यो सँगसँगै टायर ट्युब हुनुहुन्छ, त्यो सँगसँगै लुब्रिकेटहरू जम्मा गर्ने सरहरू हुनुहुन्छ, जहाँ जहाँ विशेष गरी यो डेङ्गुको लार्वा उत्पादन हुने ठाउँ छ त्यसलाई सफा राखौँ, त्यसलाई पूर्ण रूपले नष्ट गरौँ र पोखरामा डेङ्गु रहित बनाऊ भन्ने तपाईँहरूसँग विनम्र अनुरोध गर्दै यो डेङ्गु सम्बन्धी सचेतना कार्यक्रमहरू पनि तपाईँहरूबाट लिएर आउने बाचा गरे अहिलेको लागि बिदा हुन्छु। हस्त, धन्यवाद, जय मेकानिक।
1: अन्सारीज्यू, नियाल अन्सारी कोषाध्यक्ष, तपाईँ अध्यक्ष विष्णु प्रसाद अधिकारी समय दिनुभयो, धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो गण्डकी अटो मेकानिकल एसोसिएसनका अध्यक्ष विष्णु प्रसाद अधिकारी र कोषाध्यक्ष नियाल अन्सारीज्यू हामीसँग कुराकानी गर्दै। हामीले चाइना एक्सपो 2026 यसको भिजिट र एसोसिएसनसँग सम्बन्धित र एसोसिएसनले गरेका कामहरूसँग सम्बन्धित कुराकानीहरू गर्यौं। आगामी दिनहरूमा पनि हामी यस्तै छलफलमा जुट्नेछौं। आजको लागि समय सकियो। अरविन्दलाई पनि धेरै धेरै धन्यवाद। तपाईँका बाक्यपल सुखद रहन्। आज नागपञ्चमी, सबैलाई हार्दिक मंगलमय शुभकामना अर्ज छुट्टिन्छु। नमस्कार।

0: गैसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more details, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: हेलो पोखरा बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
3: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9850607729।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796114905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फर्मेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0185881158519
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
10: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
11: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
11: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर। फोन 0165-73-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
12: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
13: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
13: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 06145100 06145100 2
1: मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 9856010131 97150031। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BVA, 4 years of IT program, bachelor of computer system.

0: and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BVA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: फेस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आईवीएफ केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिलेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
8: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सर को उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
9: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
10: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
10: शिखर इन्स्योरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
10: ई सेवा सबै सधैँ सँगै।
11: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
12: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
2: टीएनटी एक्सप्रेस।
3: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
3: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तला। फोन 01-5538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
5: हेलो,
6: हजुर नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342-433-640।
8: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक, पोखरा 12, कास्की। फोन 061-578-1161, 578-1062।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: TMT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
3: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
6: नेपाल आदिवासी जनजाति महासंघ।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: टाइम चेक।
8: यति बेला पूर्वाह्नको 9 बजेको छ।
9: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
11: गुड मर्निङ पोखरा,
8: तपाईँको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

0: फर्नीचर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डु विजिट अस एट बुद्धचोक 10 पोखरा।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8, कास्की। फोन 061-581-822-87।
6: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9984-46-525।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्वालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190।
8: सुवर्ण अब
5: अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
1: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेशन पश्चात दुखाई कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
8: फोन 061-590-162-590-163
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
2: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
1: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
2: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
1: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3D MRI नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-95-728 मोबाइल 98-560-027-29
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्युरो ICU तथा OT को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न आईसीयू सेवा,
8: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
7: फोन 061-572-648, 572-849।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत
9: प्रतिरोधक स्टिल।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट

मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2 77।

0: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-162।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-0536।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलि ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Finke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: नेपाल ग्यास तथा गृह लक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98563350 98563350। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
2: आउनुहोस् सँगै दौडौं, स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
3: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
3: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokharamarathon.org।
3: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
5: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
6: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
6: विस्तृत जानकारी का लागि लाग्रांडी इंटरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 84 844 वेबसाइट www.lagrandi.edu.np।
7: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
8: जनप्रिय बहुमुखी क्याम्पस को भर्ना सम्बन्धी सूचना।
9: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
10: विस्तृत जानकारीको लागि
8: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 0615185272487।
6: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
8: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड, BND भवन, सानीमा बैंक रहेको भवन।
11: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
8: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्वालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: रेडियो अन्नपूर्ण 93.4
1: के तपाईं यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।

0: हजुर हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ।
1: पोखरा फोन नम्बर 98025817717 98025817।

0: मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपिडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163.
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक

0: आउट रेस्टुरेन्ट, विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796114905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 9822979393।

0: Annapurna 93.4.
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपालको नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने सामान।

हेलो नमस्ते, यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को ब्रान्ड न्यू एपिसोडमा। शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जमा पोखरा अनि यो आसपासको क्षेत्रमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ भने हाम्रो वेबसाइट www.onlineannapurna.com, हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाठी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ कार्यक्रम पोखरा कलिन। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर 061-5340-0040 तपाईँको लागि एकैछिन पछाडि खुला हुन्छ। कुराकानी गर्नको लागि तपाईँ 061-5340-0040 मार्फत आउन सक्नुहुन्छ, एकैछिन पछाडि फोन गर्नुहोला। र आज हामी विशेष त यो सोमबारको वर्षाईमा कुराकानी नै गर्छौं र उखान टुक्का सँगसँगै हामी रहनेछौ करिब करिब 12 बजीसम्म। गीत पनि बज्छन्, केही महत्वपूर्ण जानकारीहरू मैले जोड्छु र सँगसँगै अरू के हुन्छ त तपाईँका कमेन्टहरू पनि लिन्छु है। फेसबुक लाइभमा गरेका कमेन्टहरूलाई पनि मैले जोड्छु र साथसाथमा हामी सँगै जोडिएको छ नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा चार गैराबाट, त्यहाँको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर यहाँले प्राप्त गर्न सक्नुहुन्छ। सानो ठूलो केही पनि हुँदैन, अब तपाईँले ढुक्क भएर गिफ्ट ह्याम्पर लिनुपर्ने हुन्छ है त। ओके, आज मिति 2083 साल भदौ महिनाको 1 गते आज सोमबार हो। आजबाट भदौ महिना शुरू भएको छ, हामीले साउन महिनालाई पनि बिदाई गरिसकेका छौं। नयाँ वर्ष मनायौं, वैशाख महिना गयो, जेठ महिना गयो, असार महिना पनि गयो, अर्धा गते साउन महिना पनि गइसकेको छ। समय जान समय लाग्दैन भने जस्तै हो होइन। आज भदौ 1 गते शुरू भएको छ, यो महिना पनि गइहाल्छ फेरि होइन। अब केही दिनमै फेरि असोज महिनाको 1 गते भन्ने दिन आइहाल्छ होइन त। ल, आज भदौ महिनाको 1 गते भयो 2083 साल, आज सोमबारको यो दिन अंग्रेजी तारिक अनुसार 2026 अगस्त आज 17 तारिक रहेको छ है त। आज नागपञ्चमी पर्व पनि हो, धेरैजनाले घरमा नाग टाँसिसक्नुभयो होला। विधिपूर्वक आज परम्परागत नागको पूजा आराधना गरेर मनाइन्छ। घरको मूल ढोकामा विधिपूर्वक नागको तस्बीर टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिक मास पारेका कारण सौर मासमा भदौको पहिलो दिन नै यो पर्व परेको हो र यो नागको तस्बीर टाँस्दा वर्षभरि घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिने साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहिआएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभएको छ। तपाईँको घरको मूल ढोकामा पनि आज नाग टाँसिसकेको छ होला। जसले नाग टाँस्नुहुन्छ उहाँहरूलाई थाहा छ होला होइन त, टाँसिसक्नुभयो अथवा टाँस्ने तयारी पनि हुँदैछ होला। आफ्नो घरको मूल ढोकामा स्पेसल्ली नाग टाँस्ने प्रचलन छ। अर्को कुरा, आफ्नो घरको वरिपरि टक्क त्यहाँ नागको थान थियो है भनेर घर बनाउँदाखेरि नागको थान जोगाइन्छ कि, त्यहाँ टक्क नागको एउटा केही मूर्तिहरू केही बनाएर राखेर होइन, नागको कलात्मक मूर्ति बनाएर त्यहाँ पनि नागको पूजा आराधना गर्ने परम्परा रहिआएको छ। नाग पञ्चमीको सबैजनालाई शुभकामना छ होइन। ल अघि नाग टाँस्दै गर्नुहोस्, टाँसिसक्नुभयो भने अब सुनेर बस्नुहोस्, सहभागिता जनाउनुहोस् 061-5340-0040 मार्फत। र पोखरा आसपासमा मौसमको कुराकानी गर्नुपर्दा बिहानसम्म सिमसिम पानी परिरहेको थियो, अहिले चाहिँ न पानी न घाम, त्यस्तै शीतल शीतल छ भन्नु पर्यो। अब पोखरादेखि काठमाडौँ जाने राजमार्ग पनि बिहान अवरुद्ध भएको थियो धादिङमा पहिरो गएर, अहिले चाहिँ खुला भएको छ। अब जाम छ होला, यसो ख्याल गर्नुहोला। पोखरा बागलुङ राजमार्ग खुला छ, पोखरा स्याङ्जा हुँदै बुटौल भैरवतिर जाने सिद्धार्थ राजमार्ग पनि एकदमै खुला छ। अब बेनी जोमसुम सड़क खण्ड पनि अलिक अप्ठ्यारो स्थितिमै छ, तर सञ्चालनमा चाहिँ सञ्चालनमै छ भन्ने कुरा सुनिन्छ। यता अब सिक्लेसतिर जाने बाटाहरू पनि केही अवरुद्ध छन् भन्ने खबरहरू आइरहेको थियो, आशा छ खुलिसकेका छन् होला। यो कुरा मैले थोरै जोडे। र अर्को कुरा के छ त भन्दाखेरि, अब आज नाग पोखरीमा बिहानैदेखि भक्तजनको घुइँचो पनि लागेको छ। यो नाग पोखरीमा बिहानदेखि नै पूजा आराधना गर्ने, अर्चना गर्ने गरी विधिपूर्वक मनाउने गरिन्छ। यता कमल पोखरीमा पनि त्यहाँ नागको एकदम ठूलो परम्परागत रूपमा नै
पूजा आर्चना गर्ने चलन रहिआएको छ। थोरै मैले जोडे, आजदेखि देशैभरका मेन पावरहरू पूर्ण रूपमा बन्द भएका छन्। अब श्रमिक उडान ठप्प भएको छ। वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना विभिन्न मागहरूप्रति सरकार उदासीनता भएको भन्दै आजदेखि देशैभरका मेन पावरहरू बन्द गर्ने घोषणा गरेको हो। र यति बेला श्रमिकहरूको जुन श्रम गर्नुपर्ने हुन्थ्यो त्यो श्रम चाहिँ केही महिनाका लागि बन्द गरिएको छ। त्यो भएर पनि नयाँ श्रम स्वीकृति चाहिँ अहिले जारी भएको छैन। यो केही समय लाग्छ भनेर सरकारले जानकारी पनि गराएको छ। त्यही भएर पनि होला मेन पावरहरू पूर्ण रूपमा बन्द भएको होइन। तपाईँलाई थोरै जानकारी गराएँ मैले यो कुरा, र ठिक छ, अरू खबरहरू प्रसंगहरू पनि म जोड्दै जानेछु होइन। के गरिन्छ कसो गरिन्छ भन्ने कुरा कार्यक्रममा अहिलेको शुरूआतमा एउटा गीत राख्छु, त्यस पछाडि म आउनेछु सुजन चापागाईको यो आवाज यहाँ सबैजनाको लागि अबको क्रममा, त्यस पछाडि म आउँछु है।

0: ओके यो आवाज तपाईको लागि मैले प्रस्तुत गरे कार्यक्रम पोखरा कलिनमा पोखरा कलिनको आजको व्यवसायमा छौं। 11:13 गइसकेको छ। नेपाल भूतपूर्व खेलाडी मञ्चको तर्फबाट आकर्षक गिफ्ट ट्याम्पर यहाँको लागि नै हो र 0162340040 मार्फत तपाईँ पनि आउनुहोला। आज 1 गते भयो, अब आउने 6 गते शनिबार, अब आउने शनिबार भनौ न अथवा 6 गते भनौ, एउटै हो जे भने पनि हुन्छ कि भयो भने जस्तै हो कि होइन, दुइटै एउटै त्यस्तै जस्तो। अब 6 गते शनिबार बिहान ठिक 6 बजे नेपाल भूतपूर्व खेलाड़ी मञ्चको आयोजनामा पोखराको फूलबारीमा सिद्धेश्वर मन्दिर छ त्यहाँ एउटा, त्यहाँनिर बाट दौड़ शुरू हुँदैछ। त्यो दौड़ चाहिँ पोखराका विभिन्न भागहरू परिक्रमा गरी 11 नम्बर लगायत अन्य वडाहरू पनि सुन्छ, म त्यो रूट पनि भन्नुहुन्छ यहाँलाई। र त्यो सँगसँगै त्यसमा चाहिँ स्पेसल्ली भूपू सैनिकहरू दौड़दै हुनुहुन्छ। अब रिटायर नेपाल प्रहरीबाट सैनिकबाट सबैतिरबाट भारतीय होइन सबै पढ्नुभयो, तपाईँले दर्ता गर्नुपर्छ दौड़ाउनको लागि जो भूपू हुनुहुन्छ होइन, र उहाँहरूको 5 किलोमिटर सोही वडाका होइन 11 नम्बर वडाकै टोल विकास संस्था आमा समूहका महिला दिदीबहिनीहरूको पनि दौड़ 3 किलोमिटर हुँदैछ र सँगसँगै खुला 5 किलोमिटर खुला नै 5 किलोमिटरमा महिला पुरूष भइ नै हाल्यो होइन, र सँगसँगै विद्यार्थीहरू पनि दौड़ 5 किलोमिटर नै हुँदैछ यो आगामी भदौको 6 गते अब आउने शनिबारको दिन बिहान ठिक 6 बजे 7 बजे त दौड़ स्टार्ट नै भइहाल्छ। 5 किलोमिटर हो, सकिहाल्छ, फेरि धेरै बेर पनि लाग्दैन होइन, स्वास्थ्यको लागि पोखराको लागि नेपाल भूतपूर्व खेलाड़ी मञ्च जुन हिसाबले एउटा आफ्नो होइन यो कार्ययोजना अगाडि बढ़ाएको छ, हरेक महिनाको पहिलो शनिबार दौड़ आयोजना हुँदैछ होइन, 12 महिना हुन्छ, विभिन्न वडामा उहाँहरूले सहकार्य गरेर यो दौड़ कार्यक्रम आयोजना गर्दै आइरहनु भएको छ। पोखराका कति 32 वडा वडा छन्, ती वडामा दौड़ आयोजना हुन्छ होइन, यस अगाडि वडा नम्बर 1 पनि भयो, वडा नम्बर 15 भयो, अब वडा नम्बर 11 हुँदैछ, त्यस पछाडि फेरि अर्को वडामा होला होइन, यसै यसै गरी उहाँहरूले गरिरहनु भएको छ। ठिक छ, हामी एकदम यो प्रशंसा गर्नुपर्छ यो राम्रो कुराको। ओके 11:15 गएको छ, आजबाट सरकारी कार्यालयहरू पूर्ण रूपमा खुलिसकेका छन् र बैंक तथा वित्तीय संस्थाहरू पनि बिहान 9 बजेबाट नै सबै कुराहरू खुला भइसके। अब तपाईँको केही काम रोकिएको छ केही छ भने आज अब दौड़िन सक्नुहुन्छ, किनकि अस्ति हिजो 2 दिन बिदा भयो, त्यो भएर पनि कामहरू धेरै पेन्डिङ होला तपाईँको। अब आज 5 बजेसम्म ढुक्क भएर, 5 बजेबाट त फेरि काम बन्द हुन्छ, तपाईँको काम हुँदैछ भने 5 बजेपछि पनि एकैछिन लाएर पनि सक्दिनुहुन्छ पक्कै पनि होइन, त यो कुरा तपाईँले बुझ्नुहोस्, ढुक्क भएर काममा निस्कनुहोस्, काम गर्नुहोस् होइन, मेहनत चाहिँ जारी राख्नुहोस् है। ल अहिलेको लागि एकजना साथी आउनुभएको छ टेलिफोन लाइन मार्फत, उहाँलाई स्वागत गरिहालौ। नमस्ते हजुर। नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुन्छ, यहाँको शुभ नाम? तपाईँले यो मोबाइल चेन्ज गर्नुहोस् है, तपाईँको मोबाइलबाट आवाज सुन्नै सकिँदैन, एकदमै डिस्टर्ब आउँछ कि। होइन होइन, तपाईँको मोबाइलमै समस्या छ, तपाईँले मैले भनेको ध्यान दिएर सुन्नुहोस् त, तपाईँ आफै मात्र तपाईँ त्यही भएर तपाईँको मोबाइलमा एकदमै डिस्टर्ब आउँछ होइन, मैले पटक पटक फोन पनि काटेको छु त्यो, किनकि सुन्नै सकिँदैन कि, हामीले हेडफोन लगाउनु पर्छ यहाँ होइन। अनि त्यही भएर तपाईँको आवाज एकदमै इको एकदम तिखो आउँछ, अनि एकदम इको आउने भएर सुन्नै गाह्रो हुन्छ। नाम शान्ता के भन्नुभयो? शान्ता शर्मा है, ल मैले छोटोमा कुराकानी गरेँ, भोलिबाट यो सेटबाट फोन नगर्नु होला है, अर्को अर्को प्रयोग गर्नु होला, यो चाहिँ एकदम डिस्टर्बेन्स छ कि। कहाँबाट भन्नुभयो? ल 0KM होइन त, ल कति नम्बर रोज्नुहुन्छ आज? ल तपाईँ पहिलो नम्बर हो, ल रोजिहाल्नुहोस्। ल ठिक छ, उखान टुक्का तपाईँको लागि है, त ध्यान दिएर सुन्नुहोला, पटक पटक दोहोऱ्याउन म सक्दिनँ है, फेरि ख्याल गर्नुहोला। ल ओके, उखान टुक्काको आधा भाग यस प्रकार रहेको छ, यो तपाईँको लागि 1 नम्बरमा रहेको उखान टुक्का होइन। ओके यस प्रकार रहेको छ, रात राम्रो जुनले डट डट डट के होला, ल भन्नुहोस् त के होला तपाईँले अलिक बुझेर उत्तर दिनुहोस् न हजुर कृपया अघि पछि पनि सुन्नुहोस् बुझ्नुहोस् अनि बल्ल फोन गर्नुहोस् के है त्यसरी मिल्दैन नि यो त उखान टुक्का हो भन्ने थाहा छैन तपाईँलाई त्यही भएर अलिक विचार पुर्याउनुहोस् के अलि भन्दाखेरि कि पास गर्नुहोस् आउँदैन भने होइन ख्याल गर्नुहोस् है रात राम्रो जुनले मान्छे राम्रो गुणले भन्ने हुन्छ के त्यसरी विचार गर्नुहोस् है जे पाए त्यही भन्दाखेरि ल ल ल ल ल त्यो भोलिबाट यो फोनबाट फोन नगर्नु होला है हस् ओके किनकि एकदमै सुन्न गाह्रो हुन्छ कि कस्तो इको आउँछ कि उहाँको होइन उहाँले भनेको कुरा पनि फेरि बुझ्नुहुन्न कि होइन उहाँ आफै मात्र बोल्नुहुन्छ अनि भनेको कुरै बुझिदिनुहुन्न त्यो भएर एकदम गाह्रो हुने विचार पुर्याइदिनुहोस् कृपया श्रोताहरू तपाईँहरूले भन्न त मन थिएन तर पनि भन्नै पर्यो उहाँले पटक पटक त्यही फोनबाट फोन गर्नुभयो त्यही भएर पनि कस्तो राम्रो आउँछ कि नि आवाज होइन नमस्ते
1: हेलो नमस्कार हजुर
0: नमस्ते यस्तो क्लियर आउँछ कि नि आवाज हाम्रो साथीहरू त के हो के हो के छ मुकेश अनि वालिङतिर के हुँदैछ आजकलको बिहे त होइन नि सेलको बिहे हुँदा दिन घाम पानी हुन्छ त्यस्तै सेलको बिहे हो कि भनेर कि अनि के छ आज नागको पूजा गरियो अथवा के छ तपाईँले गर्नुहुन्छ गर्नुहुन्न
1: हाम्रोतिर बलि चलाउनु चढाउनु चलन छ बलि चढाइयो
0: ए बलि नै चढाउनु चलन छ
1: हजुर
0: ए भन्नाले के हुन्छ यसो भन्नुहोस् त
1: खै पहिला पुर्खादेखि पनि आएको रहेछ के अरे यो नाग र नागिनीलाई चाहिँ नागलाई भाले नागिनीलाई
0: ओके ओके ओके ल मलाई थाहा थिएन कि यस्तो कुरा चाहिँ
1: अनि अरू ठाउँमा त नजातिर त्यसरी
0: भनेपछि त्यो नागको थानमा चाहिँ नागलाई भाले नागिनीलाई चाहिँ पोथी चढाउने बलि चढाउने चलन छ
1: हजुर
0: आहा ल यो मैले पहिलो पटक सुने कि त्यही भएर सोधेको कि त्यो चलनै रहेछ है ए ल जहाँ चाहिँ नागको थान छ त्यो ठाउँमा पहिलेदेखि यस्तो चलन रहेछ होइन त ल ठिक छ अब त्यो आफ्नो आफ्नो परम्परा हो आफ्नो आफ्नो हो होइन रीतिरिवाज चाल चलन भनिन्छ नि त ल ठिक छ त्यसो भए मुकेश कति नम्बर राखौँ ल दुई नम्बरमा ल ठिक छ दुई नम्बरमा रहेको यो उखान टुकाको आधा भाग तपाईँको लागि है त आधा भाग म आफै भन्छु आधा भाग तपाईँले भनेर पुरा गर्नुपर्छ पानीमा बसी डट डट डट के हो पानीमा बसी डट डट डट गाह्रो पऱ्यो है पानीमा बसी गोहीसँग दुश्मनी गर्नु हुँदैन अरे कि बुझ्नुभयो पानीमा बसी गोहीसँग दुश्मनी गर्नु हुँदैन कि पानीमा बसी गोहीसँग दुश्मनी होइन त उही के अरे पेट्रोल पम्पको आडा गएर कसैले चुरोड खायो अथवा केही सल्कायो भने के हुन्छ हालत त्यस्तै जस्तो त हो नि होइन हजुर भन्नु न ए जसलाई पठाउँदा नि हुन्छ पढ्दैन तपाईँको नाम म फलानाले पठाएर आएको भनेर भने भइहाल्छ गैरापाटन फिस्टेल हस्पिटलको आडैमा फिसियल हस्पिटलको आडैमा भनौँ न त्यहीँ आडैबाट छिर्ने ठाउँ छ जो फिसियल हस्पिटल भने चिन्नुहुन्छ जिल्ला प्रहरी कार्यालय पनि छ छेउमा फिसियल हस्पिटल र जिल्ला प्रहरी कार्यालयको बीचमा ल ठ्याक्कै बोर्डै देखिन्छ ल ठिक छ तपाईँको कोही हुनुहुन्छ भने उहाँलाई पठाइदिँदा हुन्छ है त नमस्ते. उहाँ हुनुहुन्थ्यो मुकेश गुरुङ. हामीलाई उहाँले स्याङ्जाको वालिङबाट फोन गर्नुभएको थियो. कस्तो शान्तसँग सुन्न पाइन्छ कि आवाज, होइन? हाम्रो अघि शान्ता शर्मा नाम चाहिँ शान्ता, फेरि फोन चाहिँ अशान्त रहेछ कि उहाँको. 11:23 गएको छ. उहाँले फेरि कुरो पनि बुझ्नुहुन्न कि, होइन? अब मैले भने एउटा, उहाँले भन्नुभयो औँसी भनेर भन्नुभयो, होइन? त्यो भएर अलिक बुझ्नुपर्छ कि. उखान टुक्का भनेको मैले थोरै जोडेँ, होइन? यो कुरा खासमा तपाईँ आइसकेपछि यसो सुन्नेलाई पनि मजा होस्, होइन? प्रेडिक्ट गर्ने होला, होइन? जानिँदैन भने पास गर्न सधैँ छ त अप्सन. तर त्यो त टोटल्ली नमिल्ने कुरा भयो कि, होइन? अब उखान टुक्का भनिसकेपछि त एक हिसाबले भन्दाखेरि हामी आफैले पनि प्रयोग गरिरह हुन्छौँ नि त. जस्तो कि ताक फरे तिवारी नत्र गोतामे भनेर भनिन्छ, होइन? खाने मुखलाई जुङ्गाले छेक्दैन भनेर भनिन्छ. खाने मुखलाई भने भनेपछि मैले, होइन, अब मुख उक्काउने भनेर भन्यो भने त कहाँ मिल्छ त, होइन? त्यही भएर खाने मुखलाई जुङ्गाले छेक्दैन, होइन? हिँड्न लाग्यो खुट्टा लुलो, त्यस्तो हुन्छ नि त, होइन? काम गर्न थाल्यो अल्छी लाग्ने भनेर भन्न त मिलेन नि त. त्यही भएर एउटा जुन प्रसङ्ग छ त्यसमा मिल्यो भने, अथवा त्योसँग मिल्दोजुल्दो भयो भने पनि गजब हुन्छ कि. सुनिलाई पनि मजा, हामी म बोल्नेलाई पनि मजा, सबैजनालाई गजब हुन्छ. कार्यक्रम पोखरा कलिन स्टुडियो रेडियो अनुपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ. आज स्पेशल यो दिन भनेको सोमबारको दिन हो. उखान टुक्का मार्फत जोडिरहेका छौं. दुईजना साथीहरू आउनुभयो, दुईजनाले गलत जवाफ दिनुभएको छ. पालो तपाईँको हो, विजेता पनि भन्न सक्नुहुन्छ. फेसबुक लाइभ मार्फत पनि हामीलाई धेरैजना साथीहरूले यति बेला सुनिरहनु भएको छ. उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु. अब ख्याक्क भइरहेको छ है. म एकछिन फेसबुक लाइभको कमेन्टहरूतर्फ लाग्छु है त, कहाँदेखि कतिजना साथीहरूले कमेन्ट गरिरहनु भएको छ. ओके, शिवकुमार विश्वकर्मा हुनुहुन्छ, पोखरा 10 औद्योगिक क्षेत्रदेखि. लासको छातीमा राखिएको पैसा देखेर गरीबको छोरेले भन्यो, बा जिउँदै हुँदा कसैले मूल्य दिएन, मरेपछि भने पैसाले सम्मान गरिदिए सबैले. गजब यार. सुप्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है. पोखरा कलिन, पोखरा 10 देखि. मौसम शीतल शीतल छ है. आज जय नागपञ्चमी भन्नुभएको छ हाम्रो नियमित श्रोता, सुनिरहनु भएको छ अहिले पनि. शिवकुमार विश्वकर्मा अल द वे फ्रम पोखरा 10 औद्योगिक क्षेत्र हामीलाई सुन्दै हुनुहुन्छ. हाम्रो सूर्य गिरी सरले स्टेप इन योर स्वाइसबाट हामीलाई कमेन्ट गर्नुभएको छ. सुर्केश चाहिए हाम्रो सूर्य गिरी सरलाई सम्झिनु होला, स्टेप इन योर चाइस भनेर टिकटकमा फेसबुकमा खोज्नुभयो भने भेटिहाल्नुहुन्छ है त. उहाँले पनि पसलमा बसेर सुनिरहनु भएको छ. हेलो सर, नमस्ते भन्नुभएको छ. नमस्ते सूर्य, के छ हालखबर? तपाईँ कता हो, बेगनासतिर हो कि पोखरातिरै हो कि कता हो? अघि त बेगनासतिरको पोस्ट देख्दै थिएँ, नाक चराउन लागेको, होइन? नाक चराउँदै हुनुहुन्छ होला होइन त. ल सूर्य, एकदम थ्याङ्क यू सो मच. स्टेप इन योर च्वाइसबाट हामीलाई सम्झिनु भएको थियो. विदेश जानको लागि सुर्के चाहियो, उहाँलाई सम्झिए हुन्छ कि स्टेप इन योर च्वाइस भनेर है त. गफाडी केटी हुनुहुन्छ स्मृति पुनले. हेलो भाइ, के छ न्यू खबर? दर्शन हजुर, दर्शन दर्शन दर्शन भन्नुभएको छ, थ्याङ्क यू सो मच. गंगा बिकेले पनि हेलो, म नियमित श्रोता हुँ, मैले रेडियोमा साह्रै मनपर्छ कहिले. हेलो, म यो कार्यक्रमको नियमित श्रोता हुँ र मैले रेडियोमा सुन्छु, साह्रै मनपर्छ. कहिलेकाहीँ अलि आउँदैन, त्यही भएर दुःख लाग्छ. सबिनको आवाजले दिनभरि यही कार्यक्रम चलिरहोस् भन्ने लाग्छ. गंगा बिके पोखरा 16 अर्मलाबाट हुनुहुन्छ, थ्याङ्क यू सो मच यो मायाको लागि. गंगा सम्झिँदै गर्नु होला, कहिलेकाहीँ आउँदैन आउँदैन, के गर्ने, बाध्यता परिस्थिति यस्तै हो नि त. ल, हाम्रो गंगा बिकेलाई मैले धन्यवाद व्यक्त गरेँ. हाम्रो विनोद सर हुनुहुन्छ, विनोद पारी सर, यो फ्रीडम ट्रेनिङ सेन्टर सृजना चोकबाट, उहाँलाई पनि म थ्याङ्क यू सो मच भन्छु. सर नमस्कार, सुन्दैछु है हजुरलाई भन्नुभएको छ. विनोद सरले मलाई सुनेपछि त कार्यक्रम त सुपर डुपर हिट भइहाल्यो नि, होइन त विनोद सर? तपाईँको जस्तो क्यारिकेचर पनि गर्नुहुन्छ, तपाईँ त मल्टी ट्यालेन्ट मान्छे नि त, होइन? विनोद सरले कमेडी गर्नुभएन कि, कमेडी सिरियल बनाउनु भएन कि, होइन? र यो हाम्रो आफ्नो ट्रेनिङ सेन्टर चलाइरहनु भएको छ, होइन? केही ठाउँमा उहाँले अध्यापन पनि गर्नुहुन्छ, यही होइन, उद्घोषण भाषण कला सम्बन्धी केही स्कूलहरूमा. खुसी लाग्छ जो राम्रोसँग गरिरहनु भएको छ. पोखरामा एउटा प्रोफेसनल रूपमा जुन हिसाबले उहाँले यो बच्चाहरूको लागि वर्कसप भनेर खाली समयको उपयोग गरिरहनु भएको छ, होइन? फ्रिडम ट्रेनिङ सेन्टर भनेर खोज्नुभयो भने सबै उमेर समूहको लागि उद्घोषण भाषण कला तालिमहरू उहाँले सञ्चालन गरिरहनु भएको छ आफ्नो संस्था मार्फत. त्यहाँको सञ्चालक नै उहाँ नै हो, होइन? प्रशिक्षक पनि उहाँ नै हो. एकदमै मल्टी ट्यालेन्टेड व्यक्ति, होइन? एकदमै धेरै कुरामा विज्ञ हुनुहुन्छ. भेट चाहिँ अलि हुन पाएको छैन, भेट हुन्छ छिटै। विनोद सर ल ठिक छ, एकदम शुभकामना व्यक्त गर्छु, फेरि पनि भेट्दै गरौँला। आजको दिन नागपञ्चमीकै दिन कुनै दिन हामी नाग चढाए पछाडि स्याङ्जा पुगेका थियौँ पुतली बजारसम्म, होइन याद छ होला होइन विनोद सर? कोही मान्छेले हामीलाई बोलाएर हामी स्याङ्जा पनि पुगेका थियौँ दुईजना, त्यो बेलाको याद आज आयो मलाई, होइन म नाक चढाएर त्यस पछाडि तपाईँसँगै गएको, अलिक ढिलो पनि भएको थियो होइन। थ्याङ्क यू सो मच विनोद सर, फेरि सम्झिँदै गर्नुहोला, सुन्दै गर्नुहोला, हामीलाई सुनिरहनु भन्छु मान्छे होइन त। ल तपाईँलाई पनि त्यस्तो ट्रेनिङहरू लिन आवश्यक छ, बालबच्चाहरूलाई वर्कसपहरू होइन बोलाउने कलाहरू सिकाउनु मन छ, कन्फिडेन्ट बढाउन मन छ भने फ्रिडम ट्रेनिङ सेन्टरमा पुर्याउनु होला है त। शान्ति बराले नमस्कार सर सुन्दैछु, नमस्कार सर, नमस्कार सर, नमस्कार सर भन्नुभएको छ, नमस्ते सबैजनालाई। म एकैछिन कमर्सियल ब्रेक राख्छु, धेरै बोले मैले, लगभग आधा घण्टै भइसकेछ कार्यक्रमको, त्यस पछाडि म आउँछु।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुर में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो, तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्, हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्, त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत, विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्, रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क, किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र,
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल, फोन 98560-10-31, 97150-10-31, पोखरा न्यू रोड बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो,
7: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी देशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टा एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
8: यहाँ अत्याधुनिक थ्री

समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-027-29।

0: इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपाल इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।

0: Hello, Okara calling.
1: कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ. कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ. एफएम ब्याण्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं. 11:39 भइसकेको छ स्टुडियो घडीमा. कार्यक्रम पोखरा कल इनमा तपाईँ पनि सहभागिता जनाउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत आउनुहोला, सहभागिता जनाउन सक्नुहुन्छ. आज मैले केही उखान टुक्काहरू लिएर आएको छु. उखान टुक्का तपाईँ समक्ष राख्छु. आधा भाग म आफै भन्छु, आधा भाग तपाईँले त्यसलाई भनेर पूरा गर्नुपर्ने हुन्छ. होइन, ओके, लाउनुहोस्. जसले सही जवाब दिनुहुन्छ, अहिलेसम्म सही जवाब कसैले पनि दिनुभएको छैन, जसले सही जवाब दिनुहुन्छ उहाँहरू मध्येबाट एकजना विजेता घोषणा हुनुहुनेछ र उहाँले प्राप्त गर्न सक्नुहुनेछ नेपाल भूतपूर्व खेलाडी मञ्चको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर. होइन, अहिलेको लागि एकजना साथी टेलिफोन लाइन मार्फत. नमस्ते.
2: हरि
1: माया बराल, के छ हरि माया खबर?
2: ठिकै छु, काम गरिरहेको छु, रेडियो सुन्दैछु.
1: लेफ्ट साइडबाट भन्नुभयो होइन?
2: हजुर सर.
1: ल ठिक छ, कति नम्बर रोज्नुहुन्छ यहाँले?
2: आज 5 नम्बर.
1: कति?
2: 5 नम्बर.
1: 7 नम्बर भनौँ कि 5 नम्बर?
2: 5 नम्बर.
1: 5 नम्बर है?
2: हजुर सर.
1: ल ठिक छ, 5 नम्बरमा रहेको यो उखान टुक्काको आधा भाग तपाईँको लागि मैले राख्दैछु. होइन, ध्यान दिएर सुन्नुहोला. तिहारको ज्वाइँ डट डट डट. तिहारको ज्वाइँ अनि के होला?
2: तिहारको ज्वाइँ डट डट डट. हेलो,
1: हजुर भन्नुहोस् न, मैले प्रश्न सोधिसकेँ, तपाईँले उत्तर दिनु सक्नु.
2: तिहारको ज्वाइँ डट डट डट दशैं.
1: ल ठिक छ, अलिक बुझ्नुहोस् न कार्यक्रम के हो भन्ने कुरा बुझेर फोन गर्नुहोस् है.
2: ए हो के रे, तपाईँले गाह्रो प्रश्न सोध्नुभयो.
1: मैले गाह्रो सोधेको होइन नि, तपाईँले नजानेको
2: हो.
1: तिहारको ज्वाइँ श्राद्धको सालो भन्ने हुन्छ कि? ल ठिक छ, नजाने पास गर्ने हो नि त है. हस् धन्यवाद. उहाँनुहुन्थ्यो हरिमाया बराल, हामीलाई लेक्साइडदेखि फोन गर्नुभएको थियो. मैले भने नि त तपाईँले बुझ्नुपर्छ कि अब उखान टुक्काहरू ले कस्तो अर्थ राख्छ, के हो, कुन प्रसङ्गमा आएको भन्ने कुरा चाहिँ बुझिदिनु भयो भने मलाई नि गजब हुन्छ. होइन होइन भने पास गर्नुहोस् न, म भनिदिइहाल्छु नि. होइन, जथाभावी भन्न थाल्नु भयो भने त फेरि त्यसले अर्थको अनर्थ लाग्न सक्छ कि, त्यही भएर मैले तपाईँलाई रोकेको. विचार पुऱ्याइदिनुहोस् कृपया. है त, 11:42 भएको छ स्टुडियो घडीमा. कार्यक्रम पोखरा कलिनमा अर्को एकजना साथी. नमस्ते.
3: नमस्ते सर, म शालिक पौडेल.
1: के छ हाल खबर?
3: ठिक छ सर.
1: बेठिक त कहिले नै हुँदैन नि. होइन,
3: बेठिक त हुँदैन.
1: ठिक छ भनेपछि गजब भइहाल्यो कि. बेठिक भनेपछि के भयो कसो भयो भन्ने हुन्छ.
3: हजुर,
1: अनि पानी परिरहेछ के छ लेक्साइडतिर भन्नु पहिला?
3: पानी बिहानभरि रातभरि परिरहेकै थियो, अहिले परेको छैन.
1: ल कति नम्बर?
3: कति कति गइसक्यो सर, कति बाँकी छन्?
1: 1, 2, 5
3: गयो. 2, 5 गयो. अब
1: 7 नम्बरमा रहेको प्रश्न तपाईँको लागि. होइन,
3: हजुर,
1: तपाईँ नझुकिनुहोस् है, रेडियो सुन्दै हुनुहुन्छ नि. हाम्रो साथीहरू कसरी झुकिनु भएको छ त्यसै नझुकिनुहोस्. ल, ठेस लागेन भने उखुबारी पस्नु डट डट डट.
3: ठेस लागेन भने उखुबारी पस्नु. मैले पास गरेँ सर.
1: हो, यसरी पास गर्नु पर्यो कि. होइन, ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु अरे. हो कि होइन? दुख्छ. ल हो, यसरी पास गर्यो भने पो मजा आउँछ. जथाभावी भन्न थाल्यो भने त गडबड भइहाल्यो नि. होइन, अर्थको अनर्थ लाग्छ कि, मैले त्यसै रोक्न खोजेको. ल हस् शालिग. हुनुहुन्थ्यो शालिग्राम पौडेल, हामीलाई लेफ्ट साइडदेखि फोन गर्नुभएको थियो. बरु पास गर्नुहोस् कि, अर्थको अनर्थ लाग्यो भने त यत्रो मिडियाबाट फेरि खतम हुन्छ नि त. होइन, ल सुन्दै हुनुहुन्छ होला हामीलाई, पसलमै बसेर काम गर्दै सुन्दै हुनुहुन्छ धेरैजना साथीहरूले. होइन त, हाम्रो रिता दिदीले पनि सुन्दै हुनुहुन्छ होला. होइन, रिता दिदी म हाम्रो यहाँ बुटिक छ दिदीको, यो महेन्द्रपुल मेडिकल लाइनमा एकदम नियमित सुन्नुहुन्छ कि. एक दिन आएन भने किन आएन भाइ भनेर भनिहाल्नुहुन्छ. होइन, त्यहाँ ठ्याक्कै याद आयो कि मलाई, होइन त्यो भएर अब कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला, कोही घरमै बसेर सुन्दै हुनुहुन्छ होला, खाना खाँदै खाना बनाउँदै, तपाईँलाई आज नाक टाँच्ने काम पनि भइसक्यो होला अहिलेको लागि। अर्को एकजना साथी आउनु भएको छ, उहाँलाई फेरि पनि स्वागत गरौँ। नमस्ते।
4: नमस्ते
1: हजुर, कहाँदेखिको बोल्दै?
4: भरत
1: थापा। के छ भरत हालको? आज काम छैन?
4: काम छैन, काम नभएको। म
1: के भयो त्यस्तो?
4: यतै वर्षकै लेख्दैछु।
1: ए, अहिले कता हुनुहुन्छ?
4: लेख
1: साइडतिरै हुनुहुन्छ अहिले है?
4: सानो खाले घर भयो।
1: ए, भनेको आज भ्याउनु भएन के भयो भन्नु अरे? ए, आज बिदामा बस्नुभयो। ल ठिक छ, त्यसो भए कति नम्बर हाम्रो भरतलाई? एक दुई पाँच सात गयो, अब तीन नम्बर, चार नम्बर, छ नम्बर, आठ नौ, दस। ल ठिक छ, भन्नुहोस् न एउटा नम्बर रोज्नुहोस्। कति नम्बर? दस नम्बर है। ल ठिक छ, जाने भन्ने हो, नजाने पास गर्ने हो, होइन त? ल ठिक छ, तपाईँको लागि दस नम्बरमा रहेको प्रश्न यस प्रकार रहेको छ, है त। आकाशको फल डट डट डट। जानियो त अनि? जाने सबै सजिलो हो, नजाने सबै अप्ठ्यारो हो कि? ल भरत, सुन्दै गर्नु होला है त। हस् नमस्ते। हुनुहुन्थ्यो भरत थापा, हामीलाई नयाँ बजारको मान्छे, अहिले चाहिँ लेफ्ट साइडतिर छु भन्नुभयो कि, होइन? ल ठिक छ भरत, सुन्दै गर्नु होला। अब अहिलेसम्म सही जवाब दिनु तपाईँ एकमात्र हो, अहिलेसम्म निर्विरोध तपाईँ विजेता, मैले घोषणै गरिदिएँ अहिलेसम्म है। फेरि यसपछि आएर सही जवाब दिनुभयो भने त उहाँ नै विजेता हुनुहुन्छ भन्न सकिन्न फेरि, तपाईँ र उहाँ पनि प्रतिस्पर्धा हुन्छ। सही जवाब दिनुभयो भने उहाँ नै हुनुभयो भन्न नि सकिन्न फेरि, होइन? यहाँ कुरो यस्तो छ कि गीत नसुनेको धेरै भयो, गीत सुनौ एकछिन। मैले एउटा गीत हुकुम बक्सियो भने गीत सुन्न मन लाग्यो। हुकुम बक्सियो कहाँ भेटिन्छ त ठ्याक्कै, होइन? ओके, हुकुम बक्सियो भने यो चलचित्रको गीत हो, सुश्री सम्पतिबाट। एक किसिम यो गीत सुनौ, त्यस पछाडि म आउँछु। मनोरञ्जनको लागि गीत सँगै सुन्नुपर्छ कि, धेरै बोल्या बोले बोल्या बोले भयो भने पनि मजा हुँदैन। एक किसिम गीत सुनौ है त। ल, हुकुम बक्सियो चलचित्र सुश्री सम्पतिबाट।

ला हुकुम बक्सियोस् तपाईँले फोन गरिबक्सियोस् अन्तिम अन्तिममा छौ 11:51 गएको छ अन्तिम अन्तिममा तपाईँ सहभागिता जनाउनुभयो भने भाग्यमानी पनि भन्न सक्नुहुन्छ है यो अन्तिमको प्रायः जसो भाग्यमानी भएको मैले भेटाएको छु त्यही भएर अन्तिम भनेको अन्तिम नै हो अरे कि त्यसपछि सकिन्छ होइन जीवनको अन्तिम समय जीवनको कार्यक्रमको अन्तिम समय हरेक कुराको अन्तिम समय हुन्छ कि होइन त त्यही भएर तपाईँ पनि अन्तिम समयमा फोन गर्नुहोस् हामी लगभग कार्यक्रमको इन्डिङ पोइन्टमा छौँ अब अहिलेसम्म हाम्रो भरत थापा निर्विरोध हुनुहुन्छ के गर्ने होइन त धेरैजना साथीहरू त आउनुभयो तर यति साथीहरूले मिलाउन सक्नु भएन अब प्रयास त गर्नुभएको थियो केही साथीहरूले अब अलिक फरक तरिकाले उत्तर भन्न पनि खोज्नुभयो त्यसले चाहिँ अर्थको अनर्थ लाग्न सक्छ विचार पुर्याइदिनु होला भनेर भन्दा भन्दै पनि है ओके अन्तिम अन्तिममा छौँ अब कार्यक्रमबाट छुटौँ है त त्यसो भए अब भोलिका दिनहरूमा फेरि कुराकानी गरौँला आजको लागि कार्यक्रमबाट साइन आउट हुनुपर्ने बेला भइसकेको छ यहाँहरूसँग कुराकानी गर्ने क्रममै हामी भोलिको श्रृङ्खलामा फेरि आउँछौँ किनकि कार्यक्रम पोखरा कली निरन्तर रूपमा तपाईँहरूको साथमै छ भन्दै थियो अन्तिममा एकजना साथी आउनुभयो ल उहाँलाई स्वागत गरौँ है त कहाँदेखिको हुनुहुन्छ नमस्ते हजुर अब मिसकल आयो कि मिसकल आन्ने काम चाहिँ नगरिदिनुहोस् न है ल ठिक छ अन्तिममा एउटा मिठो गीत खोज्न थाल्दैछु म त्यही भएर पनि ढिलो भयो कि अहिले डान्सिङ नम्बर के डान्सिङ नम्बर भनेको सिमरन भन्ने छ कि मैले खास खोजिरहेको छु सिमरन हरिरञ्जनले गाउनु भएको गीत हो कि यो गजब डान्सिङ नम्बर छ औ सिमरन किन उठाउँदिन फोन भन्ने हो कि होइन सिमरनले फोन नउठाएपछिको अवस्था यहाँ सिर्जना भएको छ ओके आजको लागि शान्त शर्मा 0 किलोमिटरबाट मुकेश गुरुङ सङ्गीत वालिङबाट अरिमाया बराल लेक साइडबाट शालिग्राम पौडेल लेक साइडदेखि नै हुनुहुन्थ्यो र भरत थापा पनि लेक साइडबाटै आजको लागि विजेता भन्नुभएको छ स्वत रूपमा भरत थापा आफ्नो प्राइज लिनको लागि आउनुहोला तपाईँ थाहा छ तपाईँ सिधै उद्योग वाणी संघको भवनमा गए पनि हुन्छ है त अस्ति नै पनि आएर लिएर गइसक्नु भएको छ यहाँ आउनु यता रेडियोमा आउनु पनि परेन म विनोद भएको थिएँ भन्नुभयो भने त्यहाँ सिधै तपाईँले प्राइज पाउनुहुन्छ हामीले यताबाट भनिदिइसक्छौँ है त ओके केही अप्ठ्यारो पऱ्यो भने त्यहीँ गएर पनि फोन गर्नुहोला है त ओके फोन गर्न लाउनु होला उहाँहरूसँग मेरो नम्बर छ त्यस पछाडि म भनिदिइहाल्छु है त रेडियोमा पनि आउनु परेन भरत एकचोटि आइसकेको मान्छेलाई थाहा छ नि त ल आगामी भदौको 6 गते शनिबारको दिन बिहान ठिक 6 बजे पोखराको फुलबारी सिद्धेश्वर मन्दिर नजिकैबाट दौड हुँदैछ भूपू सैनिकहरू जो जोले दर्ता गराउनु भएको छैन भूपू सैनिक प्रहरी सबै पर्नुभयो होइन भूपूहरू उहाँहरू दर्ता गराउनुतिर लाग्नुहोला पोखरा म्याराथनको मेन पेज हेर्नुहोला अथवा पोखराको गैरापाटनमा छ उद्योग वाणिज्य संघको तेस्रो तलामा त्यहाँ गएर सचिवालय मार्फत पनि दर्ता गराउन सक्नुहुनेछ यो महिला दिदीबहिनीहरूको 3 किलोमिटर छ होइन अन्यहरूको भनेको 5 किलोमिटर छ सबैजनाले दर्ता गराउनुहोस् यो कार्यक्रमलाई सफल बनाउनुपर्छ भन्दै आजको लागि कार्यक्रमबाट सबिन अर्को श्रृङ्खलासम्मको लागि छुन्डिन्छु यहाँहरूको दिन शुभ रहोस् जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 8 34।

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।

0: विश्व फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन। हरेक स्पेन्डिङ

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
2: कालिका बहुमुखी क्याम्पस काली पोखरीको BBS, BA र BEd मा नयाँ भर्ना सम्बन्धी सूचना. UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि BBS, BA र BEd मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ. नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ. भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ. सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था. थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ. फोन 061-433-385, 98-560-8385.

0: आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 93.4 दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: हरेक स्पेन्डिङ मा कलेक्टिङ पॉइंट्स

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: आउनुहोस् सँगै दौडौं, स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
4: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
4: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
5: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
4: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
3: वेबसाइट www.pokhramarathon.org।
4: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: 100% summer cash for Firta.
1: Saile pani chaha pani.
2: Cash for Firta. Linu bhaye ta?
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मोटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9956-0279
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: सुवर्ण अवसर
1: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2-77।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ। एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: TNT एक्सप्रेस अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061538369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।

0: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162 590-163।
3: फिस्टुल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टुल हस्पिटलमा खुलेको फिस्टुल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टुल आयुर्वेद केन्द्र, फिस्टुल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज।
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
5: फोन 061-572-648, 572-849।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817, 98025817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: सैदिम बिस्या वा सुबन्तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
0: समुदाय रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
0: छतैरा त तान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-5-91-728 मोबाइल 98-5-60-027-29
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-5-60-81-331 97-6-14-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
6: मम्मी गर्मी भयो के चिसो पिउना
7: पिउनालाई चिसो उठाउ हले
6: हले गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स चिसो हले
8: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
9: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
8: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
9: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
10: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
8: नेपलेज एन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
9: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
8: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
11: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6899 452-715
12: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
12: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
12: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
12: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
12: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
12: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2977।
13: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ,
3: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ,
14: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौ।
12: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
15: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
12: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
3: वेबसाइट www.pokhramarathon.org।
12: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हर्ने
2: अरे गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्ट पाउ न्युट्रिसन मिक्स
2: चिसो हर्ने
3: फिर्ता फिर्ता 20% समस्या फिर्ता
2: जहिले पनि जहाँ पनि
4: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
5: 93.4

0: साझेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
3: किन्नुहोस्। अब ढुक्कले सुनका गहना गए, अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 53-834।

0: विश्व फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: फ्रिस्टाइल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
3: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आईवीएफ केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061 450 424 98084 46 525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274235376
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्योर रिलायबल। फोन 9856010131 9750010131 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881 9251 9190190। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0165917828, मोबाइल 9560702729।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेगा ना किन नि खनि तोला
3: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
2: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब कोपिङ ओछे
3: हजुर किने झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म विशा वा चुवल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
2: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा खैमा बिलन चन्न यामो
2: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 98565315 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98560-33405 98560-33405

0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9850-01-31, 97-150-01-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
2: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
3: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
4: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
6: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
7: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
5: वेबसाइट www.pokharamarathon.org।
6: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
6: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: आजको बदलिदो जीवन शैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवन शैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
7: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
5: वेबसाइट www.pokhramarathon.org।
6: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
10: उपचार हुने रोगहरू
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
10: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
10: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
10: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53834।

0: 26% సమ క్యాష్ అభిర్త.
1: సైలే పని చాహ పని.
2: క్యాష్ అభిర్త లిను భాయతా.
3: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
4: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं.
5: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं.
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं.
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ. यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं.
6: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ.
5: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्. यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ. यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ.
7: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़ त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ. मिति यही 2083 साल भदौ 6 गते शनिबार. स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी.
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला. सम्पर्क 061588716.
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला.
5: वेबसाइट www.pokhramarathon.org.
6: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा.
8: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
10: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इन्डस्ट्रिज को उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 0161 91 728, मोबाइल 98560 27 29।
4: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ,
5: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
4: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
5: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
6: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
4: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 0165887016।
5: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
4: वेबसाइट www.pokhramarathon.org।
5: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

कृष्ण तिमी त मेरो मुटु हौ धड्कन हौ तिमी बिना म कसरी जिउन सक्छु र तिमी त मेरो संसार हौ मेरो जीवन हौ अनि मेरो मृत्यु पनि तिमी त मैले पूजा गर्ने मेरो मनको देवता हौ कृष्ण

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752 छ।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
9: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
10: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
9: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
10: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
7: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
9: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
10: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
9: वेबसाइट www.pokhramarathon.org।
10: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
11: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
12: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।

0: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, मासापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एमएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ। 93.4

विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251.

0: বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokhramarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
4: यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
5: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
6: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
7: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
6: नेपाल आदिवासी जनजाति महासंघ
8: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
8: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
8: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2 77

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161 578-162

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।

0: फिरता 20% सम कैश फिरता
1: पहले पानी चाहा पानी
2: कैश फिरता लिनु भए त
3: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गण्डकीका मुख्यमन्त्री पाण्डेको प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट, गण्डकीको विकास र कानून कार्यान्वयनको गराए ध्यानाकर्षण। कांग्रेसले देउवा पक्षलाई समेट्न प्रयास गर्ने, धकेल्यो महाधिवेशन तालिका, महाधिवेशनको अन्तिम मिति भने यथावत। लुम्बिनीमा जोगियो चेतनारायण सरकार, पक्षमा 45 मत, केन्द्रको निर्देशन तोड्दै जसोबाले पनि काँध थाप्यो। विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो, अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतका कारण रहेको दावी। मेटाले मुद्दाहारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने, दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन र पोखरा रंगशालामा हरियाली अभियान तीव्र, 1500 भन्दा बढ़ी बिरूवा रोपिए, ब्याकयार्ड अल्टा 2026मा अर्जुन कुलुङ राई र मंजु सुनवार पहिलो। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास निर्माण र कानून कार्यान्वयनमा देखिएका समस्या सुल्झाउन ध्यानाकर्षण गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा पाण्डेले सड़क पूर्वाधार, औद्योगिक क्षेत्र, जग्गा नापी र स्थानीय अधिकारका विषयमा 9 बुँदे माग प्रस्तुत गर्नुभयो। पाण्डेले नवलप्रासी बर्दगाड सुस्ता पूर्वको दुम्कीवासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग निर्माणमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने 8 किलोमिटर सड़क खण्डको कारण सो मार्गको काम रोकिएको छ। उहाँले प्रस्तावित लोकाहा खोला र पुण्डीटार औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। मनाङ, मुस्ताङ र गोर्खाको उत्तरी क्षेत्रको जग्गा नापी तथा दर्ताको व्यवस्था मिलाउन पाण्डेले माग गर्नुभयो। उहाँले अन्नपूर्ण संरक्षण क्षेत्र ए क्याप र मनास्लो संरक्षण क्षेत्र एम क्याप अन्तर्गतको वन क्षेत्र प्रदेश सरकारको मातहतमा ल्याउन प्रस्ताव गर्नुभयो। संरक्षण क्षेत्रभित्रका ढुंगा, गिटी र बालुवाको संकलन, व्यवस्थापन र उपयोग गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ पाण्डेले भन्नुभएको छ। यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली 2053मा आवश्यक संशोधन गर्न उहाँले सुझाव दिनुभयो। गण्डकी प्रदेशले निर्माण गरेको घरेलु मदिरा ऐन 2082 र औषधिजन्य गाँजा खेती नियमन सम्बन्धी ऐन 2083 कार्यान्वयनमा पाण्डेले सहजीकरण खोज्नु भएको छ। उहाँले औद्योगिक व्यवसाय नियमावलीको अधिकार प्रत्यायोजन र घरेलु मदिराको अन्तशुल्क दर निर्धारणको लागि आग्रह गर्नुभयो। लागू औषध नियन्त्रण ऐनमा रहेको अस्पष्टता हटाउन पनि उहाँले माग गर्नुभयो। गण्डकी प्रदेश आम संचार ऐन 2080 अनुसार अनलाइन संचार माध्यमको दर्ता र नवीकरण प्रदेश सरकारबाटै हुने गरी नीतिगत व्यवस्था मिलाउन उहाँले जोड़ दिनुभयो। पाण्डेले भारततर्फको त्रिवेणी र चीनतर्फका कोरोला तथा रुइला नाकाको पूर्वाधार विकास र सीमा व्यवस्थापनमा केन्द्र सरकारको सक्रियता चाहनु भएको छ। आर्थिक वर्ष 82-83 बजेटमा संघीय सशर्त अनुदान विनियोजन नहुँदा खानेपानीका 190 र सड़कका 4 अधुरा आयोजना अलपत्र परेको उहाँले बताउनुभयो। फेवातालको अतिक्रमित संरचना हटाउने र मुआवजा वितरणको विषयमा पनि पाण्डेले प्रधानमन्त्रीसँग छलफल गर्नुभयो। प्रधानमन्त्री शाहले पाण्डेको मागप्रति सकारात्मक प्रतिक्रिया दिनुभएको छ। उहाँले कानून निर्माण गर्नुपर्ने सन्दर्भमा कानूनी सहजीकरण गर्ने र संघ सरकारले नीतिगत निर्णय लिने विषयमा समन्वय गर्ने बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयका अनुसार संघ र प्रदेश सरकार बीचको कार्यगत एकता र समन्वयलाई बलियो बनाउने विषयमा पनि छलफल भएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। सानेपामा बसेको केन्द्रीय समितिले भदौ 2 गतेदेखि शुरू हुने वड़ा अधिवेशनलाई धकेलेको महामन्त्री प्रदीप पौडेलले बताउनुभएको छ। असन्तुष्ट पक्षलाई पनि समेट्ने प्रयास भइरहेकोले वड़ा अधिवेशन पर धकेलेको उहाँले बताउनुभएको छ। उहाँले भन्नुभयो, वड़ा अधिवेशन शुरू गरेपछि उहाँहरूको लागि ढोका बन्छ हुन्छ, त्यसैले अझै पनि उहाँहरू आउन सक्नुहुन्छ कि भनेर गरेको प्रयास हो। हामी सहमतिको लागि लचिलो भएका छौं। अरू कार्यतालिका हेरफेर गरेपछि महाधिवेशनको अन्तिम मिति असोज 16-19 भने यथावत रहेको बताउनुभयो। उहाँले मक्सिरभित्र महाधिवेशन बाध्यकारी रहेको पनि बताउनु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्। प्रदेशसभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरतीमगरले गर्नुभएको हो। आचार्यलाई एमालेका 29, नेकपाका 12 मध्ये 11, जसपा नेपालका 5 मध्ये 4, जनमोर्चाको 1 मत आएको हो। प्रदेश सभा बैठकमा 8 जना अनुपस्थित रहेका थिए। हाजिरी अभिलेख अनुसार अनुराग खड्का, अम्बिका काफले, आशिष कुमार चौधरी, खड्का बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मल देवी थारू, मायापुन र सरोज थापा बैठकमा अनुपस्थित रहनुभएको थियो। नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो। कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलहरूको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाउनु भएको हो। प्रदेशसभामा एमाले, नेकपासँगै जसपा नेपाल, राष्ट्रिय जनमोर्चा सत्तारूढ़ बनेका छन् भने कांग्रेस जनमत विपक्षमा देखिएका छन्। राप्रपा भने तटस्थ रहेको थियो। जसपा नेपाललाई सरकारबाट हट्न पार्टी केन्द्रले निर्देशन दिए पनि त्यहाँको संसदीय दलको निर्णयबाट सरकारलाई समर्थन गर्दै एमाले नेतृत्वको सरकार जोगाएको हो। आज उसले मत नदिएको भए मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत जुट्ने थिएन। आर्थिक वर्ष 82-83 नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवको अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 अर्ब रूपियाँमा झरेको जानकारी दिनुभयो। त्यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 81-82 प्राधिकरणको कर अघिको नाफा 12.17 अर्ब रूपियाँ थियो। पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफा निरन्तर घट्दै गएको देखिएको छ। 2080-81 प्राधिकरणले 13.30 अर्ब रूपियाँ नाफा कमाएको थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। त्यस्तै घरयासी प्रयोजनको लागि ग्राहस्थ सेवाग्राहीलाई 20 युनिटसम्म निशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणले जनाएको छ। यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ग्राहस्थ उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% र 13% मूल्य अभिवृद्धि कर लगाएको बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो। यस्तै उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य गर्न माग र आपूर्ति बीच स्पष्ट कार्ययोजना समेत अघि बढ़ाइएको उहाँको भनाइ छ। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो। नेपाल र भारतबीच सन् 1950 एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ। सन् 1950 भारतीय सेनाध्यक्ष केजम करियप्पालाई नेपालले र सन् 1969 नेपाली सेनापति सुरेन्द्र बहादुर शाहलाई भारतले मानार्थ महारथी दिएपछि यो परम्परा निरन्तर चल्दै आएको हो। अहिलेसम्म भारतका 24 र नेपालका 21 सेनापतिले यो सम्मान पाइसकेका छन्। सेनाध्यक्ष सेठ 3 दिने औपचारिक भ्रमणको लागि हिजो दिउँसो नेपाल आइपुग्नु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हाले यता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने उहाँ सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ। रक्षा मन्त्रीको समेत हैसियतमा रहनुभएका प्रधानमन्त्री शाहसँग उहाँले भेटवार्ता गर्ने तयारी रहेको छ। पोखरा महानगरपालिका 8 नागडुङ्गामा रहेको नाग मन्दिरमा नागपञ्चमीको अवसरमा सोमबार बिहानैदेखि दिनभर भक्तजनको घुइँचो लागेको छ। नागको पूजा तथा दर्शनका लागि पोखराका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्लाबाट समेत भक्तजन नागडुङ्गा पुगेका थिए। स्थानीय अनुसार नागडुङ्गामा लामो समयदेखि नागको पूजा हुँदै आए पनि विक्रमसम्म 2061 सालदेखि समिति गठन गरी व्यवस्थित रूपमा नाग पूजा गर्न थालिएको हो। नागको संरक्षण र पूजालाई व्यवस्थित बनाउन रेलिङ बार लगाएर नागको स्थान संरक्षण गर्दै नियमित पूजा गर्ने परम्परालाई निरन्तरता दिएको नागडुङ्गा नाग मन्दिर संरक्षण समितिको अध्यक्ष कमला श्रेष्ठले बताउनुभएको छ। उहाँका अनुसार नाग पञ्चमीका दिन पुरोहित बोलाएर रुद्री लगाउने तथा विधिपूर्वक वृहत नाग पूजा गर्ने गरिएको छ। व्यवस्थित रूपमा पूजा सञ्चालन हुन थालेपछि नागडुङ्गाको धार्मिक तथा सांस्कृतिक पहिचान स्थापित गर्न थप सहयोग पुगेको श्रेष्ठको भनाइ छ। नाग पंचमीको दिन बिहान करिब 5 बजेदेखि नै मन्दिरमा भक्तजन आउन थालेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। दिनभर भक्तजनको आगमन बढ़दै गएको उहाँले बताउनुभयो। नागडुंगा नाग मन्दिरमा रहेको शेष नाग र काली नागको आफ्नै धार्मिक तथा सांस्कृतिक विशेषता रहेको श्रेष्ठको भनाइ छ। नाग पञ्चमीका दिन यहाँ पूजा गरेमा धार्मिक आस्था र विश्वास अनुसार नाग देवताको कृपा प्राप्त हुने विश्वासका कारण पनि भक्तजनको आकर्षण बढ़दै गएको स्थानीय बताउँछन्। नाग पञ्चमी बाहेक महाशिवरात्रीको अवसरमा समेत मन्दिरमा विशेष पूजा हुने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। नाग मन्दिरमा पोखराका अधिकांश क्षेत्रबाट भक्तजन आउने गरेको र पछिल्लो समय छिमेकी जिल्लाबाट समेत पूजा तथा दर्शनका लागि मानिसहरू आउन थालेको बताइएको छ। नागडुंगाको धार्मिक पहिचानलाई व्यापक बनाउन स्थानीयवासी विभिन्न संघ संस्था तथा व्यक्तिहरूको सक्रियता बढ़दै गएको उहाँको भनाइ छ। नागडुंगा नाग मन्दिरको प्रचार प्रसार तथा धार्मिक महत्व उजागर गर्न कलाकार पत्रकार सहित नागडुंगा आमा समूह लगायतले सक्रिय भूमिका निर्वाह गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। स्थानीय स्तरमा मन्दिरको संरक्षण पूजा व्यवस्थापन र प्रचार प्रसारका गतिविधि बढ़दै जाँदा नागडुंगाको धार्मिक महत्व थप स्थापित हुँदै गएको उहाँले खुलाउनुभयो। नाग पूजाको धार्मिक महत्वलाई मध्यनजर गर्दै मन्दिरको संरक्षण तथा निर्माणका काममा पोखरा महानगरपालिका 8 वडा कार्यालयले समेत सहयोग गर्दै आएको श्रेष्ठले उल्लेख गर्नुभयो। पोखराको मुख्य पर्यटकीय क्षेत्रभन्दा केही फरक स्वरूपमा रहेको नागडुंगा नाग मन्दिरलाई धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको स्थानीयको भनाइ छ। मन्दिरको व्यवस्थित संरक्षण पूर्वाधार विकास प्रचार प्रचार तथा नियमित धार्मिक कार्यक्रमलाई निरन्तरता दिन सके नागडुंगा क्षेत्रको छुट्टै पहिचान बनाउन सकिने विश्वास गरिएको छ। स्थानीयको पहलमा वर्षौंदेखि संरक्षण हुँदै आएको नाग मन्दिरलाई थप व्यवस्थित गर्दै नयाँ पुस्तासम्म यसको धार्मिक तथा सांस्कृतिक महत्व पुर्याउनु पर्ने आवश्यकता समेत देखिएको छ। नाग पञ्चमीको दिन मन्दिरमा देखिएको भक्तजनको उपस्थितिले नागडुंगा नाग मन्दिरप्रतिको आस्था र आकर्षण बढ़दै गएको संकेत गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ को प्रस्थान क्षेत्रबाट नेपाल वायुसेवा निगममा कार्यरत 2 महिला कर्मचारी अवैध विदेशी मुद्रासित पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई आइतबार राति 9:30 बजेतिर प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी गर्ने क्रममा नियन्त्रणमा लिएको हो। काठमाडौँ महानगरपालिका 26 गोगबु बस्ने 54 वर्षकी जननी बज्राचार्य र गोर्खा नगरपालिका 3 बस्ने 35 वर्षकी ममता पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू नेपाल एयरलाइन्सको उडान नम्बर RA415 मलेसियाको क्वालालम्पुर जान लागेका थिए। विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार उनीहरूको साथबाट ठूलो परिमाणमा अमेरिकी डलर र मलेसियन रंगेट बरामद भएको छ। बजराचार्यको साथबाट 4,300 USD र 12,372 मलेसियन रिंगेट फेला परेको छ। त्यसै गरी पाण्डेको साथबाट 4,200 USD र 12,328 मलेसियन रिंगेट बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूले सो मुद्रा लुकाई सिपाही लैजान लागेका थिए। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र कानूनी कार्यवाहीको लागि ललितपुरको पुल्चोक स्थित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइएको छ। विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरू अवैध मुद्रासहित फेला परेका हुन्। प्रहरी उपरीक्षक सिलवालले भन्नुभएको छ, उनीहरू वायुसेवा निगमका कर्मचारी भएकाले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीको भनाइ छ। विमानस्थलको सुरक्षा व्यवस्था कड़ा पारिएकै कारण अवैध कारोबारमा संलग्नहरू पक्राउ परेको सुरक्षा कार्यालयले जनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अनुवर्ण हाइलाइट्स। अनुवर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA, BITM र BMTM, वार्षिक कार्यक्रम BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-77।
6: हेलो पोखरा, BYD सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि BYD सर्विस स्टेशन सुचारू हुँदैछ। यो सँगै BYD 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।

0: फर्नीचर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपाल भ्रमणमा रहेका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा आएको 12 जनाको टोलीले भेट गरेको छ। भेटका क्रममा पोखराको पर्यटन प्रवर्धन द्विपक्षीय हित तथा जनस्तरमा सांस्कृतिक आदान प्रदान लगायतका विषयमा छलफल भएको थियो। त्यस अवसरमा नगर प्रमुख आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रवर्धनको लागि महानगरपालिकाले विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बंगलादेशमा समेत पोखराको प्राकृतिक सुन्दरता, जीवन्त संस्कृति, आतिथ्यता तथा साहसिक पर्यटनका गतिविधिको सकारात्मक प्रचार प्रसार गरिदिन आग्रह गर्नुभयो। पोखरा फ्लाइ दुबई मार्फत विश्वका चर्चित गन्तव्यहरूसँग जोडिने क्रममा रहेको उल्लेख गर्दै आचार्यले बंगलादेशबाट पोखरासम्म सम्भावित हवाई उडानको लागि बंगलादेश सरकार समक्ष आवश्यक पहल भइरहेको बताउनुभयो। भेटका क्रममा बंगलादेशी टोलीका सदस्यहरूले पोखराको प्राकृतिक सौन्दर्य र वातावरण आफूहरूलाई निकै आकर्षक लागेको बताउनुभयो। उहाँहरूले पोखराको सुन्दरता तथा यहाँ प्राप्त न्यानो आतिथ्यताको सन्देश बंगलादेशमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। टोलीमा बंगलादेशका फोटो पत्रकार संघका अध्यक्ष मोहसिन सहित महासचिव बाबुल तालुकदार, पूर्व अध्यक्ष एबीएम रफिकुर रहमान, वरिष्ठ सदस्य काजी रौनक हुसेन, पूर्व महासचिव नुरुद्दीन अहमद, पूर्व अध्यक्ष शफीउद्दीन अहमद बिटु, कार्यकारी सदस्य महबूब हुसेन खान नोबिन, कोषाध्यक्ष नासिफ सिखदेर, वरिष्ठ सदस्य सैयद जाकिर हुसेन र बुलबुल अहमद, चटगाउँ जिल्ला शाखाका सदस्य मोहम्मद मिनाजुद्दीन तथा कक्स बजार जिल्ला शाखाका अध्यक्ष नुरूल इस्लाम हिलाल सहभागी थिए। भेटवार्तामा राष्ट्रिय फोटो पत्रकार संघका अध्यक्ष प्रदीप राजवन्त, महासचिव घनश्याम श्रेष्ठ, सदस्य अजय मानन्दर, कास्की शाखा अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्त थापा, सचिव प्रेम थापा, सुनिल पाण्डे र दुर्गा प्रसाद होमागाई लगायतको सहभागिता रहेको थियो। यसैबीच नेपाल र बंगलादेश बीचको मित्रता, भाइचारा तथा फोटो पत्रकारिता बीचको दिगो सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले पोखरा रंगशाला परिसरमा संयुक्त वृक्षारोपण पनि गरिएको थियो। पोखरा महानगरपालिका वडा नम्बर 22 200 परिवारलाई इण्डक्सन चुलो वितरण गरिएको छ। उनीहरूले आज एक कार्यक्रमका बीच नगर प्रमुख धनराज आचार्यले उक्त चुलो प्रदान गर्नुभएको हो। नगर प्रमुख आचार्यले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि नगरवासीलाई त्यसको विकल्पका रूपमा विद्युतीय चुलो प्रदान गरिएको बताउनुभयो। उहाँले खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढ़ाउँदै लैजान सके ग्यासमा हुने परनिर्भरता घटाउनुको साथै स्वदेशमै उत्पादन भएको विद्युतको खपत बढ़ाउन सकिने बताउनुभयो। महानगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै नगरवासीलाई सहज र भरपर्दो ऊर्जा उपलब्ध गराउने उद्देश्यले विद्युतीय चुलो वितरण गरिएको जनाएको छ। वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रको 70% र उपभोक्ताहरूको 30% लागत साझेदारीमा उक्त चुलो प्रदान गरिएको हो। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 2.01 अंकले घटेर 2641.82 बिन्दुमा झरेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4 अर्ब 27 करोड़को कारोबार भएकोमा आज 350 कम्पनीको 1 करोड़ 19 लाख किता शेयर 5 अर्ब 52 करोड़ रूपियाँमा किनबेच भएको छ। अमेरिकाका विभिन्न 30 राज्यहरूले दायर गरेको मुद्दा मेटाले हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने देखिएको छ। मुद्दाको सुनवाई भोलिदेखि शुरू हुँदैछ। ती राज्यहरूले मेटाले बालबालिका तथा किशोर किशोरीको गोपनीयता कानून उल्लंघन गरेको र उनीहरूलाई लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राख्ने गरी प्लेटफर्म डिजाइन गरेको आरोप लगाएका छन्। फेसबुक र इन्स्टाग्रामको लाइक सिफारिश प्रणाली, अटोप्ले भिडियो, बारम्बार आउने नोटिफिकेशन र फोटो फिल्टर जस्ता सुविधामाथि ती राज्यहरूले मुख्य आरोप लगाएका छन्। यी सुविधाले किशोर किशोरीलाई सामाजिक सञ्जालमा बढ़ी समय बिताउन प्रेरित गर्नुको साथै सामाजिक तुलना, अस्वीकृतिको भावना र आत्मसम्मानमा नकारात्मक असर पार्न सक्ने दावी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सञ्चालन हुने संयुक्त सैन्य अभ्यासमा उल्लेखीय कटौती गर्न पेन्टागनलाई निर्देशन दिनुभएको छ। ट्रम्पले सैन्य अभ्यास महँगो हुनुको साथै उत्तर कोरियालाई अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिने भन्दै अभ्यास घटाउन निर्देशन दिनुभएको रोइटर्सले जनाएको छ। अमेरिका र दक्षिण कोरिया बीचको वार्षिक उल्चे फ्रिडम सील्ड संयुक्त सैन्य अभ्यास आजदेखि शुरू भएको छ। अगस्त 10 दिनसम्म चल्ने अभ्यासमा दक्षिण कोरियाका झण्डे 18,000 सैनिक सहभागी छन्। अभ्यासमा ड्रोन आक्रमण, जीपीएस प्रणालीमा अवरोध तथा साइबर आक्रमण लगायत उत्तर कोरियाबाट उत्पन्न हुन सक्ने जोखिमसँग जुझ्ने अभ्यास गरिने खबरमा उल्लेख छ। पोखरा रंगशालाले हरियाली र सफा बनाउने अभियान अन्तर्गत विगत एक वर्षदेखि निरन्तर वृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन भइरहेको छ।
जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष मिलन गुरूङका अनुसार रंगशालालाई हराभरा बनाउने उद्देश्यले ग्रीन एण्ड क्लीन रंगशाला अभियान संचालन गरिएको हो। अभियान अन्तर्गत रंगशाला परिसरमा विभिन्न प्रजातिका बिरूवा रोप्नुको साथै नियमित रूपमा फोहोर संकलन तथा सरसफाई गर्ने गरिएको अध्यक्ष गुरूङले बताउनु भएको छ। अध्यक्ष गुरूङका अनुसार हालसम्म रंगशाला परिसरमा 1500 भन्दा बढ़ी बिरूवा रोपिसकिएको छ। रंगशालामा मुख्य गरी फलफूलका बिरूवा रोपिएको उहाँले जानकारी दिनुभएको छ। रंगशालाको मुख्य गेटमा रहेको नर्सरीबाट बिरूवा उपलब्ध हुने गरेको छ भने बिरूवाका लागि आवश्यक मलको व्यवस्थापनमा सहयोगी संस्थाहरूले साथ दिइरहेको उहाँको भनाइ छ। वृक्षरोपण अभियानमा विभिन्न संघ संस्था, सरकारी कर्मचारी, सुरक्षा निकाय, खेलकुद पदाधिकारी तथा खेलकुद क्षेत्रसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहँदै आएको छ। अभियानमा सहभागी हुन इच्छुक सबैलाई अध्यक्ष गुरूङले आग्रह गर्नुभएको छ। यसै महिनाभित्र थप 100 बिरूवा रोप्ने तयारी भइरहेको पनि अध्यक्ष गुरूङले जानकारी दिनुभएको छ। नियमित वृक्षरोपण र सरसफाईले रंगशालाको वातावरण थप रमणीय, आकर्षक र स्वच्छ बन्ने अध्यक्ष गुरूङको विश्वास छ। खेलकुद गतिविधिका साथै हरियाली र स्वच्छ वातावरणका हिसाबले पनि पोखरा रंगशालालाई नमूना बनाउने उद्देश्यले अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताइएको छ। अर्जुन कुलुङ राई र मंजु सुनवार ब्याकयार्ड अल्ट्रा 2026 पहिलो हुनुभएको छ। अल्ट्रा ट्रेल्स नेपालको आयोजनामा भएको ट्रेलमा एक्सटेपबाट खेल्नुभएका अर्जुन पुरूष तथा महिलामा मंजु पहिलो हुनुभएको हो। अर्जुनले 33 लूप पूरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गर्नुभयो। यसअगाडि 32 लूपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो। मंजुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लूप पूरा गर्नुभयो। यसअगाडि 12 लूपको कोर्स रेकर्ड रहेको थियो। शीर्ष स्थानमा रहने दुवैले जुनै 30,000 नगद पुरस्कार हात पार्नुभयो। दोस्रोदेखि 10 स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। सहभागीले एक लूपमा 6.7 किलोमिटर दूरी एक घण्टाको समयमा तय गर्नुपर्ने थियो। त्यसो गर्न नसक्ने खेलाड़ी सिधै प्रतियोगिताबाट बाहिरिने नियम थियो। आयोजकका अनुसार प्रतियोगितामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विजरल्याण्ड लगायत राष्ट्रबाट 65 प्रतिस्पर्धी सहभागी थिए। दौड़ चन्द्रगिरी नगरपालिकाको मच्छे गाउँबाट शुरू भई विभिन्न भागको परिक्रमा गरी पुनः त्यहीँ आएर टुंगिएको थियो। ब्याकयार्ड अल्ट्राको विश्व च्याम्पियनशीप सन् 2026 अक्टोबर 17 तारीक पोखरामा हुने आयोजकले जनाएका छन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। गण्डकीका मुख्यमन्त्री पाण्डेको प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट, गण्डकीको विकास र कानून कार्यान्वयनको लागि गराए ध्यानाकर्षण। कांग्रेसले देवपछिलाई समेट्ने प्रयास गर्ने, धकेल्यो महाधिवेशन थालिका, महाधिवेशनको अन्तिम मिति भने यथावत। लुम्बिनीमा जोगियो चेतनारायण सरकार, पक्षमा 45 मत, केन्द्रको निर्देशन तोड्दै जसपाले पनि काँध थाप्यो। विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरै घट्यो, अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतको कारण रहेको दावी। मेटाले मुद्दा आरेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने, दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन र पोखरा रंगशालामा हरियाली अभियान तीव्र, 1500 भन्दा बढ़ी बिरूवा रोपिए। ब्याकयार्ड अल्ट्रा 2026 अर्जुन कुलुङ राई र मंजु सुनवार पहिलो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौ।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
7: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
6: मृगौला तथा मूत्र रोग युरो सर्जरी
7: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
6: न्युरो सर्जरी सेवा
7: बाल रोग
6: नाक कान तथा घाँटी रोग
7: मानसिक तथा स्नायु रोग
6: प्रसूति तथा रोग
7: छाला यौन तथा कुष्ठ रोग
6: नेत्र रोग
7: दाँत तथा मुख रोग
6: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
7: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
6: सुविधा सम्पन्न आईसीयु सेवा
7: डिजिटल एक्सरे
6: सिटी स्क्यान सेवा
7: भिडियो एक्सरे इको कार्डियोग्राफी
6: इन्डोस्कोपी इसिजी इइजी पिटिए
7: फिजियोथेरापी युरोफ्लोमेट्री
6: केमोथेरापी
7: सुरक्षित गर्भपतन सेवा
6: होल बडी चेकअप हेल्थ प्याकेज
7: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
6: फोन 061-572-648-572-849।
8: हेलो
9: हजुर नमस्कार।
8: हेलो
9: नमस्कार काका सुन्नु भएन?
8: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले
6: पिटिए
7: फिजियोथेरापी युरोफ्लोमेट्री
6: केमोथेरापी
7: सुरक्षित गर्भपतन सेवा
6: होल बडी चेकअप हेल्थ प्याकेज
7: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक।

0: पाउन सकिन्छ। त्यहीं गएर कान जताउन भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
0: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: फिस्टिल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
5: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र

0: रेटमा तपाईको पार्सल यूके यूएसए क्यानाडा अस्ट्रेलिया जापान यूरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9560027929।
3: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
0: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेसनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
0: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेसनल कलेज, पोखरा 8 सिमलचौर। फोन 0165371863582844। वेबसाइट www.lagrandi.edu.np।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडा गुमुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405 98560-33405
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा
1: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-89-77
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 98560-0536
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर, मोबाइल 98560-48082 98461-48082।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 5375256
9: हरेक

0: ಡಿಸ್ಕೌಂಟ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: संजीवनी हॉस्पिटल नेपालगंज र दाङपछी अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हॉस्पिटल पोखरा प्राली भेटरी मार्ग हॉस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: हजुर सुन्नुहोस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपीडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-2017-590-2019
6: स्वस्थ आँखा स्वच्छ दृष्टि
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
9: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
10: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ,

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला साँझको 7 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: 93.4
8: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
9: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
8: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
9: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
8: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
10: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी
8: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
9: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
8: वेबसाइट www.pokhramarathon.org
9: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा

0: फेस्टल आयुर्वेद केन्द्र में जाओ अब बाझोपन को नैराश्यता खुशी में बदलाओ
1: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
0: किन आत्तिनु पर्यो फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
1: साँच्चै हो र
0: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूत रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
1: हो त
0: हत्तेरी हो नि बरु आजै गइहालौ फेस्टल आयुर्वेद केन्द्र फेस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-0084-46-525
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
3: उपचार हुने रोगहरू
2: पाइल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक गोस्लो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
3: अपरेसन पश्चात दुखाइ कम हुने
2: उपचार गरेपछि छिटो निको हुने
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
2: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
4: फोन 061-590-162-590-163
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
7: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
7: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
8: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
7: ल तिमीलाई थाहै छैन दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
8: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
7: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50-701 98028-50-702 के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
10: च्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
11: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।
12: हेलो पोखरा, बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा। 93.4
2: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन।
15: विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नम्बर 1 क्यान्सर हॉस्पिटल विराट क्यान्सर इन्स्टिट्यूट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
16: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
17: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
16: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
17: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
18: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
19: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
20: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
19: उपचार हुने रोगहरू
20: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
21: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
19: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
21: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
19: अपरेसन पश्चात दुखाइ कम हुने,
21: उपचार गरेपछि छिटो निको हुने,
19: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
21: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
22: फोन 0161-590-162-590-163।
23: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0175745589573। मौकाको फाइदा उठाउनुहोस्।
24: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
25: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
25: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 0161-587-266 र 553-834।
26: हेलो
27: हजुर, नमस्कार।
26: हेलो
27: नमस्कार काका, सुन्नु भएन?
26: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
27: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
26: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
27: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
26: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
27: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
26: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
20: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
0: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
20: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1162-578-1062।
1: भरोसाको यो यात्रा

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: हो।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसकेँ, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना आजै फेरि हाल्नुहोस्।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
7: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
8: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
7: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
8: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
9: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
7: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
8: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
7: वेबसाइट www.pokhramarathon.org।
8: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
14: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
15: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
16: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
15: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
13: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
17: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
16: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
17: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-29-29-98-028-321-581-871।
18: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनाशुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007-97-623-36-817।
19: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
13: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 0615872662 र 5353834।
7: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ।
0: सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्ट द्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 98560056।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
12: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: वरिष्ठ न्युरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
15: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
14: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार आजको पास त उतै होलास यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9846-48082
8: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
9: रेडियो अन्नपूर्ण 93.4

0: अनि गुरुमा तले मानिनन् भने
1: पर्सनल डेली जान्छु नि मैले मन बनाइसकेँ अप्सरा
2: तपाईँ साँच्चै जान्ला हो आमा नजान्नु आमा
1: ए गुण अप्सरा फर्का छैन मेरो छोरी यही जङ्गलमा हराइरहेछ
3: अघि भर्खर होइन हमला भएको अनि त्यो जङ्गली हात्तीलाई फेरि गाउँमा पस्नको लागि उस्काउने
1: मेरो छोरी अप्सरा हराइरहेछ म्याडम खोजिदिनु न
4: यो भित्र राख्नुहोस् के गर्नु भयो यो पुलिस स्टेसन हो
5: तपाईँले यस्तो गरेपछि अनुसन्धानमा बाधा पुग्दैन
3: तँलाई लाग्यो भन्दैन सबैलाई भन्दैन हिँड्न गाउँले निको मान्दैन नि फेरि

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रतिनिधि सभामा भदौ 10 गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको तयारी, सभामुखद्वारा निर्देशन।
1: प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: असन्तुष्ट पक्षलाई समेट्न अझै केही दिन प्रयास गर्ने कांग्रेस सभापतिको भनाई।
2: असोजको 16 गते अधिवेशन गर्नको लागि केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौं।
0: अनि अन्तर्राष्ट्रिय प्रसंगमा इजरायली प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिका विशेष दूतको भेटवार्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुस्नरले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटवार्ता गरेका छन्। अमेरिका समर्थित गाजा शान्ति योजनामा इजरायलको समर्थन अमेरिकाले चाहिरहेका बेला यो भेट भएको हो। नेतान्याहूले उक्त शान्ति योजनालाई अस्वीकार गरेका छन्। जेरूसलेममा रहेकी योलान्ड नेलले इजरायलको निकट साझेदार अमेरिकालाई पनि चुनावी अभियानका बीचमा इजरायल लाई दबाव दिन गाह्रो हुने बताएकी छन्। उनी भन्छिन्, हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ। तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा हतियार त्याग्नुपर्ने अडान राखेको छ। बीबीसीकी योलान्ड नेलको भनाई। चीनका राष्ट्रपति शी जिनपिङले तियान अनमेन स्क्वायरमा भएको विरोध प्रदर्शनलाई दबाउने सत्तारूढ़ कम्युनिष्ट पार्टीको तत्कालीन निर्णयको प्रशंसा गरेका छन्। सन् 1989 भएको उक्त घटनाबारे शीका पूर्ववर्ती नेतामध्ये एक जियान जमीनको जन्म शताब्दीको अवसरमा आयोजित भाषणका क्रममा उनले विरले गरिने उक्त विरोध प्रदर्शनको उल्लेख गर्दै त्यति बेलाको निर्णयको प्रशंसा गरेका हुन्। बीबीसी संवाददाताका अनुसार शीले आफ्नो सरकार र जमीनको सरकार बीचको सम्बन्धलाई जोड़ दिन खोजिरहेका छन्, जसबाट अहिलेका कठिनाईहरूबाट ध्यान अन्यत्र मोड्न सकियोस्। जमीनको समयका ती आन्दोलनलाई सेनाले बलपूर्वक दबाएको थियो र यो घटना आज पनि चीनमा सबैभन्दा संवेदनशील राजनीतिक रूपमा निषेधित विषयहरूमध्ये एक मानिन्छ। पाकिस्तानका अधिकारीहरूले इस्लामाबादमा ठगी गर्ने भनिएको कल सेन्टरमा छापा मारेर करिब 260 जनालाई पक्राउ गरिएको बताएका छन्। पाकिस्तानी गुप्तचर निकायका अनुसार पक्राउ पर्नेहरूमा 40 जना चीनिया नागरिक र 170 जना भियतनामका नागरिक रहेका छन्। उनीहरू पर्यटक भिसामा पाकिस्तान आएको र इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको गोल्डबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा ठगी गर्ने कल सेन्टर सञ्चालन गरिरहेको ठानिएको छ। पूर्वी भारत स्थित एउटा मन्दिरमा भएको भागदौड़मा कम्तीमा 7 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। शिव मन्दिरमा धर्मावलम्बीहरूले पूजा गरिरहेका बेला एउटा बिजुलीको पोल मानिसहरूको भीड़मा ढल्दा ज्यान जोगाउने क्रममा भागदौड़ भएको थियो। र औषधि सम्बन्धी ठूलो कम्पनी एस्ट्राजेनेकाले फोक्सोको क्यान्सरको नयाँ उपचार सम्बन्धी परीक्षण स्थगित गरेको छ। उक्त कम्पनीका लागि यो पछिल्लो समयको दोस्रो ठूलो धक्का हो। गत महिना मात्रै कम्पनीले मुटुरोगको उपचार सम्बन्धी परीक्षण पनि बन्द गरेको थियो। त्यसपछि कम्पनीको शेयर मूल्यमा ठूलो गिरावट आएको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। प्रतिनिधि सभामा विपक्षी दलहरूको माग अनुसार सभामुखले प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको जवाफ दिने गरी बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्। लामो समयदेखि विपक्षी दलका सांसदहरूले आफूहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग राख्दै आएका थिए। संसद सचिवालयका अनुसार आउँदो 10 गते प्रधानमन्त्री र सांसदहरू बीच प्रत्यक्ष प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्री सकेसम्म संसदमै नजाने, गए पनि आफूहरूको माग अनुसार जवाब दिनबाट पन्छिने गरेको भन्दै विपक्षी दलका सांसदहरू लामो समयदेखि विरोधमा उत्रिएका थिए। सभामुखले त्यसको निम्ति प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने उनीहरूको माग थियो। अन्ततः सभामुख ढोल प्रसाद अर्यालले विपक्षी सांसदहरूको विरोधप्रति ध्यानाकर्षण भएको बताउँदै भने,
1: यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: त्यससँगै संसदमा विपक्षी दलहरूको विरोध अन्त्य भएको छ र प्रश्नोत्तर भदौ 10 गति हुने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
4: आगामी 10 गते हुने प्रधानमन्त्री सभाको प्रत्यक्ष प्रश्नोत्तरको लागि बढीमा 15 वटा प्रश्न लिन सकिने भन्ने छ नियमावलीको व्यवस्था। त्यस कारण हरेक दलबाट कम्तीमा एउटा र बाँकी चाहिँ प्रतिनिधित्वको आधारमा निर्धारण हुने गरेर प्रश्नहरू आगामी 5 गते शुक्रबार दिनको 1 बजेभित्र प्रदेश सभा सचिवकोमा चाहिँ दर्ता गराउनका लागि सामान्य समक्षले भन्नुभएको छ।
0: त्यो के प्रधानमन्त्रीसँग 10 गते प्रश्नोत्तर हुने पक्का भइसक्यो, प्रधानमन्त्री कार्यालयले पनि त्यो सुनिश्चित गरिरहेको छैन?
4: अब त्यो विषयमा त अब सामान्य समक्षले आएर सभालाई जानकारी गराइ नै सक्नु भयो, सभालाई जानकारी गराइसक्नु अगाडि आवश्यक छ भन्ने त पक्कै भएको नै हुन्छ नि।
0: सांसदहरूले प्रधानमन्त्रीसँग सोध्ने प्रश्नहरू पहिले लिखित रूपमा बुझाउनु पर्ने व्यवस्था छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा एकपटक अचानक पुगेर सांसदहरूको प्रश्नको जवाफ दिएका थिए, जसका कतिपय विषयहरू विवादित बन्न पुगेका थिए। अर्को विषय, नेपाली कांग्रेसका सभापति गगन थापाले असोजमा निर्धारित महाधिवेशनमा असन्तुष्ट पक्षलाई पनि समेट्नका निम्ति संयन्त्र बनाउनु परे पनि आफू तयार रहेको बताएका छन्। थापाले उक्त संयन्त्रको अधिकार वा प्रकृतिबारे केही खुलाएका छैनन्, तर महाधिवेशन गर्ने संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले पछिल्ला दिनहरूमा शेरबहादुर देवाको नेतृत्वमा महाधिवेशन आयोजना हुनुपर्ने बताउँदै आएको छ। सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता सम्बन्धी यसअघि आफूले गरेको फैसला पुनरावलोकन गर्ने अर्थात त्यो मुद्दा फेरि शुरूबाट हेर्ने निर्णय गरेपछि कांग्रेसका दुवै पक्षबीच रस्साकसी चलिरहेको देखिन्छ। अदालतको निर्णय मान्य हुने बताएका सभापति थापाले असोज महिनामा निर्धारित महाधिवेशनका कार्यक्रम भने नरोकिने बताए, तर केही समय अझै पनि सहमतिको प्रयास गर्ने बताउँदै उनले केही विकल्पहरू पनि खुला गरे।
2: एउटा निर्वाचन समिति हुन्छ, त्यो निर्वाचन समितिमा के गर्दा र को बस्दाखेरि चाहिँ त्यो अधिवेशनमा विश्वास हुन्छ गरौँ। अब यो सदस्यतामा केही तलमाथि गर्नुभएको छ कि महामन्त्रीजीले? त्यसो हो भनेदेखि ल कसलाई बनाउने हो? उहाँलाई राखेर सदस्यताको एउटा छानबिन समिति बनाऊ। अरू बाँकी रहेको चाहिँ केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौँ।
0: पूर्व सभापति शेरबहादुर देउवा पक्षले हिजो मात्रै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। थापाले देउवालाई सहयोगको निम्ति अपील गर्दै भने,
2: असोज 16 गतेको 15 महाधिवेशन छ, हामी 15 महाधिवेशनमा तपाईँलाई बकैदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौँ, तपाईँका कुरा सुन्न चाहन्छौँ, तपाईँको शुभेच्छा लिन चाहन्छौँ, तपाईँको मार्गदर्शन लिन चाहन्छौँ।
0: कांग्रेस असन्तुष्ट पक्षको भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय समेत गरेको छ। थापाले त्यसप्रति सांकेतिक रूपमा असन्तुष्टि प्रकट गरे, तर सबै दस्तावेजहरूबारे छलफल गर्न आफू तयार रहेको बताएका छन्। असन्तुष्ट पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय अहिले आएर किन गर्यो? कांग्रेसको सम्मेलनमा सहभागी नेता तथा पूर्व मन्त्री शंकर भण्डारी,
5: पछिल्लो समय आजको दिनमा आउँदा त झन् बढी राजनीतिक तहबाट नै नेपालको धर्मलाई खलल पुर्याउने अत्यन्त आपत्तिजनक कामहरू भइरहेको सन्दर्भ, एकातिर पनि अर्कोतिर यो विश्वको एकमात्र सनातनी मुलुक नेपाल, नेपालको अर्थतन्त्र, नेपालको कूटनीति सबै क्षेत्रको एउटा महत्वपूर्ण पक्ष पनि हो। यो कुरालाई आत्मसात गर्न ढिला भएको थियो। म सबै अरू नेताहरूलाई पनि आग्रह गर्छु, देशभन्दा माथि कुनै दल हुँदैन, दलभन्दा माथि व्यक्ति पनि हुँदैन, त्यसकारण देशलाई जोगाउनु छ, देशलाई बनाउनु छ।
6: लामो समय अब उहाँले पार्टीको नेतृत्व गर्दाखेरि पनि यो बारेमा त्यति बहसै पनि हुँदैन थियो, अहिले केले बाध्य पार्यो जस्तो लाग्छ यो बिन्दुमा?
5: देशको राष्ट्रिय एकताको धरोहरलाई हामीले आत्मसात गर्न सकेनौ, जसको परिणति दलभित्र पनि झगडा, दलहरूको बीच आपसमा पनि झगडा, नेपालको समाजमा पनि विभिन्न किसिमको विखण्डनका परिस्थिति सिर्जना, यो आदि त्यहाँतिर देश आज आक्रान्त छ। त्यसकारण एउटा बाध्यता भन्दा पनि आफ्नो अनुभूति भन्ने ढङ्गले बुझ्दा न्यायचित हुन्छ जस्तो लाग्छ मलाई।
6: तपाईँले निरन्तर यो मुद्दाको पैरवी गरिरहनु भएको थियो पार्टीभित्र, अब चाहिँ कसरी अघि बढ्छ कंग्रेस?
5: अब कांग्रेसलाई जोड्नु छ, एक बनाउनु छ, र कांग्रेस एक बनाएर मात्रै पर्याप्त हुन्न, वैदिक सनातन धर्म र हामी नेपालीहरूको एकताको बाटो हामीले नबनाइकन अब देशलाई अघि लान सकिन्न भन्ने कुरा विशेष गरी परिवर्तनका श्रृङ्खलादेखि आजसम्म अनुभूति गर्दा, त्यसलाई मूल्याङ्कन गर्दा त्यो कुरा पुष्टि हुन्छ कि अब देशलाई नयाँ ढङ्गले देशमा एकता चाहिन्छ, मेनुलभ चाहिन्छ, नेपाली जोडिएपछि नेपाल बलियो हुन्छ, बलियो नेपाललाई विदेशीहरूले त्यही ढङ्गले सम्बन्ध राख्छन्, कमजोर शक्ति भएको ठाउँमा कस्तो प्रभाव पार्छन् भन्ने कुराको अनुभवको आधारमा एकताको धरोहर राष्ट्रस्ता र नेपालको आर्थिक, सामाजिक, कूटनीतिक सबै विषयमा प्रभाव पार्ने र महत्व राख्ने सनातन धर्म, यसलाई आत्मसात गर्न कसैले पनि ढिला गर्न हुँदैन। नेता भन्दाहरूले जतिसुकै ठूलो कुरा विगतमा गरे पनि विगतका हाम्रा काम कारवाहीको गतिविधिप्रति जनताको असन्तोष छ, जनताको असन्तोषलाई कसरी दुरुपयोग गरियो गत भारतको घटना साँची छ, यो कुरा सबैलाई महसुस गरौँ, मेरो त आग्रह छ, दायाँमा कुरा होइन, सिधा
6: पूर्व सभापतिले जुन फर्किँदाखेरि यो मेलमिलापको कुरा गर्नु भएको छ नि, यो भनेको चाहिँ राजसत्तासितै मेलमिलापको कुरा हो कि अरू प्रश्न छैन? यो फेरि उहाँले खुलेर भन्नुभएको छ।
5: मैले त अनुभूति गरेको छु यो कुरा, उहाँले गहिरो ढङ्गले अध्ययन गर्नुभएको छ र आत्मा अनुभूति गर्नुभएको छ, त्यो महसुस उहाँले निश्चित रूपमा गर्नुभएको छ भन्ने कुरामा म विश्वस्त छु।
0: उनी थिए नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री शंकर भण्डारी फणेन्द्र दाहालसँग कुरा गर्दै। यसैबारे साथी फणेन्द्र दाहालले नै राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालको प्रतिक्रिया मागेका थिए।
7: जुन नेतामा कन्फिडेन्स छैन, जसले जनतालाई विश्वास गर्न सक्दैन, अप्रिय हुन्छ भन्ने डरले सस्तो लोकप्रियताका लागि यति बेला नेपालमा चाहिँ हिँड्दो राष्ट्र भन्ने राष्ट्रवादी भन्नेहरू छ नि, राजावादीहरू, एउटा त्यो लबी हो, विदेशी लबी। अहिले इन्डियामा बिजेपीको चाहिँ शासन भएकोले त्यसको पनि अलिकति इन्डाइरेक्ट त्यसलाई पनि क्याटर गर्छु कि त्यो इन्ट्रेस्टलाई भनेर चाहिँ गर्न खोजेको होला, बिजेपीलाई खुसी पार्न सकिन्छ भन्ने। अब आधार त केही देख्दैन उहाँहरूको त, अरू त फेरि टेस्ट नभएको भएदेखि भोलि जनताले विश्वास गर्लान् भन्नु, त्यो पनि छैन। उहाँहरूको त औचित्य सकिसकेको छ।
6: अनि अब देउवा आफै हुँदाखेरि नै यो संविधान बन्यो, त्यहाँ अर्कै खालको प्रावधान छ, उनलाई अहिले चाहिँ यो विचार यस्तो राख्न केले बाध्य पार्यो जस्तो लाग्छ?
7: देउबाजीहरूको त संविधान बनाउ, पहिले इन्डियामा गएको बेलामा अब के भनेर आए, आश्वासन दिए, होइन हुन्छ हामीले यसमा भने, तर आएपछि उनीहरूले अलिकति त्यो ल्याङ्ग्वेज फेरे। त्यति बेला साप्ताहिक नेपाल भन्ने थियो, देउबाजीले के भनेको छ भने, होइन हामीले त यसलाई अर्को यस्तो भनेको थियौँ, तर बाबुरामले धर्मनिरपेक्षै हुनुपर्छ भनेकोले बाबुरामले भनेको छ क्या, त्यो आफैले पनि इन्टरभ्यू दिएको छ। गर्दाखेरि सैद्धान्तिक धरातल बलियो छैन क्या नेताहरूको नेपालमा।
6: अनि अहिले विदेशबाट फर्केपछि अलिकति मेलमिलापको कुरा उहाँले नेतृत्व गरेको पक्षले गरिरहेछ, पूर्व राजासँग हो कि जस्तो तपाईँलाई लाग्छ?
7: राजासँग त भन्नु मिल्दैन, अलिअलि यही अब हिन्दूको नारा दिएपछि अलिकति टिम पनि नरम हुन्छ अलिकति।
6: त्यसो भए राज संस्थातिर चाहिँ यो रिभ्यू गर्छ जस्तो लाग्दैन तपाईँलाई यो समूहले पनि?
7: राज संस्था तिर गरेर पनि हुँदैन, अब अहिले सन्दर्भै फरक भइसक्यो।
6: होइन, तैले सोधेको चाहिँ यो समूहले खुला पोजिसन नै अहिले जसरी हिन्दूको बारेमा आयो नि, त्यस्तै भोलि राज संस्थाको पक्षमा छौ भन्न सक्छ सक्दैन?
7: राज संस्थाको सम्बन्धी कुरा गर्न सक्दैनन् भन्ने हिजो भनिसक्छु। अब घुमाउरो रूपले अब हिन्दू राष्ट्र भन्यो भने भोट चौट आउँछ, सपोर्ट अलिकति बढ्छ भनेर लोभले गर्दा अवसर लिएको मात्रै हो। राज संस्था फर्काउने भन्ने कुरा त ठुलै कुरा हो, धेरै ठुलो यहाँ परिवर्तन चाहिन्छ। राप्रपाले पनि त हिन्दू राष्ट्र त भनेकै छ, अहिलेसम्म उसैले गभर्मेन्ट बनाउनु पर्ने, उसैले सबै सर्वे सर्वे हुनुपर्ने त भएन त, गर्दाखेरि यसको एजेन्डा काम लाग्दैन क्या अहिलेको जमानामा।
0: उनी थिए राजनीति शास्त्रका प्राध्यापक लोकराज बराल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुश्नरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रवक्ताले बीबीसीलाई बताएका छन्। गाजा सम्बन्धी अमेरिकी समर्थन प्राप्त शान्ति प्रस्तावको कार्यान्वयनबारे हमाससँग दुर्लभ वार्ता गरेपछि कुश्नर आइतबार राति इजरायल पुगेका थिए। गत साता इजरायलले ट्रम्पको 15 बुँदे शान्ति योजना अस्वीकार गरेको थियो। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
3: शान्ति योजनामा इजरायली सेनाले गाजाबाट फिर्ता हुनुपर्ने र नयाँ नागरिक प्यालेस्टिनी प्रशासन अन्तर्गत गाजाको पुनर्निर्माण गरिनुपर्ने उल्लेख छ। ट्रम्पले बोर्ड अफ पीसको नेतृत्व गर्छन्, जुन शुरूमा गाजामा शान्ति ल्याउने आशयले खड़ा गरिएको अन्तर्राष्ट्रिय संस्था थियो, तर पछि विश्वभरिका अन्य द्वन्द्वहरूलाई पनि समेट्ने गरी त्यसलाई विस्तार गरिएको छ। बोर्ड अफ पीसले नेतान्याहुको नयाँ मार्गचित्रप्रतिको दृढ़ अस्वीकृतिका बावजूद पनि गाजाका लागि शान्ति योजना अघि बढ़न सक्ने देखाउन चाहेको छ। हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ, तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा निशस्त्र हुनुपर्ने अडान राखेको छ। इजरायलले हमासले त्यागेका हतियारहरू प्यालेस्टिनी प्राविधिक समितिले भण्डारण गर्नुको सट्टा नष्ट गरिनुपर्ने पनि चाहेको छ, ताकि हमासले ती हतियार पुनः प्राप्त गर्न नसकोस्।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो विनिता दाहालबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
10: टाइम चेक। यति बेला रातिको 9 बजेको छ।
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गण्डकीका मुख्यमन्त्री पाण्डेको प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट, गण्डकीको विकास र कानून कार्यान्वयनका लागि गराए ध्यानाकर्षण। पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश, बरामद सबै सामान पनि फिर्ता। कांग्रेसले देउबा पक्षलाई समेट्न प्रयास गर्ने, धकेलियो महाधिवेशन तालिका, महाधिवेशनको अन्तिम मिति भने यथावत। राज्यसभा सांसदको लागि नयाँ व्यवस्था, संसद बैठकमा अनुपस्थित भए फारम भर्नुपर्ने। लुम्बिनीमा जोगियो चेतनारायण सरकार, पक्षमा 45 मत, केन्द्रको निर्देशन तोड्दै जसपाले पनि काँध थाप्यो। विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो, अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतको कारण रहेको दावी। मेटाले मुद्दाहरेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने। दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन र पोखरा रंगशालामा हरियाली अभियान तीव्र, 1500 भन्दा बढ़ी बिरूवा रोपिए। ब्याकयार्ड अल्टा 2026 अर्जुन कुलुङ राई र मंजु सुनवार पहिलो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास निर्माण र कानून कार्यान्वयनमा देखिएका समस्या सुल्झाउन ध्यानाकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा पाण्डेले सड़क पूर्वाधार, औद्योगिक क्षेत्र, जग्गा नापी र स्थानीय अधिकारका विषयमा 9 बुँदे माग प्रस्तुत गर्नुभयो। पाण्डेले नवलपरासी बर्दगाड सुस्ता पूर्वको दुम्कीवासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग निर्माणमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने 8 किलोमिटर सड़क खण्डको कारण सो मार्गको काम रोकिएको छ। उहाँले प्रस्तावित लोकाहा खोला र पुनिटार औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। मनाङ, मुस्ताङ र गोर्खाको उत्तरी क्षेत्रको जग्गा नापी तथा दर्ताको व्यवस्था मिलाउन पाण्डेले माग गर्नुभयो। उहाँले अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप र मनास्लो संरक्षण क्षेत्र एमक्याप अन्तर्गतको वन क्षेत्र प्रदेश सरकारको मातहतमा ल्याउन प्रस्ताव गर्नुभयो। संरक्षण क्षेत्रभित्रका ढुंगा, गिटी र बालुवाको संकलन, व्यवस्थापन र उपयोग गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ, पाण्डेले भन्नुभयो। यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली 2053मा आवश्यक संशोधन गर्न उहाँले सुझाव दिनुभयो। गण्डकी प्रदेशले निर्माण गरेको घरेलु मदिरा ऐन 2082 र औषधिजन्य गाँजा खेती नियमन सम्बन्धी ऐन 2083 कार्यान्वयनमा पाण्डेले सहजीकरण खोज्नु भएको छ। उहाँले औद्योगिक व्यवसाय नियमावलीको अधिकार प्रत्यायोजन र घरेलु मदिराको अन्तशुल्क दर निर्धारणका लागि आग्रह गर्नुभयो। लागू औषध नियन्त्रण ऐनमा रहेको अस्पष्टता हटाउन पनि उहाँले माग गर्नुभयो। गण्डकी प्रदेश आम संचार ऐन 2080 अनुसार अनलाइन संचार माध्यमको दर्ता र नवीकरण प्रदेश सरकारबाटै हुने गरी नीतिगत व्यवस्था मिलाउन उहाँले जोड़ दिनुभयो। पाण्डेले भारततर्फको त्रिवेणी र चीनतर्फको कोरला तथा रूइला नाकाको पूर्वाधार विकास र सीमा व्यवस्थापनमा केन्द्र सरकारको सक्रियता चाहनु भएको छ। आर्थिक वर्ष 82-83 बजेटमा संघीय सशर्त अनुदान विनियोजन नहुँदा खानेपानीको 190 र सड़कको 4 अधूरा आयोजना अलपत्र परेको उहाँले बताउनुभयो। फेवातालको अतिक्रमित संरचना हटाउने र मुआवजा वितरणका विषयमा पनि पाण्डेले प्रधानमन्त्रीसँग छलफल गर्नुभयो। प्रधानमन्त्री शाहले पाण्डेका मागप्रति सकारात्मक प्रतिक्रिया दिनुभएको छ। उहाँले कानून निर्माण गर्नुपर्ने सन्दर्भमा कानूनी सहजीकरण गर्ने र संघ सरकारले नीतिगत निर्णय लिने विषयमा समन्वय गर्ने बताउनु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार संघ र प्रदेश सरकार बीचको कार्यगत एकता र समन्वयलाई बलियो बनाउने विषयमा पनि छलफल भएको छ। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीश द्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो। जनआस्थाले सार्वजनिक गरिएको भनिएको जाहेरवालाको तस्विर जाहेरवालाले नै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको सर्वोच्चको आदेशमा उल्लेख छ। यस्तै श्रेष्ठ जनआस्था पत्रिकाको सम्पादक देखिए भने तस्विर प्रकाशन भएको जनआस्था अनलाइनको सम्पादकीय भूमिकामा रहेको नदेखिएको पनि आदेशमा उल्लेख छ। निवेदकलाई थुनामै राखी मुद्दाको तहकीकात अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकोले अनुसन्धान तहकीकात गर्नुपर्ने भए मुलुकी फौजदारी कार्यविधि समिता 2074 दफा 15 बमोजिम निवेदकलाई हाजिर जवानीमा छाडी वा तारीखमा राखी मुद्दाको अनुसन्धान गर्नु भनी विपक्षी मध्येको जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी परिसर काठमाडौँको नाममा परमादेश जारी हुने ठहर छ। सो बमोजिम गरेको जनाउ यस अदालतलाई दिनु आदेशमा भनिएको छ। व्यक्ति गोपनीयता हननको अभियोगमा जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठलाई बुधबार पक्राउ गरिएको थियो। उहाँलाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पत्रकार श्रेष्ठको पत्नी सरस्वती श्रेष्ठले बिहिबार सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो। यससँगै सर्वोच्चले उहाँको घर र कार्यालयबाट बरामद गरेको सबै सामान फिर्ता गर्न पनि आदेश दिएको छ। यस्तै संविधानको धारा 19 को धारा 2 र 3 संचार माध्यमका संचार सामग्री जफत नगरिने एवं संचार माध्यम अवरूद्ध नगरिने लगायतका संचार हकको सुनिश्चित गरेकाले निवेदकको घर र कार्यालयबाट साउन 27 र 28 गते बरामद गरी नियन्त्रणमा लिएका सामग्री पनि फिर्ता दिन भनेको छ। यसअघि नै यी सबै सामग्री इजलासमा पेश गर्न भनिएको थियो। सोमबार पेश गरिएका ती सामग्री सर्वोच्चका सह रजिस्ट्रारको रोभरमा निवेदक श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठलाई फिर्ता दिलाइ सोको निस्ता समेत मिसिलमा सामेल राख्न आदेशमा भनिएको छ। प्रधानमन्त्री संघको प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको भदौ 10 गते बस्ने बैठकमा हुने भएको छ। सभामुख ढोलप्रसाद दर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री संघको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ 10 गतेलाई तय भएको जानकारी दिनुभएको हो। प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तर सम्बन्धी व्यवस्था छ। नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो 1 घण्टा निर्धारण गर्ने उल्लेख छ। सोही व्यवस्था अनुसार सभामुखले भदौ 10 को समय तोक्नु भएको हो। प्रधानमन्त्री संघको प्रत्यक्ष प्रश्नोत्तरको लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुने भए पनि सभामुखले सो जानकारी दिनुभएको छ। बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउने संख्या बमोजिम बढ़ीमा प्रश्न 15 सोध्न सकिने बताइएको छ। उहाँले प्रश्नकर्ता सांसदलाई भदौ 5 गते शुक्रबार दिउँसो 1 बजे प्रतिनिधि सभाका सचिवलाई लिखित रूपमा बुझाउन सकिने बताउनु भएको छ। प्रश्नकर्तालाई धेरै लामो नभएर संक्षिप्त प्रश्न दिन ध्यानाकर्षण गराइएको छ। आजैको प्रतिनिधि सभा बैठकबाट उहाँले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदको प्रश्नको जवाफ दिन निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभा नियमावलीको दफा 56 प्रधानमन्त्री संघको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ। त्यो व्यवस्था लागू गर्न बारम्बार प्रतिपक्षी सांसदले आवाज उठाए पनि सम्भव भएको थिएन। प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई विपक्षी दलहरूले सीमा सम्बन्धी विषयमा माग गरेको जवाफ दिन रूलिङ गर्नुभएको थियो। नेपाली कांग्रेसले 15 महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। सानेपामा बसेको केन्द्रीय समितिले भदौ 2 गतेदेखि शुरू हुने वडा अधिवेशनलाई धकेलेको महामन्त्री प्रदीप पौडेलले बताउनुभएको छ। असन्तुष्ट पक्षलाई पनि समेट्ने प्रयास भइरहेकाले वडा अधिवेशन पर धकेलेको उहाँले बताउनु भएको छ। उहाँले भन्नुभएको छ, वडा अधिवेशन शुरू गरेपछि उहाँहरूको लागि ढोका बन्द हुन्छ, त्यसैले अझै पनि उहाँहरू आउन सक्नुहुन्छ कि भनेर गरेको प्रयास हो। हामी सहमतिको लागि लचिलो भएका छौं। अरू कार्यतालिका हेरफेर गरेपछि महाधिवेशनको अन्तिम मिति असोज 16 देखि 19 भने यथावत रहेको उहाँले बताउनु भएको छ। उहाँले मक्सिरभित्र महाधिवेशन बाध्यकारी रहेको उल्लेख गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको लागि संसद बैठक अनुपस्थिति आवेदन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ। संसदमा उपस्थित हुन नसक्दा वा उपस्थित भएर संसद बैठक छान्नुपर्ने लगायतका 4 विकल्पको अवस्थामा संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले रासोपा सांसदहरूको लागि उक्त फारमको व्यवस्था गरिएको हो। संसद बैठकमा पूरै उपस्थित हुन नसक्ने, बैठकमा 30 मिनट भन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठक बीचमा छाड्नुपर्ने र बैठकको बीचमा बाहिर गएर फर्किनुपर्ने अवस्था भएमा उक्त फारम भर्नुपर्ने व्यवस्था मिलाइएको रासोपाले जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्। प्रदेशसभामा कायम 83 सदस्यमध्ये 71 सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरतीमगरले गर्नुभएको हो। आचार्यलाई एमालेका 29 नेकपाका 12 मध्ये 11 जसपा नेपालका 5 मध्ये 4 जनमोर्चाका 1 मत आएको छ। प्रदेशसभा बैठकमा 8 जना सांसद अनुपस्थित रहेका थिए। हाजिरी अभिलेख अनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्क बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मला देवी थारू, मायापुन र सरोज थापा बैठकमा अनुपस्थित रहनुभएको थियो। नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो। कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलहरूको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाउनु भएको हो। प्रदेशसभामा एमाले, नेकपासँगै जसपा नेपाल, राजमो सत्तारूढ़ बनेका छन् भने कांग्रेस जनमत विपक्षीमा देखिएका छन्। राप्रपा भने तटस्थ रहेको थियो। जसपा नेपाललाई सरकारबाट हट्न पार्टी केन्द्रले निर्देशन दिए पनि त्यहाँको संसदीय दलको निर्णयबाट सरकारलाई समर्थन गर्दै एमाले नेतृत्वको सरकार जोगिएको हो। आज उसले मत नदिएको भए मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत जुट्ने थिएन। आर्थिक वर्ष 82-83 नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 औं वार्षिक सभाको अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 अर्ब रूपियाँमा झरेको जानकारी दिनुभयो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 81-82 प्राधिकरणको कर अघिको नाफा 12.17 अर्ब रूपियाँ थियो। पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफा निरन्तर घट्दै गएको देखिएको छ। 2080-81 प्राधिकरणले 13.30 अर्ब रूपियाँ नाफा कमाएको थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। त्यस्तै घरयासी प्रयोजनको लागि ग्रास्त सेवाग्राहीलाई 20 युनिटसम्म निशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणले जनाएको छ। यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ग्रास्त उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% र 13% मूल्य अभिवृद्धि कर लगाएको बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो। यस्तै उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य गर्न माग र आपूर्तिबीच स्पष्ट कार्ययोजना समेत अघि बढ़ाइएको उहाँको भनाइ छ। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो। नेपाल र भारतबीच सन् 1950 एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ। सन् 1950 भारतीय सेनाध्यक्ष केएम करियम्पालाई नेपालले र सन् 1969 नेपाली सेनापति सुरेन्द्र बहादुर शाहलाई भारतले मानार्थ महारथी दिएपछि यो परम्परा निरन्तर चल्दै आएको हो। अहिलेसम्म भारतका 24 र नेपालका 21 सेनापतिले यो सम्मान पाइसकेका छन्। सेनाध्यक्ष सेठ 3 दिने औपचारिक भ्रमणको लागि हिजो दिउँसो नेपाल आइपुग्नु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हाले यता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने उहाँ सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ। निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन मृत्यु भएका मतदाताको विवरण अध्यावधिक गर्न आग्रह गरेको छ। आयोगले कुनै मतदाताको मृत्यु भएको अवस्था भएमा निजका एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिन अनुरोध गरेको हो। मृत्यु भएका मतदाताको विवरण अध्यावधिक गर्न सहयोग गरी मतदाता नामावलीलाई अध्यावधिक राख्न आयोगले सबैमा अनुरोध गरेको छ। विद्यमान मतदाता नामावलीलाई निरन्तर अध्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकोले यस कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास आयोगले व्यक्त गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तीमा मृत्यु भएका मतदाताको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा जानकारी गराई मतदाता नामावली अध्यावधिक गर्न सहयोग गर्न आग्रह गरिएको छ। पोखरा महानगरपालिका 8 नागढुङ्गामा रहेको नागमन्दिरमा नागपञ्चमीको अवसरमा आज बिहानैदेखि दिनभर भक्तजनको घुइँचो लाग्यो। नागको पूजा तथा दर्शनका लागि पोखराका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्लाबाट समेत भक्तजन नागढुङ्गा पुगेका थिए। स्थानीय अनुसार नागढुङ्गामा लामो समयदेखि नागको पूजा हुँदै आए पनि विक्रमसम्म 2061 सालदेखि समिति गठन गरी व्यवस्थित रूपमा नागपूजा गर्न थालिएको हो। नागको संरक्षण र पूजालाई व्यवस्थित बनाउन रेलिङ बार लगाएर नागको स्थान संरक्षण गर्दै नियमित पूजा गर्ने परम्परालाई निरन्तरता दिइएको नागढुङ्गा नागमन्दिर संरक्षण समितिका अध्यक्ष कमला श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार नागपञ्चमीका दिन पुरोहित बोलाएर रूद्री लगाउने तथा विधिपूर्वक वृहत नागपूजा गर्ने गरिएको छ। व्यवस्थित रूपमा पूजा सञ्चालन हुन थालेपछि नागडुङ्गाको धार्मिक तथा सांस्कृतिक पहिचान स्थापित गर्न थप सहयोग पुगेको श्रेष्ठको भनाइ छ। नागपञ्चमीको दिन बिहान करिब 5 बजेदेखि नै मन्दिरमा भक्तजन आउन थालेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। दिनभर भक्तजनको आगमन बढ़दै गएको उहाँले बताउनुभयो। नागडुङ्गा नाग मन्दिरमा रहेको शेष नाग र काली नागको आफ्नै धार्मिक तथा सांस्कृतिक विशेषता रहेको श्रेष्ठको भनाइ छ। नागपञ्चमीको दिन त्यहाँ पूजा गरेमा धार्मिक आस्था र विश्वास अनुसार नाग देवताको कृपा प्राप्त हुने विश्वासको कारण पनि भक्तजनको आकर्षण बढ़दै गएको स्थानीय बताउँछन्। नागपञ्चमी बाहेक महाशिवरात्रीको अवसरमा समेत मन्दिरमा विशेष पूजा हुने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। नाग मन्दिरमा पोखराका अधिकांश क्षेत्रबाट भक्तजन आउने गरेको र पछिल्लो समय छिमेकी जिल्लाबाट समेत पूजा तथा दर्शनका लागि मानिसहरू आउन थालेको बताइएको छ। नागडुङ्गाको धार्मिक पहिचानलाई व्यापक बनाउन स्थानीयवासी विभिन्न संघ संस्था तथा व्यक्तिहरूको सक्रियता बढ़दै गएको उहाँको भनाइ छ। नागडुङ्गा नाग मन्दिरको प्रचार प्रसार तथा धार्मिक महत्व उजागर गर्न कलाकार पत्रकार सहित नागडुङ्गा आमा समूह लगायतले सक्रिय भूमिका निर्वाह गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ। स्थानीय स्तरमा मन्दिरको संरक्षण पूजा व्यवस्थापन र प्रचार प्रसारका गतिविधि बढ़दै जाँदा नागडुङ्गाको धार्मिक महत्व थप स्थापित हुँदै गएको उहाँले खुलाउनु भएको छ। नागपूजाको धार्मिक महत्वलाई मध्यनजर गर्दै मन्दिरको संरक्षण तथा निर्माणको काममा पोखरा महानगरपालिका वडा नम्बर 8 कार्यालयसमै सहयोग गर्दै आएको श्रेष्ठले उल्लेख गर्नुभएको छ। पोखराको मुख्य पर्यटकीय क्षेत्रभन्दा केही फरक स्वरूपमा रहेको नागडुङ्गा नाग मन्दिरलाई धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको स्थानीयको भनाइरहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की, फोन 061-581-822-87।
6: हेलो पोखरा, बीवाईडी सर्विस को सुपेरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स, सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डू भिजिट अस एट बुद्ध चोक 10 पोखरा।
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
8: लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
10: फिस्टेल आईवेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
11: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
10: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
11: हो त?
10: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
13: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रबाट नेपाल वायुसेवा निगममा कार्यरत 2 महिला कर्मचारी अवैध विदेशी मुद्रासित पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई आइतबार राति 9:30 बजेतिर प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी गर्ने क्रममा नियन्त्रणमा लिएको हो। काठमाडौँ महानगरपालिका 26 गंगाबु बस्ने 54 वर्षकी जननी बज्राचार्य र गोर्खा नगरपालिका 3 बस्ने 35 वर्षकी ममता पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नम्बर RA415 मलेसियाको क्वालालम्पुर जान लागेको अवस्थामा पक्राउ गरिएको हो। विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार उनीहरूको साथबाट ठूलो परिमाणमा अमेरिकी डलर र मलेसियन रिंगेट बरामद भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपाल भ्रमणमा रहेका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा आएको 12 जनाको टोलीले भेट गरेको छ। भेटका क्रममा पोखराको पर्यटन प्रवर्धन, द्विपक्षीय हित तथा जनस्तरमा सांस्कृतिक आदान प्रदान लगायतका विषयमा छलफल भएको थियो। त्यस अवसरमा नगर प्रमुख आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रवर्धनका लागि महानगरपालिकाले विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बंगलादेशमा समेत पोखराको प्राकृतिक सुन्दरता, जीवन्त संस्कृति, आतिथ्यता तथा साहसिक पर्यटनका गतिविधिको सकारात्मक प्रचार प्रसार गरिदिन आग्रह गर्नुभएको छ। पोखरा 22 का 200 परिवारलाई इण्डक्सन चुलो वितरण गरिएको छ। उनीहरूलाई आज एक कार्यक्रमका बीच नगर प्रमुख धनराज आचार्यले चुलो प्रदान गर्नुभएको हो। नगर प्रमुख आचार्यले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि नगरवासीलाई त्यसको विकल्पका रूपमा विद्युतीय चुलो प्रदान गरिएको बताउनु भएको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 2.01 अंकले घटेर 2641.82 बिन्दुमा झरेको छ। आज नेप्सी घटे पनि कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4 अर्ब 27 करोड़को कारोबार भएकोमा आज 350 वटा कम्पनीको 1 करोड़ 19 लाख किता शेयर 5 अर्ब 52 करोड़ रूपियाँमा किनबेच भएको छ। अमेरिकाका विभिन्न 30 वटा राज्यहरूले दायर गरेको मुद्दा मेटाले हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने देखिएको छ। मुद्दाको सुनवाई भोलिदेखि शुरू हुँदैछ। ती राज्यहरूले मेटाले बालबालिका तथा किशोर किशोरीको गोपनीयता कानून उल्लंघन गरेको र उनीहरूलाई लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राख्ने गरी प्लेटफर्म डिजाइन गरेको आरोप लगाएका छन्। फेसबुक र इन्स्टाग्रामको लाइक सिफारिश प्रणाली, अटोप्ले भिडियो, बारम्बार आउने नोटिफिकेशन र फोटो फिल्टर जस्ता सुविधामाथि ती राज्यहरूले मुख्य आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सञ्चालन हुने संयुक्त सैन्य अभ्यासमा उल्लेखीय कटौती गर्न पेन्टागनलाई निर्देशन दिनुभएको छ। ट्रम्पले सैन्य अभ्यास महँगो हुनुको साथै उत्तर कोरियालाई अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिने भन्दै अभ्यास हटाउन निर्देशन दिनुभएको रोइटर्सले जनाएको छ। अमेरिका र दक्षिण कोरिया बीचको वार्षिक उल्चे फ्रीडम शील्ड संयुक्त सैन्य अभ्यास आजदेखि शुरू भएको छ। 10 दिनसम्म चल्ने अभ्यासमा दक्षिण कोरियाका झण्डै 18,000 सैनिक सहभागी छन्। पोखरा रंगशालालाई हरियाली र सफा बनाउने अभियान अन्तर्गत विगत 1 वर्षदेखि निरन्तर वृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन भइरहेको छ। जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङका अनुसार रंगशालालाई हराभरा बनाउने उद्देश्यले ग्रीन एण्ड क्लीन रंगशाला अभियान सञ्चालन गरिएको हो। अभियान अन्तर्गत रंगशाला परिसरमा विभिन्न प्रजातिका बिरूवा रोप्नुको साथै नियमित रूपमा फोहोर संकलन तथा सरसफाई गर्ने कार्य गरिएको छ। अध्यक्ष गुरूङका अनुसार हालसम्म रंगशाला परिसरमा 1,500 भन्दा बढ़ी बिरूवा रोपिसकिएको छ। रंगशालामा मुख्य गरी फलफूलका बिरूवा रोपिएको उहाँले जानकारी दिनुभयो। रंगशालाको मुख्य गेटमा रहेको नर्सरीबाट बिरूवा उपलब्ध हुने गरेको छ भने बिरूवाको लागि आवश्यक मलको व्यवस्थापनमा सहयोगी संस्थाहरूले साथ दिइरहेको उहाँको भनाइ छ। वृक्षारोपण अभियानमा विभिन्न संघ संस्था, सरकारी कर्मचारी, सुरक्षा निकाय, खेलकुद पदाधिकारी तथा खेलकुद क्षेत्रसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहँदै आएको छ। अभियानमा सहभागी हुन इच्छुक सबैलाई अध्यक्ष गुरूङले आग्रह गर्नुभएको छ। यसै महिनाभित्र थप 100 बिरूवा रोप्ने तयारी भइरहेको पनि अध्यक्ष गुरूङले जानकारी दिनुभएको छ। नियमित वृक्षारोपण र सरसफाईले रंगशालाको वातावरण थप रमणीय, आकर्षक र स्वच्छ बन्ने अध्यक्ष गुरूङको विश्वास छ। खेलकुद गतिविधिका साथै हरियाली र स्वच्छ वातावरणका हिसाबले पनि पोखरा रंगशालालाई नमूना बनाउने उद्देश्य अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताइएको छ। अर्जुन कुलुङ राई र मञ्जु सुनवार ब्याकयार्ड अल्टा 2026 पहिलो हुनुभएको छ। अल्टा ट्रेल्स नेपालको आयोजनामा भएको ट्रेलमा एक्सटेपबाट खेल्नुभएका अर्जुन पुरूष तथा महिलामा मञ्जु पहिलो हुनुभएको हो। अर्जुनले 33 लूप पूरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गर्नुभयो। यस अगाडि 32 लूपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो।
मंजूरी पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लूप पूरा गर्नुभयो। यसअघि 12 लूपको कोर्स रेकर्ड रहेको थियो। शीर्ष स्थानमा रहने दुबईले जनै 30,000 नगद पुरस्कार हात पार्नुभयो। दोस्रो देखि 10 स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। गण्डकीका मुख्यमन्त्री पाण्डेको प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट। गण्डकीको विकास र कानून कार्यान्वयनको लागि गराए ध्यानाकर्षण। पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश। बरामद सबै सामान पनि फिर्ता। कांग्रेसले देवपक्षलाई समेट्न प्रयास गर्ने धकेले महाधिवेशन तालिका। महाधिवेशनको अन्तिम मिति भने यथावत। राष्ट्रसभा सांसदका लागि नयाँ व्यवस्था। संसद बैठकमा अनुपस्थित भए फारम भर्नुपर्ने। लुम्बिनीमा जोगियो चेतनारायण सरकार। पक्षमा 45 मत। केन्द्रको निर्देशन तोड्दै जसपाले पनि काँध थाप्यो। विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतका कारण रहेको दावी। मेटाले मुद्दाहारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने। दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन। र पोखरा रंगशालामा हरियाली अभियान तीव्र। 1500 भन्दा बढ़ी बिरूवा रोपिए। ब्याकयार्ड अल्टा 2026 अर्जुन कुलुङ राई र मंजू सुनवार पहिलो। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: Pare Tokye Nagari Pokrama, Metro City Hospital Prali, Sirjanasok Pokrali, Bibina Kisimka, Bisasagya Chikitsak Sewarko, Upachar Lyaeko Jankari Garaudachhau.
1: Hamra Sewaharu
0: Heart Jodne, Nasatata Merudanda Rog,
1: General Surgery, Sabai Prakarka Operation Sewa,
0: Mirgaula Tata Mutro Rog, Euro Surgery,
1: Pet, Chhati, Mutu, Thairak Tatha Madhumeharu,
0: Neuro Surgery Sewa,
1: Bal Rog,
0: Nak Kan Tatha Ghati Rog,
1: Manasik Tatha Snayu Rog,
0: Prasuti Tatha Stri Rog,
1: Chala, Yon Tatha Kushta Rog,
0: Netra Rog,
1: Dant Tatha Mukh Rog,
0: Cancer Rog, Durbin Ra, Laser Pravidhi Prayog Gari Garine, Bibhinna Operation Haru, Atyadhunik Micro Debrider Pravidhi Dwara, Nak Kan Tatha Ghati Rog Ko Operation,
1: 24 Ghanta Ambulance, Emergency, Atyadhunik Prayogshala Tatha Pharmacy Sewa,
0: Subidha Sampanna ICU Sewa,
1: Digital X-ray,
0: CT Scan Sewa,
1: Video X-ray, Eco Cardiography,
0: Endoscopy, ECG, EEG, PTA,
1: Physiotherapy, Uroflowmetry,
0: Chemotherapy,
1: Surakshit Garbhavatan Sewa,
0: Whole Body Checkup Health Package,
1: Metro City Hospital Prali, Pokhara 8, Srijanachok, Kaski,
0: Phone 061-572-648-579-849.
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
3: Goel Metal Industries को उत्कृष्ट उत्पादन Jindal SS5 Nepal's number one brand नक्कली देखी सावधान Jindal को लोकप्रियताले गर्दा नक्कली Jindal बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि Jindal लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम Jindal पाइप हो यसको नाम
4: नेपालीको गौरव
5: नेपालीको पहिचान
4: पालिखे ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
6: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
4: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98-434-32-29 98-028-59-321 061-581-871
8: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं
9: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
10: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
9: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
11: स्वस्थ जीवन शैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: आजको बदलिदो जीवन शैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवन शैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
7: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
9: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
11: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
9: वेबसाइट www.pokharamarathon.org।
11: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
12: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक माटी पाँचा तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले

0: ती स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
1: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
0: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
1: यी गरगहना बिक्री वा साठ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
0: फोन 5308 15
1: 5308 15
0: मोबाइल नम्बर 9856228 71 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
3: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
4: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
3: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
4: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
3: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
4: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
3: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
4: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: हेलो,
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ, कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-442-433-640।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
10: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त

0: वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 2 66 र 553 834

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ।